0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449020664 र 98449773500। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 27 गते आइतबार, सन् 2026 मे 10 तारिक, जेठ कृष्ण पक्षको अष्टमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
0: काया कैरन सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: देउबा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार, थप कागज पत्र सहित नेपाल प्रहरीले पत्र पठायो।
0: निजी लगानीमा उतार चढाव, दबावमा सार्वजनिक ऋण र राजस्व, नेपालीले भारतमा क्युआर भुक्तानी सेवा अझै पाउन सकेनन्।
1: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापन अबको मुख्य चुनौती, न्यून आय भएका वर्गका लागि अनुदानमा घर बहालको व्यवस्था गर्न विज्ञको सुझाव।
4: उहाँहरूको त्यो घर मात्रै भत्किया होइन, त उहाँको जीवनै भत्किया छ नि त। न्यून आय वर्गको लागि चाहिँ त्यो बालको चाहिँ व्यवस्था गरिदिने हो भने त्यो सब्सिडी दिनु पर्यो।
0: विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण, झन्डै 9,000 विद्यालय तथा विश्वविद्यालय प्रभावित, साइबर सुरक्षालाई थप मजबुत बनाउनु पर्ने माग।
1: र विश्वकप लिग टू श्रृङ्खलाका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। आइपिएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौं।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनोट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
8: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। LS Horizon 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नु होला।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: काया कैरनमा अब खबरको सिलसिला। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउबा विरुद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाडौँ स्थित नेसनल सेन्ट्रल ब्युरो एनसिबी मार्फत देउबा दम्पति विरुद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकोमा इन्टरपोल महासचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाबसहितको विवरण अस्ति बिहिबार महासचिवालयलाई पठाएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउबा दम्पति विरुद्ध एकै पटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढाइएको देखिएको उल्लेख गर्दै अरू सम्बन्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउबा दम्पतिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोट सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्। देउबा दम्पति विरुद्ध रेट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: एक सय अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण बनाउने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गएको वर्ष 19% सीमित हुँदा राजस्व सङ्कलनमा भारी गिरावट आए र सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। कोभिड-19 महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको भरमा परेको निजी क्षेत्रले नवयुवा आन्दोलनका क्रममा समेत 30 अर्ब रुपियाँ भन्दा धेरै क्षति बेहोरेको थियो। गएको फागुन 21 गतेको चुनावपछि गठन भएको झण्डै 2/3 बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोभिड महामारीपछि तीव्र सुधारको संकेत देखेको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालु आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण भए पनि सत्तारूढ रासोपाको चुनावी वाचापत्र अनुरूप 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था रहेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ।
0: यसैबीच सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव सङ्कलन पोर्टल सञ्चालनमा ल्याएको हो। सरकारले भोलि सोमबार आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। त्यस्तै जेठ 15 वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकको वास्तविक अवस्था र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको मन्त्री परिषदको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
1: फागुनमा नेपाल र भारतले सीमा पार क्युआर भुक्तानी प्रणाली सुरु गर्दा त्यसलाई कोसे ढुङ्गाका रूपमा प्रचार गरिएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापित हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरियो। त्यसै त नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीहरूले आफ्ना मोबाइल फोनबाट क्युआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका पनि छन्। तर भारत जाने नेपालीहरूले भने अझैसम्म यो सुविधा पाएका छैनन्। नेपालका बैंक भुक्तानी सेवा सञ्चालक र केन्द्रीय बैंकले आफूहरू प्राविधिक रूपमा तयार रहेको भन्दै पटक पटक आश्वासन दिए पनि पारस्परिक सेवा सुरु हुन नसकेको जनाएका छन्। सेवा सञ्चालनका लागि विभिन्न पटक समयसीमा तोकिए पनि सुरु हुन सकेको छैन। पछिल्लो पटक 2024 डिसेम्बरबाट नेपालीले भारतमा क्युआरबाटै भुक्तानी गर्न पाउने भनिएको थियो। तर यतिका समय बितिसक्दा पनि भुक्तानी सुरु नभएको बारे कुनै पनि पक्षले स्पष्टीकरण दिएका छैनन्। वित्तीय प्रविधि क्षेत्रका जानकारहरूका अनुसार नेपाली नागरिकले भारतमा क्युआर सेवामा ढिलाइको मूल कारण दुई देशको भुक्तानी प्रणाली बीचको संरचनागत भिन्नता हो। नेपालमा भारतीय यात्रुले क्युआर कोड मार्फत भुक्तानी गर्दा व्यवसायहरूबाट प्रति कारोबार 1.3-2% शुल्क लिने गरिन्छ। भारतमा भने सन् 2020 जनवरीदेखि नै क्युआर कारोबार युपिआई कारोबार प्रयोगकर्ता र व्यवसायी दुवैका लागि पूर्ण रूपमा निशुल्क छ। नेपालीहरूले भारतमा क्युआर भुक्तानी गर्दा यसको प्रक्रियागत लागत कसैले बिहोर्ने भन्ने स्पष्ट छैन। त्यसैले नेपाली वा भारतीय बैङ्कलाई तिर्नुपर्ने शुल्क बिहोर्ने भन्ने पनि टुङ्गो लागेको छैन। नेपाल पक्षले भने आफ्नो तर्फको तयारी पूरा भइसकेको दावी गरेको छ। कान्तिपुर दैनिकमा खबर छ।
0: काया कैरनमा अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएकाहरूको व्यवस्थापन चुनौतीबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

प्रतिफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला। बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्।

प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देउबा दम्पत्ति विरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार, निजी लगानीमा उतार चढाव, दबावमा सार्वजनिक ऋण र राजस्व, बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै पोर्टल, नेपालीले भारतमा क्युआर भुक्तानी सेवा अझै पाउन सकेनन् लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। भारतको जोगबनी हुँदै विराटनगरको रानी नाका भएर नेपाल प्रवेश गर्न सबैले अबदेखि अनिवार्य रूपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था लागू गरिएको छ। सीमा क्षेत्रमा बढ्दो अवैध गतिविधि तस्करी तथा शंकास्पद आवागमन नियन्त्रण गर्न सुरक्षा सक्रियता बढाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। उहाँले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खोल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनु पर्ने स्पष्ट निर्देशन दिनुभएको छ। प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ गर्दै परिचय पत्र अनिवार्य गरिएको जानकारी सर्वसाधारणलाई दिइरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारका बस्ती हटाएको छ। बागमती, विष्णुमती, मनोहरा लगायत
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। Vibrant, पुतली सडक, काठमाडौँ।
1: सरकारले काठमाडौँको थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, बंशीघाट, शङ्खमोल, कालीमाटी, बालाजू, स्वयम्भू, गौशाला, धोबीखोला लगायत क्षेत्रको अतिक्रमित संरचनामा डोजर प्रयोग गरी बस्ती खाली गरेको छ। उपत्यकाका 19 सुकुम्बासी बस्ती खाली गर्दा 15,316 विस्थापित भएका छन्। संघीय सरकारले पालिकासँगको समन्वयमा गएको वैशाख 12 गतेदेखि विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गराएको हो। सार्वजनिक सम्पत्ति संरक्षण, नदी सभ्यता पुनर् स्थापना तथा बाढी डुबान जस्ता प्राकृतिक विपदको जोखिम कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको सरकारको दावी छ। तर बस्ती खाली गर्नु जति चुनौतीपूर्ण छ त्यति नै अबको मुख्य चुनौती विस्थापित नागरिकको व्यवस्थापनमा छ। सुनौ यो सामग्री।
2: सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारका बस्ती हटाएको छ। बागमती, विष्णुमती, मनोहरा लगायत नदी आसपासका क्षेत्रमा बनेका झण्डै 2,000 घर टहरा भत्काएको सरकारी तथ्याङ्क छ। सार्वजनिक सम्पत्ति संरक्षण, नदी सभ्यता पुनस्थापना तथा बाढी डुबान जस्ता प्राकृतिक विपदको जोखिम कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिरहेको सरकारको भनाइ छ। तर वैकल्पिक पुनर्वासको व्यवस्था नगरी 81 डोजर चलाएर वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित गराएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ। जोखिमयुक्त ठाउँमा बस्नु विपन्न नागरिकको रहर नभई बाध्यता हो। यसरी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण किन हुन्छ त? शहरी विकास एवं आवास निर्माण विज्ञ एवं पूर्व सचिव किशोर थापा।
4: पहाडी क्षेत्रमा बाढी पहिरोबाट चाहिँ पुरा घर जग्गा जमिन सबै बगाएर पुरै भएको छ। पहिले चाहिँ अब संयौँ रोपनी जग्गा थियो होला, घर थियो होला, वस्तुभाव थियो होला, सबै गुमाएर साँच्चीकै सुकुम्बासी भएर चाहिँ भएका चाहिँ लाखौँ परिवार छन्। एउटा त्यो, अर्को कुरा चाहिँ विगतमा पनि राज्यले चाहिँ विभिन्न विकास निर्माणका आयोजनाहरू गर्न सञ्चालन गर्ने नाममा उनीहरूलाई त्यहाँबाट चाहिँ मुआवजा दिएर चाहिँ भनौँ न जग्गा अधिग्रहण गरेर उनीहरूको उचित बसोबासको व्यवस्था नै नगरिकन उनीहरूलाई पैसा दिएर चाहिँ जोडबलै गरेर चाहिँ मान्छे हटाए। त्यो आएको मुआवजाले त उसले के पनि गर्न सक्यो, खानाले नपुग्ने भएपछि उसको त जीविका नै भनौँ त्यहाँबाट चाहिँ रोकियो नि त त्यहाँ भन्दाखेरि त्यसरी पनि अनिखेरि चाहिँ मधेसतिर झर्ने, अरूतिर झर्ने।

0: सहरतिर बजारतिर जाने, त्यहाँ गएर जग्गा पनि किन्न नसक्नु भन्ने, त्यस्तो किसिमको चाहिँ सुकुम्बासीहरू पनि त्यो दोस्रो थरीका छन्।
1: झन्डै 2000 परिवार अहिले राज्यको सम्पर्कमा रहेका छन्। ती मध्ये धेरै परिवार वर्षौंदेखि नदी किनार, पुल मुनि, सार्वजनिक खुला क्षेत्र र सरकारी जग्गामा बस्दै आएका थिए। राज्यले अचानक बस्ती हटाउँदा उनीहरूमा परेको मानसिक र सामाजिक असरलाई पनि सम्बोधन गर्न आवश्यक छ। विस्थापित नागरिकका लागि सम्मानजनक र सुरक्षित जीवन जिउन सक्ने वातावरण निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता हो। विस्थापित परिवारका लागि केवल भौतिक संरचना निर्माण गरेर मात्रै पुग्ने अवस्था छैन,
0: त्यो उहाँहरूको त्यो घर मात्रै भत्कायो भने त उहाँको जीवनै भत्किया छ नि त। त्यस कारण अब यो जीवन अलिकति पीडादायक अवस्थामा अलिकति सम्हालिएर संयमित भएर बसौँ र अलिक सरकारको जो सहयोगहरू, जो मानवीय सहयोगहरू त्यो लिउँ र अब चाँडै नै हामी चाहिँ अब एउटा चाहिँ अस्थायी बसोबासतिर हामी जाउँ, आफूले जहाँ अनुकूल मिल्छ जे छ त्यो कुरा आफ्नो कुरा चाहिँ राम्रोसँग राखिदिनु पऱ्यो, अधिकारीहरूलाई राखिदिनु पऱ्यो ताकि उनीहरूले त्यो सम्बोधन गर्न सक्नुहुन्छ र सरकारले चाहिँ एकदम राम्रो नियतले चाहिँ यो काम गरेको जस्तो लाग्छ मलाई। र त्यो नियत अब विभिन्न तत्त्वहरूले चाहिँ यसमा चाहिँ यो नियतमा शङ्का गरेका छन्। अब शङ्का गर्नु स्वाभाविकै छ, त्यो हुनसक्छ त्यो, तर त्यसमा अब यसमा चाहिँ अब हामीले राम्रोको लागि सरकारले गरायो भने सम्झिनु पऱ्यो र सरकारले पनि फेरि अब एकचोटि आफ्नो त्यहाँ भत्काउनु चाहिँ भत्काइहाल्यो, अब मेरो काम सिद्धि भने चोलाएर बस्नु चाहिँ भएन। फेरि त्यो तिनीहरूको जिम्मा चाहिँ उनीहरूको उचित बसोबासको जिम्मा नभएसम्म त्यो पालिका, त्यो हाम्रो सम्बन्धित मन्त्रालय चाहिँ चुप लाएर बस्नु चाहिँ भएन, त्यो छोड्नु चाहिँ भएन।
1: सरकारले अहिले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासी छुट्याउन लगत संकलन, नागरिकता, बसोबास अवधि, आर्थिक अवस्था तथा वैकल्पिक आवासको अवस्थालाई आधार बनाएर पहिचान प्रक्रिया सुरु गरेको छ। सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि राज्यले गर्नुपर्ने कामहरू के हुन् त? फेरि एकपटक पूर्व सचिव किशोर थापा।
0: न्यून आय वर्गको लागि चाहिँ सोसियल हाउसिङको काम चाहिँ गर्नुपर्छ। त्यो भने चाहिँ उनीहरूलाई उपयुक्त ठाउँमा अपार्टमेन्ट अथवा चाहिँ कोठा अथवा घरै किन्न नसक्लान्, तर उनीहरूलाई चाहिँ रेन्टमा चाहिँ बहालको चाहिँ घर बहाल उपलब्ध गराएर त्यो बहालको चाहिँ व्यवस्था गरिदिने हो भने त्यो सब्सिडी दिनु पर्यो।
2: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको उचित व्यवस्थापनबारे सहरी विकास विज्ञ एवं पूर्व सचिव किशोर थापासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बात रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: ओपिडी सेवा,
4: विशेषज्ञ ओपिडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्वकर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खोल्ने क्रमसँगै आरोहीहरू बीचमा उत्साह थपिएको छ। अहिले सगरमाथाको आधार शिविर र माथिल्ला क्याम्पहरूमा सयौंको संख्यामा रहेका आरोहीहरू मौसम अनुकूल हुनासाथ शिखर प्रस्थान गर्ने अन्तिम प्रतीक्षामा रहेका छन्। पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै 50 टोलीका 492 आरोहीले अनुमति लिएका छन्। विभागको तथ्याङ्क अनुसार यस सिजनमा हिमाल आरोहणबाट मात्रै कुल 1,24,41,21,000 रुपियाँ रोयल्टी संकलन भएको छ। यसमध्ये सगरमाथाबाट मात्रै 1,07,40,95,000 रुपियाँ राजस्व उठेको छ। बाटो खुलेपछि अनुकूल मौसमको संकेत पाउन साथ आरोहीहरूले दक्षिण मोहडाबाट शिखरमा पाइला टेक्न सुरु गर्नेछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ।
2: अब विदेशको खबर। अमेरिका, क्यानाडा र अस्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म क्यानभासमा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन्। साइनी हन्टर्स नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ। साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झन्डै विश्वभर 9,000 शैक्षिक संस्था प्रभावित भएका छन्। विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्युटर स्क्रिनमा बिट क्वाइनमा फिरौती मागिएको सन्देश देखिएको थियो। ह्याकर समूह साइनी हन्टर्सले इन्फ्रास्ट्रक्चर कम्पनीहरूलाई पैसा नतिरी डाटा सार्वजनिक गर्ने चेतावनी दिएका थिए। अमेरिकाको मिसिसिपी स्टेट विश्वविद्यालयले अन्तिम परीक्षा स्थगित गरेको छ भने पेन स्टेट, इडाहो स्टेट, क्यालिफोर्निया विश्वविद्यालय लगायतका संस्थाले पनि परीक्षा र असाइनमेन्ट प्रभावित भएको जनाएका छन्। अस्ट्रेलियाको सिडनी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लगइन नगर्न निर्देशन दिएको छ। क्यानाडाको ब्रिटिस कोलम्बिया र टोरन्टो विश्वविद्यालयले पनि साइबर सुरक्षामा जोखिम देखिएको बताएका छन्। विद्यार्थीहरूले आफ्नो परीक्षा र असाइनमेन्ट हराउने चिन्ता व्यक्त गरेका छन्। केहीले व्यक्तिगत विवरण चुइने डर समेत बढेको बताएका खबरमा उल्लेख छ।
1: अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग हुने श्रृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले टोली सार्वजनिक गरेको हो। टोलीमा बायाँ हाते ब्याटर इशान पाण्डे पहिलो पटक समेटिएका छन्। ओमान र युएईसँग खेलेको टोलीबाट बसिर अहमद बाहिरिँदा इशान टोलीमा परेका हुन्। इशानले टी20 आई डेब्यू सन 2019 गरेका थिए भने एक दिवसीयमा मौका पाएका छैनन्। नेपाल, अमेरिका र स्कटल्यान्ड बीचको लिग टू श्रृङ्खला पर्सीदेखि सुरु हुँदैछ। नेपालले स्कटल्यान्डसँग पर्सी र जेठ 2 गते अमेरिकासँग, जेठ 8 गते अमेरिकासँग नै खेल्नेछ।
2: खेलकै अर्को खबरमा, आइपिएल क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हराएको छ। हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो। गुजरातले जितका लागि दिएको 230 रनको लक्ष्य पछाएको राजस्थान 16 ओभर 3 बलमा 152 रनमै अल आउट भयो। गुजरातको जितमा कप्तान शुभमन गिलले 84 रन तथा राशिद खान र जेसन होल्डरले उत्कृष्ट बलिङ गर्नु महत्वपूर्ण। राशिदले 4 र होल्डरले 3 विकेट लिए। जितसँगै गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स 5 स्थानमा झरेको छ। गुजरातको 11 खेलमा 14 अङ्क र राजस्थानको समान खेलमा 12 अङ्क छ। आइपिएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 बजे चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स तथा बेलुका 7:45 बजे रोयल च्यालेन्जर्स बेङ्गलुरू आरसीबी र मुम्बई इन्डियन्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा आज पनि हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य प्रदेशको 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने महाशाखाको अनुमान छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतीय क्षेत्रमा यात्रा गर्ने तथा पशु चौपाया चराउन जानेहरूलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
1: मुगु जिल्लाको मुगुम कारमारोङ गाउँपालिका 9 अन्तर्गत पापु गाउँमा असिना पानीले पाकेर घर भित्र्याउने तयारीमा रहेका हिउँदे बाली तथा फलफुलमा ठूलो क्षति पुर्याएको छ। असिनाले जौ, गहुँ, उवा लगायत हिउँदे बालीसँगै कोदो, बुवा, धान, चिनो र विभिन्न फलफुल क्षति गर्दा स्थानीय कृषक चिन्तित बनेका छन्। एक हप्ताभित्र भित्र्याउने तयारीमा रहेका जौ, गहुँ र उवा सबैभन्दा बढी क्षति भएको छ।
2: सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले आज्ञाकारी न्यायपालिका र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न प्रयास भइरहेको भन्ने प्रश्न उठिरहेको बताउनु भएको छ। कानून दिवसको अवसरमा हिजो भएको समारोहलाई सम्बोधन गर्दै उहाँले अख्तियारी र विधिको प्रयोगको बहानामा यस्तो प्रयास भइरहेको भन्दै प्रश्न उठाउनु भएको हो। बिहिबार संवैधानिक परिषदले रोल क्रममा अगाडि रहेकी मल्लको सट्टा चौथो वरियताका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको सन्दर्भमा उहाँको यस्तो अभिव्यक्ति आएको हो।
1: लामो समयदेखि मध्यपूर्वका विभिन्न देश र मलेसियामा केन्द्रित नेपालीको वैदेशिक रोजगारीको गन्तव्य युरोपतर्फ मोडिएको धेरै भएको छैन। पछिल्ला केही वर्षदेखि युरोपका आधा दर्जनभन्दा धेरै देशमा नेपालीहरू रोजगारीका लागि गएका छन्। त्यसमा पनि रोमानिया जानेको संख्या प्रत्येक वर्ष दोब्बरले बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको 9 महिनासम्ममा श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या 25,457 जना पुगेको छ। आजको कारोबार दैनिकमा खबर छ।
2: सरकारले नेपालको कानून विपरीत रुसी सेनामा भर्ती भएका र त्यसक्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनैतिक प्रयास थालेको छ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपालीको रिहाईका लागि पहल भइरहेको हो। यसैबीच बर्लिन स्थित नेपाली दूतावासले शुक्रबार एडभर्टाइजरी जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई तत्काल युक्रेन छाड्न आह्वान समेत गरेको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
1: नवलपरासी बर्दघाट नगरपालिका 4 को पूर्वपश्चिम राजमार्गमा हिजो बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा 16 जना घाइते भएका छन्। पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको NA 7K 5820 नम्बरको बस बेलुकी झण्डै 7 बजे अनियन्त्रित भई सडकको दाहिने किरानमा पल्टिएको हो।
2: काया कैरनमा अब पालो उखानको,
1: जहाँ बस्यो त्यही सुख।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: देउबा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार। थप कागज पत्र सहित नेपाल प्रहरीले पत्र पठायो।
2: निजी लगानीमा उतार चढाव, दबावमा सार्वजनिक ऋण र राजस्व, नेपालीले भारतमा QR भुक्तानी सेवा अझै पाउन सकेनन्।
1: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापन अबको मुख्य चुनौती। न्यून आय भएका वर्गका लागि अनुदानमा घर बहालको व्यवस्था गर्न विज्ञको सुझाव।
2: विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण, झण्डै 9,000 विद्यालय तथा विश्वविद्यालय प्रभावित, साइबर सुरक्षालाई थप मजबुत बनाउनु पर्ने माग।
1: र विश्वकप लिग 2 श्रृङ्खलाका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। आइपिएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात 2 स्थानमा।
2: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हिजो शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको फोटो तस्विरको व्यापक चर्चा भइरहेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ, बाहिर भित्तामा पीएम भित्र लेखिएको बोर्ड छ। प्रधानमन्त्रीलाई भेट्न एकजना व्यक्ति ढोकाभित्र छिर्न खोज्दैछन्। उनले ढोक्कैमा पुगेर ढकढकाउँदैछन्। भित्रबाट के होला भन्ने प्रश्न सोधेपछि ती व्यक्तिले भन्दैछन्, त्यस्तो खासै केही होइन, प्रधानमन्त्रीज्यूले कस्तो लुगा लगाउनु भएको रहेछ भनेर हेर्न मात्रै आ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली जीवन अनमोल मेडिकल हल सुलिचौरो रोल्पामा।
5: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
6: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
4: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथ रोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागुठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे,
4: रगत सम्बन्धी जाँच,
7: दिसा पिसाब सम्बन्धी जाँच
4: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
7: सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
4: थप जानकारीका लागि मोबाइल नम्बर 98511 83987।

0: Sanima Reliance Life Insurance. Khule rajiyo.
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: हैन सन्ध्या बल।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल वैशाख 27 गते, तदनुसार सन् 2026 मे 10 तारिक आइतबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हाफ्रे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश सरकारको नेतृत्व अझै परिवर्तन हुन सकेन। दाङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या। दाङ, सल्यान र प्युठानमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको ज्यान गयो।
1: कर्णाली प्रदेशमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए। सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी। देशमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो।
0: र बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। मनसुन अवधिमा खडेरीको जोखिम।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित कुनै पनि पत्र पत्रिका प्राप्त भएका छैनन्। प्रकृति न्यूज डेस्कमा रहेका समाचार प्रसारण गर्नेछौ।
0: नेपाली काँग्रेस र नेकपा एमाले बीच केन्द्रीय स्तरमा भएको सहमति अनुसार गत वर्ष साउनमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले सम्हाल्नु भएको थियो। उक्त सहमति अनुसार 2082 साल वैशाखमा काँग्रेसले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने भनिए पनि अहिलेसम्म लुम्बिनी प्रदेश सरकार परिवर्तनको विषयमा ठोस छलफल अघि बढ्न नसकेको बताइएको छ। तत्कालीन समयमा काँग्रेसको नेतृत्वमा शेरबहादुर देउवा रहनु भएको थियो। प्रतिनिधि सभा निर्वाचन अघि विशेष महाधिवेशन मार्फत काँग्रेसको नेतृत्व नै परिवर्तन भइसकेको छ। त्यसैले पुरानो नेतृत्वले गरेको सहमतिलाई काँग्रेसको नयाँ नेतृत्वले कसरी लिन्छ र उक्त सहमतिप्रति अब एमालेको धारणा के छ भन्ने विषयमा केन्द्र स्तरमा छलफल हुन थालेको छ। काँग्रेसले सरकारको नेतृत्वमा दावी गर्न चाहे पनि केन्द्रमा पार्टीको नेतृत्व परिवर्तनका कारण एमालेमाथि दबाव सिर्जना गर्न नसकेको बताइएको छ। लुम्बिनी प्रदेशमा काँग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरी हुनुहुन्छ। उहाँ पूर्व मुख्यमन्त्री पनि हुनुहुन्छ। एमाले र काँग्रेसको गठबन्धन कायम रहेमा उहाँ पुनः मुख्यमन्त्री बन्ने सम्भावना प्रबल छ। चौधरीले केही दिन अघि चौधरीले यस विषयमा छलफल अगाडि बढाउन थाल्नु भएको छ। काँग्रेसका प्रमुख सचेतक जमुना ढकालका अनुसार विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्ने भए पनि अहिले केन्द्र स्तरमा छलफल शुरू भएको छ। लुम्बिनी प्रदेश सभामा अहिले 87 सदस्य छन्। 87 सदस्यमा 83 सदस्य मात्रै बाँकी छन्। प्रदेश सभामा बहुमतका लागि कम्तीमा 42 सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेशमा काँग्रेसका 27 र एमालेका 29 सांसद छन्। यी दुई दल बीचको गठबन्धन कायम रहेमा प्रदेश सभामा सहजै बहुमत पुग्छ। त्यो बेलामा केन्द्रीय स्तरमा सहमति भएको उल्लेख भए पनि अहिले केन्द्रबाट सहमति कार्यान्वयन मा दबाव दिनुपर्ने अवस्था छ। प्रदेशमा काँग्रेसलाई मुख्यमन्त्री दिन एमाले सकारात्मक रहेको देखिएको छ। उता एमालेका प्रमुख सचेतक तुलसी चौधरीले अहिलेसम्म सरकारको नेतृत्वमा आलोपालोको सहमति कार्यान्वयनको बारेमा औपचारिक वा अनौपचारिक रूपमा छलफल हुन नसकेको बताउनुभयो। उहाँले पछिल्ला राजनीतिक घटनाक्रम र प्रतिनिधि सभा निर्वाचनको समीक्षामा केन्द्रित हुँदा प्रदेश स्तरमा यो विषय ओझेलमा परेको बताइएको छ। प्रदेशसभामा अहिले 83 सदस्य रहेकोमा अध्यक्ष नारायण आचार्य नेतृत्वमा एमाले कांग्रेस लोकसभा र जसपा सम्मिलित 12 सदस्यीय मन्त्री परिषद छ। लुम्बिनी प्रदेश सभामा पछिल्लो समय साना दलहरूको सीट केही घटबट भए पनि कांग्रेस र एमालेको सीट भने यथावत छ। केही कांग्रेस प्रदेशसभा सदस्यहरू भने केन्द्रमै विवाद कायम रहेकाले त्यसको असर प्रदेशमा पनि पर्न सक्ने भएकाले तत्काल मुख्यमन्त्री परिवर्तनको विषय अगाडि बढ्न नसक्ने बताएका छन्। माओवादी केन्द्रसँग सम्बन्धित दलहरूको एकतापछि नेकपाका सांसद संख्या 13 पुगेको छ भने पार्टी एकतापछि नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको प्रतिनिधित्व शून्यमा झरेको छ। कांग्रेसकी नेत्री जमुना ढकालले पुरानो सहमति कानून भए लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तन सहज हुने बताइएको छ। बताउनु भएको छ एमाले प्रमुख सचेतक तुलसी चौधरीले पनि केन्द्रबाटै सातवटै प्रदेशमा सहमति भएको जिकिर गर्दै प्रदेश स्तरले भन्दा पनि केन्द्र स्तरबाटै यो प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनु भएको छ।

0: गाउँको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुईजना मध्ये एकजनाको उपचारकै क्रममा ज्यान गएको छ। ज्यान जानेमा सल्यान घर भई अहिले तुलसीपुरमा बस्दै आएका 17 वर्षीय विनोद ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रहरीका अनुसार गत बिहिबार राति 10:15 बजेको समयमा तुलसीपुरको वीरेन्द्र चोकबाट बस पार्कतर्फ जाँदै गरेको C-6623 नम्बरको पिकअपमा बस पार्कबाट वीरेन्द्र चोकतर्फ आउँदै गरेको RA-6465 नम्बरको मोटरसाइकल ठोकिँदा 3 जना घाइते भएका थिए। मोटरसाइकलमा सवार 3 जना मध्ये 2 जनाको अवस्था गम्भीर रहेको थियो। अर्का 17 वर्षीय कमल खत्रीको अहिले भैरुवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने 17 वर्षीय एलिसी डाङ्गीको नेपालगंजमा उपचार भइरहेको छ। डाङ्गीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि 3 जनालाई थप उपचारका लागि घोराई रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगंज रिफर गरिएको थियो। कमलको त्यहाँ पनि उपचार सम्भव नभएपछि भैरुवा लगिएको र विनोदलाई न्युरो अस्पतालमा उपचार गराइरहेको अवस्थामा डाक्टरले उपचार सम्भव नभएपछि नहुने बताएपछि घर फर्काएर तुलसीपुर ल्याउँदै गरेको अवस्थामा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। पिकअप चालक सल्यानका 28 वर्षीय पुष्कर एरुलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
1: यसैबीच सल्यानको बाक्सौ नगरपालिका 10 को भाट बिटे क्षेत्रमा हिजो बिहान भएको ट्याक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ। प्रहरीका अनुसार श्रीनगरबाट दमाचौरतर्फ निर्माणको सामग्री बोकेर जाँदै गरेको B-1-2020 नम्बरको ट्याक्टर बिहान करिब 7 बजेतिर अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टरका चालक शारदा नगरपालिका 13 का अन्दाजी 25 वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उक्त ट्याक्टर भानुभक्त माध्यमिक विद्यालय दमाचौरका लागि आवश्यक निर्माणका सामग्री ढुवानी गर्दै आएको बताइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। यसैबीच अस्ति पनि सल्यानको फारुला चौरदेखि भुज खोलातर्फ जाँदै गरेको RA-1-4495 नम्बरको ट्याक्टर दिउँसो 1:30 बजेतिर दार्मा गाउँपालिका 2 को भुज खोला नजिकै दुर्घटना हुँदा चालक सोयवडाका अन्दाजी 17 वर्षीय प्रदीप विकको ज्यान गएको थियो भने अन्य 2 जना घाइते भएका थिए।
0: यसै गरी प्युठानको गौमुखी गाउँपालिका 4 फुन्जा निवासी नजिकै मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। गौमुखी गाउँपालिका अर्तुबाङ निवासी 25 वर्षीय हेमराज मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाइकल र उहाँको शव सड़कबाट तल खोलामा खसेको अवस्थामा हिजो बिहान फेला परेको थियो। मगर गौमुखी गाउँपालिका 5 ठूला बेसी स्थित आँखा उपचार केन्द्रमा कार्यरत रहेको र उनी शुक्रबार साँझ घर फर्किने क्रममा दुर्घटना परेको हुन सक्ने प्रहरीले जनाएको छ।
1: दाङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका 4 को सन्त पुरुवा बस्ने अन्दाजी 23 वर्षीय इच्छा कुमार रैदासले सोही वडाको फोहरा बस्ने अन्दाजी 56 वर्षीय भोला यादवमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ। स्थानीय राम जानकी सामुदायिक वनबाट सालको काठ काटेर ल्याएको विषयलाई लिएर विवाद हुँदा रैदासले यादवको टाउकोमा धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ। घटना हिजो दिउँसो 1:30 बजेतिर भएको हो। घटना भएको खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुग्दा हत्यामा संलग्न व्यक्ति फरार भइसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि लम्बई अस्पताल पुर्याइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: रोल्पामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका 2 बलचौरका 23 वर्षीय अनिल बादी, सोही ठाउँका 20 वर्षीय सुनिल बादी र सल्यानको कालीमाटी गाउँपालिका 5 हात्तीदमारका 44 वर्षीय धीरज भनिने धनबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। वैशाख 22 गते बेलुका 6:30 बजेतिर जिल्लाको सुनिल स्मृति गाउँपालिका 2 की 40 वर्षीय एक महिला आफन्तीको घर माडी गाउँपालिका 1 चिहान डाँडाबाट जंगलको बाटो हुँदै पैदल लिबाङ जाँदै गर्दा उहाँमाथि 3 जना युवाहरूले सामूहिक बलात्कार गरेको पीड़ितको जाहेरीमा उल्लेख छ। पीड़ित महिलाले वैशाख 24 गते आफूमाथि घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर लिखित रूपमा केटानी जाहेरी दिएको प्रहरीको भनाइ छ। जाहेरीको आधारमा प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको पाँचजनाको टोलीले सड़क निर्माणमा खटिएका उनीहरू तीनजनालाई नियन्त्रणमा लिएको थियो। उनीहरू तीनैजना रोल्पाको माडी गाउँपालिका छ लाप्चुङ स्थित निर्माणाधीन मदन भण्डारी सड़क खण्डको कलभट मर्मतको काममा खटिँदै आएका मजदूर भएको प्रहरीको भनाइ छ। पक्राउ परिएका तीनैजनालाई इलाका प्रहरी कार्यालय घरतीगाउँको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: कर्णाली प्रदेशमा करण्ट लागेर पछिल्लो तीन वर्षमा 33 जनाले ज्यान गुमाएका छन्। विकासको पर्याय मानिएको विद्युतीकरण बढे पनि आवश्यक सुरक्षाका मापदण्ड पालना नहुँदा र जीर्ण संरचनाकै कारणले गर्दा ज्यान गुमाउनेहरूको संख्या वर्षेनी बढ्न थालेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बितेको तीन वर्षको अवधिमा करेन्ट लागेर 33 जनाको ज्यान गएको हो। यो अवधिमा अन्य चारजना करेन्टबाट घाइते भएका छन्। प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा बढी जोखिमपूर्ण जिल्लाका रूपमा देखिएको छ। त्यहाँ 14 जनाले ज्यान गुमाएका छन्। सुर्खेतपछि रूकुम पश्चिममा 5 जना, सल्यान, जुम्ला र कालीकोटमा 4-4 जना, दैलेख र जाजरकोटमा 1-1 जनाले करेन्टबाट ज्यान गुमाएका छन्। चालू आर्थिक वर्ष 82-83 को 10 महिनामा ज्यान गुमाउनेको संख्या 12 रहेको छ। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको लापरवाही पनि मुख्य कारण बनेको छ। नाङ्गो तार, होचा र जीर्ण पोलले पनि जोखिम बढेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्याले गर्दा पनि करेन्टका घटना हुने गरेका छन्।
0: यसैबीच देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केबी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। यस्तै 14323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ भने 33 केबी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमबीए क्षमताको सब स्टेशन समेत निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। सब स्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाइने मन्त्रालयले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। यस्तै राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी रहेको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
2: किसानहरूका लागि खुसीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिग प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
1: कर्णाली प्रदेश सरकारले स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूसँग अन्तर सरकार सम्बन्धका सवालमा छलफल गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश कार्यक्रम सहयोग इकाईद्वारा हिजो आयोजित जीसस महासंघ, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघसँग अन्तर समन्वय सम्बन्धका सवालमा बैठक गरिएको हो। उक्त छलफलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले समान बुझाइका आधारमा अगाडि बढ्ने प्रयास चासो सहयोगका लागि समन्वय र सहकार्य गर्ने उद्देश्य राखेर तीन तहका महासंघका पदाधिकारी र सदस्यहरूसँग सुझाव लिन छलफल गरिएको बताउनु भएको छ। विद्यमान त्रुटि सुधारको प्रयासमा सरकार रहेको र संविधान मुताबिकको काम सबै सरकारले गर्नुपर्नेमा जोड़ दिइएको छ। स्थानीय तहसँग प्रत्यक्ष सम्बन्ध राख्ने कानून निर्माण गर्दा सहकार्य गरेर अगाडि बढ्न संविधान तया समन्वय सहकार्य र सह अस्तित्व मूल मर्मलाई पछ्याउन र भएका समस्या समाधानका लागि प्राविधिक तथा व्यवहारिक आधारमा छलफल चलाउनु पर्ने उल्लेख छ। छलफलमा जिल्ला समन्वय समितिलाई कामयाबी बनाउनु पर्ने, सदस्यहरूको सेवा सुविधा हेरफेर गर्नुपर्ने, स्थानीय तहको राष्ट्र संकलन र बाँडफाट स्थानीय तहमा भइरहेको नदीजन्य पदार्थको उत्खनन संकलन तथा निकासीका लागि निर्माण गर्नुपर्ने कानून, बजेट प्रदेशमाबाट संचालित योजनाहरूको कार्यान्वयन तथा प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति र कार्यक्रमले तय गर्ने बजेट र योजनाका बारेमा छलफल भएको बताइएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। उहाँले कानून दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाले त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन सक्ने पनि उहाँले बताउनु भएको छ।
1: यसैबीच सर्वोच्च अदालतकी कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर त्रास र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताउनु भएको छ। कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न पनि आह्वान गर्नुभएको छ। उहाँले न्यायपालिकालाई आज्ञाकारी बनाउने र राजनैतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। कायमकायम प्रधान न्यायाधीश मल्लले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनु भएको छ। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाले देखाउनु पर्ने उहाँको भनाइ छ। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै विधिको हत्या गरेर गरिने कार्यले अन्तत निरङ्कुशता निम्त्याउने उहाँको भनाइ रहेको छ।
0: मध्यपूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनु पर्ने सुझाव सहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मध्यपूर्वको संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्चस्तरीय कार्यदलले सरकारलाई सुझाव सहित प्रतिवेदन बुझाएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पछिल्लो द्वन्दबाट नेपालको आर्थिक सामाजिक क्षेत्र कृषि उद्योग पर्यटन व्यापार लगानी वैदेशिक रोजगारी रेमिट्यान्स वैदेशिक मुद्रा संचिति भुक्तानी सन्तुलन तथा ऊर्जा इन्धन खाद्यान्न औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड़ दिइएको छ। मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगारमा रहेका छन्। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च रहेको छ। कृषिदेखि उद्योगसम्म अहिले महँगीले असर समेत पुर्याएको छ।
1: विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढ़ेको छ। यसले मनसुनको समयमा खडेरीको सम्भावना बढ़ाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना देखिएको विज्ञहरूले बताएका छन्। मनसुन पूर्वको समय अर्थात अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ। पुरानो कालखण्डको प्रवृत्ति हेर्दा ठ्याक्कै मनसुनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको 4 महिनालाई वर्षा ऋतु मानिन्थ्यो। मनसुन पूर्वको समयमा हल्का वर्षा र हावाहुरी मात्रै चल्थ्यो। त्यसपछि मनसुन शुरू हुन्थ्यो। असार महिनाभर नै वर्षा निरन्तर हुन्थ्यो। साउन र भदौमा हल्का झरी कायम रहन्थ्यो। तर पछिल्ला केही वर्ष यता यी मनसुनका 4 महिना जेठ असार साउन र भदौमा वर्षा कम हुने गरेको छ। त्यसपछि लम्बिएर दशैं र तिहारका बेला बेमौसमी वर्षाका कारण मनसुनको वर्षा ओहिर्ने प्रवृत्ति बढ़ेको छ। यस वर्ष पनि सोही प्रवृत्ति दोहोरिने आशंका गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। लम्बिँदै गएको मनसुनको प्रवृत्तिले विभागले आत्मसात प्रवृत्तिलाई विभागले आत्मसात गर्दै मनसुन अवधि आउँदो जेठ 18 देखि असोज 14 गतेसम्मको 4 महिनाको रहने जनाएको छ। मनसुन ऋतुको जलवायु प्रक्षेपण सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशैभर सरदरभन्दा बढी हुने प्रस्तुत पारेको हो।
0: र जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र तराईका भूभागमा आंशिक बादल लाग्ने देखिएको छ।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ।
0: नमस्कार।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी असोज 14 रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान रहेको छ। यसैबीच मनसुनजन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको प्राधिकरणका निर्देशक राम बहादुर केसीले जानकारी दिनुभयो। यस्तै मनसुनजन्य विपदसँग जुझ्न उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गर्दै मौसमजन्य विपद प्रतिकार्यका लागि पूर्व तयारीका सम्पूर्ण कार्य भइसकेको नेपाल प्रहरी सहितका सुरक्षा संगठनले पूर्व तयारी र प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले बताउनुभयो। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले भोलिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिइसकेको छ। आगामी जेठ 3 गतेसम्म सञ्चालन हुने अभियानमा सबै सरोकार भएका निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। भोलि सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण हिजोदेखि शुरू भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ आजसम्म सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम हिजो शुरू भएको हो। ललितपुरको जावलाखेलमा हिजोदेखि शुरू भएको प्रशिक्षणमा पार्टी पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताको मुद्दामा सरकारलाई पार्टीको साथ र सहयोग रहने बताउनु भएको छ। पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताउनुभयो। सभापति थापाले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आफ्नो जिम्मेवारी अनुसार संगठनको काममा लाग्न निर्देशन दिँदै गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारी भन्दा बाहिर राखिने उल्लेख गर्नुभयो। पार्टीका उपसभापति विश्व प्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताउनुभयो। महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्र कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखेर पार्टी संगठन एकीकृत र सुदृढ पार्दै अघि बढ्ने बताउनुभयो। कार्यक्रममा काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमल बहादुर शाहले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले हिजो काठमाडौँमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यवहारिक कार्य योजना बनाएर कदम चाल्न सरकार लगायत सबैलाई उहाँले सुझाव दिनुभयो। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं उनीहरूलाई सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको छ। सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेको हो। सहकारीले करिब 150 बचतकर्ताको 15 करोड़ रुपियाँ बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाएको छ। कैलालीको टिकापुर क्षेत्रका स्थानीय व्यापारीहरू 100 रुपियाँ भन्दा बढी मूल्यको सामानमा भन्सार कर लिने सरकारको निर्णयबाट खुसी भएका छन्। भन्सार बिन्दुमा कडाई भएपछि स्थानीय उत्पादनले बजार पाउने, व्यापार व्यवसाय बढ्ने र रोजगारीका अवसरहरू सिर्जना हुने उनीहरूको बुझाइ छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
1: सरकारले 100 रुपियाँको सामानमा पनि भन्सार कर लगाउने नियमको कैलालीको टिकापुरका व्यापारीहरूले समर्थन गरेका छन्। उनीहरूले सरकारले गरेको यो निर्णयको स्वागत गर्दै यसले सरकारको कर प्रणालीमा सुधार हुनुका साथै स्थानीय व्यापारलाई पनि फाइदा पुग्ने बताएका छन्। टिकापुरका व्यापारी दिपेन्द्र कठायत:
2: युवाहरूले रोजगारी पाउनुका साथै यहाँको स्थानीय सामानहरूको बजारीकरण हुने र यहाँको सामानहरू चाहिँ उचित मूल्य पाउने हुँदा अहिले जुन सरकारले लिएको निर्णय छ यो निर्णय अति नै समय सान्दर्भिक निर्णय छ, समय सापेक्ष निर्णय छ।
1: दिपेन्द्र कठायत जस्तै टिकापुरकै अर्का व्यापारी पुष्पराज देवगढा पनि सरकारको निर्णयले सीमा क्षेत्रका व्यापारीहरूलाई राहतको महसुस भएको बताउनुहुन्छ।
3: बोर्डर छिमेकका व्यापारीहरूलाई अलि राहतको महसुस पनि भइरहेको छ र कसैले भन्सार गरेर नै ल्याउँछ भने त सरकारलाई राजस्व पनि बढिरहने कुरा रह्यो र आफ्नो देशको लागि दुई पैसा हामीले आफ्नै देशमा नै कर तिरेर देशको लागि राम्रो हुने भयो।
1: सीमा क्षेत्रमा कडाई नहुँदा यसअघि यस क्षेत्रबाट भारतको तेकुनिया जाने खकरौला नाकामा मानिसहरूको ठूलो भीडभाड हुने गरेको थियो। अहिले त्यो भीडभाड हटेको छ। यसले गर्दा यहाँका बजारहरूमा व्यापार हुन थालेको र नेपाली रुपियाँ भारत जानबाट पनि जोगिएको बताउनुहुन्छ अर्का व्यापारी सुनिता चौधरी:
4: सरकारले एकदम ठिक गरेको छ, किनकि हाम्रो यता नेपालमा व्यापार व्यवसाय पनि बढ्नुका साथसाथै जनताहरू इन्डियातिर नगइकन नेपालमै सब थोक किनमेल गरेपछि हाम्रो राष्ट्रको ढुकुटी बढ्नेछ।
1: व्यापारी मिनबहादुर ठनाल पनि नेपाल सरकारले नेपाल भारत सिमानामा लगाउनु पर्ने सही नियम अहिले लागू गरेको बताउनुहुन्छ।
5: नेपाल भारतको जो बोर्डरमा हुनुपर्ने पढाइ हो त्यही अनुसार हुनुपर्ने नियम लागू गरेको हो सरकारले, अहिले नियम अनुसार चलाएको छ सरकारले, त्यसको लागि हामी यो नराम्रो मान्दैन, राम्रै कुरा हो।
1: टिकापुर उद्योग वाणिज्य संघले पनि भन्सारमा कडाई गर्नुपर्ने भन्दै पटक पटक खकरौला नाकामा गएर भन्सार कार्यालय र त्यहाँ स्थित बीओपी कार्यालयलाई आग्रह गर्दा पनि कडाई हुन सकेको थिएन। अहिलेको सरकारले त्यसलाई कडाई गरेकोमा यसलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ टिकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा:
6: टिकापुर उद्योग वाणिज्य संघले विगतका वर्षहरूमा पनि जस्तो सरकारको त्यो नीति नहुँदा पनि हामी भन्सार कार्यालय गएर बिओपी कार्यालय गएर कम्तीमा सामान चाहिँ ल्याउनुहोस्, चामल ल्याउँदा चाहिँ अनिवार्य भन्सार चाहिँ गरिदिनुहोस् भनेर हामीले पटक पटक उहाँहरूलाई आग्रह गरे अवस्था पनि हो। यसलाई हामीले एकदम सकारात्मक रूपमा लिएका छौँ र यसले राज्यको राजस्वमा पनि वृद्धि हुन्छ र व्यवसायीले पनि व्यवसाय गरी खाने वातावरण चाहिँ सिर्जना हुन्छ। यसलाई हामी

0: पटक गाड़ी पुगेपछि स्थानीय उत्साहित भएका छन्। सड़क सञ्चालन सँगै दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको ओसार पसार तथा शिक्षा र अन्य सेवा सुविधामा सहजता आउने अपेक्षा गरिएको छ। काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत हिजो जथाभावी हर्न बजाउने 200 भन्दा बढी सवारी साधनका चालकलाई कार्यवाही गरिएको छ। उपत्यकाका विभिन्न मुख्य सड़क, व्यस्त चोक तथा सवारी चाप बढ़ी हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन गर्दै ट्राफिक नियम उल्लंघन गर्ने तथा अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रणमा लिई कार्यवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताउनुभयो। बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन शुरू गरिएको छ। नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन शुरू गरिएको जानकारी दिनुभयो। हालसम्म नगरपालिकाको सम्पर्कमा 60 परिवार वास्तविक भूमिहीन सुकुम्बासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। बैतडीको मेलौली नगरपालिका वडा नम्बर 1 स्थित इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ। इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र लगायतका प्रशासनिक सेवा लिन सदरमुकाम पुग्नुपर्ने स्थानीय नागरिकलाई बाध्यता हटेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: बैतडीको मेलौली नगरपालिका वडा नम्बर 1 इलाका प्रशासन कार्यालयले सेवा दिन थालेको हो। मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन भएसँगै तल्लो सुराट क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने बताउनुहुन्छ इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्ट।
2: जलशक्ति अहिलेको लागि हामीसँग एकजना
1: इलाका प्रशासन कार्यालय उद्घाटनका दिन मेलौली नगरपालिका 7 स्थानीय दीपक अवस्थीलाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गर्दै इलाका प्रशासन कार्यालयबाट सेवा शुभारम्भ गरिएको हो। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई।
3: इलाका प्रशासन कार्यालय भएपछि त्यहाँ नागरिकता प्रतिनिधि राष्ट्रिय परिचय पत्र अब त्यहीबाट प्राप्त गर्नुहुनेछ। तय गरेर सदरमुकामसम्म आउनु पर्दैन, जसले गर्दाखेरि उहाँहरूको समयको बचत, सेवा प्रवाह छिटो लिएर आफ्नै गाउँठाउँबाट हुने हुँदाखेरि उहाँहरू एकदम उत्साही र खुसी हुनुहुन्छ। किनभने एकचोटि सरकारी कार्यालय जनताका आवश्यकतालाई महसुस गरेर खुलिसकेपछि त्यसलाई बन्द गर्ने भन्ने त प्रश्नै आउँदैन, दीर्घकालीन रूपमा हो।
1: इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई प्रशासनिक सेवा सहज र सुलभ रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ। अब नेपाली नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्द।
4: पहिले हामी यहाँबाट हिँडेर अहिले त रोड पुगेका छ, यो स्थानीय तह भएपछि त गाडीको सुविधा सबै कुरा छ। पहिले हिँडेर हामीले एक एक हप्ता लगाएर नागरिकताको लागि 10,000 खर्च गर्नुपर्ने, 20,000 खर्च गर्नुपर्ने बाध्यता थियो हाम्रो यो तल्लो बेल्टलाई। अहिले धेरै नै राहत पुग्छ, धेरै नै खुसी छौँ हामी, धेरै नै एकदम सजिलो भएको छ, यहाँका जनता एकदम खुसी छन्, सजिलो छ।
1: जिल्लामा बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै इलाका प्रशासनको संख्या 2 पुगेको छ। पुर्चौडी नगरपालिकाको हाटमा यसअघि नै इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेर सेवा दिँदै आएको छ। रेडियो नेपाल, गोविन्द पन्त, बैतडी।
0: भोलिदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले भोलिदेखि जेठ 1 संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न लागेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो। चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको हिजो बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस

0: जडान गर्नुपर्ने निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानमा इजरायलले गरेको भीषण हवाई आक्रमणमा एकै दिन कम्तीमा 39 जनाको मृत्यु भएको छ। विभिन्न स्थानमा एकै दिन गरिएका हवाई आक्रमणमा ठूलो मानवीय हताहती भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर साक्या किए हमा भएको एक आक्रमणमा एक बालिका सहित 7 जनाको ज्यान गएको छ भने 15 जना घाइते भएका छन्। इजरायली सेनाले हिजबुल्लाहसँग सम्बन्धित सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल 16 इजरायल र लेबनान बीच युद्ध विराम घोषणा गरेपछि पनि दुवै पक्ष बीच आक्रमण जारी छ। लेबनानी समाचार संस्था एनएनएका अनुसार हिजो दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली आक्रमण भएका थिए। स्वास्थ्य मन्त्रालयले नाबाटियाह क्षेत्रमा मोटरसाइकलमा सवार एक सिरियाली नागरिक र उनकी 12 वर्षीय छोरीमाथि पनि ड्रोन आक्रमण भएको जनाएको छ। उता हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको छ। इजरायली सेनाका अनुसार उक्त आक्रमणमा 3 सैनिक घाइते भएका छन्, जसमा 1 अवस्था गम्भीर छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च 2 इजरायली आक्रमणमा 2,795 जनाको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपालको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेकको 4,296 मेगावाट क्षमता निर्धारण भएको हो। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल 3,000 मेगावाट क्षमताका आयोजना निर्माणको क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। हालसम्म 36 केबी भन्दा माथिका करिब 7,360 सर्किट किलोमिटर र 33 केबी क्षमताका करिब 8,225 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पछिल्लो समय प्रति व्यक्ति विद्युत खपत 450 किलो वाट घण्टा बराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत पहुँच पुग्ने जनसङ्ख्या 99% बराबर पुगेको छ। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर भएको छ भने लघु तथा साना जलविद्युत आयोजनाबाट 55.3 मेगावाट विद्युत उत्पादन भएको छ। विदेशबाट सामान आयात गर्दा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी टाँस्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै रोकिएको रोसुवा भन्सार कार्यालयको जाँचपास पुनः सुचारू भएको छ। पैठारीकर्ताहरूले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँसी बजारमा पठाउने सहमति भए पश्चात प्रक्रिया नियमित रूपमा सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। भन्सार कार्यालयका अनुसार दैनिक उपभोग्य सामग्रीको जाँचपास सुरु भएको पहिलो दिन बिहिबार करिब 4,50,00,000 र शुक्रबार 2 गरी दुई दिनमा 6,50,00,000 राजस्व संकलन भएको छ। उपभोक्ताको हित संरक्षणका लागि आयातित वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपी को स्टिकर टाँस्नु पर्ने व्यवस्था यही वैशाख 15 गतेदेखि भन्सार कार्यालयहरूमा कार्यान्वयनमा ल्याइएको थियो। झापाको मेची भन्सार कार्यालय मातहतका 5 छोटी भन्सार कार्यालयहरू बन्द हुँदा कारोबार ठप्प भएको छ। राजस्व असुली र सीमा पार व्यापारको सहजीकरणका लागि मेची भन्सार कार्यालय मातहत रहने गरी स्थापना गरिएका 6 छोटी भन्सार कार्यालय मध्ये हाल एउटा मात्र सञ्चालनमा रहेको छ। मेची भन्सार कार्यालय अन्तर्गत गौरीगंज 2 8 मौजा छोटी भन्सार लगायतका भन्सार स्थापना भएका थिए। हाल गौरीगंज 2 स्थित 8 मौजा बाहेक अरू छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकडभित्ताका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। आवश्यक पूर्वाधार र व्यवस्थापकीय कमीका कारण ती कार्यालयहरू सञ्चालन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: काठमाडौँमा जारी एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। श्रृङ्खलाको चौथो खेलमा शनिबार नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस मेथडमा 9 रनले पराजित गरेको हो। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34.5 ओभरमा 4 विकेट गुमाउँदै 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली 9 रनले विजय भयो। स्कटल्याण्ड विरुद्ध नेपालका सन्दीप जोराले अभिजित 83 र ईशान पाण्डेले 50 रनको योगदान गरे। त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेटको क्षतिमा 303 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सीले 62 र माइकल इङ्लिसले नट आउट 56 रन बनाउँदा नेपालका आकाश चन्दले 3 विकेट लिए। आइसिसी विश्वकप क्रिकेट लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। यसअघि बिहिबार भएको खेलमा नेपाल एले स्कटल्याण्डलाई 54 रनले र शुक्रबार भएको खेलमा अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। श्रृङ्खलाको अन्तिम खेलमा नेपालले सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। अभ्यास खेलपछि यही वैशाख 29 जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रङ्गशालामा आइसिसी विश्वकप क्रिकेट लिग 2 प्रतियोगिता हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। सुनसरीको भोकराहा नर्सिङ गाउँपालिका 4 केपीएल कोशी प्राइड लिग सिजन 3 ट्रफी अनावरण गरिएको छ। नेपालको प्रमुख घरेलु क्रिकेट लिग कोशी प्राइड लिग केपीएल सिजन 3 आगामी जेठ 9 प्रारम्भ हुने भएकाले त्यस अगाडि शनिबार कोशी प्राइड लिग सिजन 3 ट्रफी अनावरण गरिएको हो। शनिबार आयोजित एक कार्यक्रमका बीच कोशी प्राइड लिग सिजन 3 ट्रफी अनावरण गरिएको हो। कोशी प्राइड लिग जस्ता प्रतियोगिताले खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने उल्लेख गर्दै स्थानीय प्रादेशिक र राष्ट्रिय स्तरका क्रिकेट संरचना बीच सहकार्य आवश्यक रहेको आयोजक समितिका अफजल हुसेनले जानकारी दिनुभयो। निजी क्षेत्रको लगानी, स्थानीय समुदायको साथ र क्रिकेट प्रतिको बढ्दो आकर्षणले यस्ता प्रतियोगितालाई सफल बनाउने प्रमुख आधार भएको उहाँले बताउनुभयो।
0: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र शाही। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्ने तथा तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:49 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा आगामी वर्षको बजेट र नीति कार्यक्रममा सुझाव लिन सुझाव संकलन पोर्टल सञ्चालनमा। बजार सुशासनका लागि भोलिदेखि देशभर मूल्य पारदर्शिता सप्ताह शुरू हुँदै। विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। यस वर्षको मनसून आगामी जेठ 18 प्रारम्भ भई असोज 14 गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। मुलुकका अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने। राष्ट्रियताको मुद्दामा सरकारलाई कांग्रेसको साथ र सहयोग रहने पार्टी सभापति गगन कुमार थापाको भनाई। र लेबनानमा इजरायलले गरेको भीषण हवाई आक्रमणमा कम्तीमा 39 जनाको मृत्यु। यो सँगै बिहान 7 समाचार सकियो। यसपछि समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया चढ़ान करना तथा मरमत करना घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्र को संचार।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।

0: नमस्कार, बीमा सचेतना कार्यक्रमबाट नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्र मणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सी सँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँ अनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
1: यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com को मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ। बिमा सचेतना कार्यक्रमको आजको अङ्कमा मुख्य रूपमा नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग गरिएको कुराकानी सुनाउनेछौँ। कार्यक्रममा उहाँसँगको कुराकानी सँगै केही सन्देश र जानकारीहरू पनि प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा भने बिमा सम्बन्धी यो छोटो सन्देश।

0: प्रत्येक वर्ष जेठ एक गते वार्षिक उत्सव मनाउँदै आएको नेपाल बीमा प्राधिकरण यही जेठ एक गतेदेखि 58 वर्षमा प्रवेश गर्दैछ। विक्रम सम्बत 2025 सालको जेठ एक गतेलाई आधार मानेर स्थापना दिवस मनाउन थालेको बीमा प्राधिकरणले यसै दिन अर्थात् जेठ एक गतेलाई बीमा दिवसको रूपमा समेत मनाउने गर्दछ। बीमा ऐन 2079ले तत्कालीन बीमा समितिलाई नेपाल बीमा प्राधिकरणमा रूपान्तरण गरेपछि प्राधिकरणले बीमा उद्योगलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउँदै बीमा ऐन 2079को परिधिभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्दै आएको छ। प्राधिकरणले हरेक वर्ष बीमा दिवस तथा वार्षिक उत्सवका अवसरमा प्रभात फेरी, रक्तदान, बीमा साक्षरता कार्यक्रम र उत्कृष्ट कर्मचारी तथा बीमा कम्पनीहरूलाई सम्मान गर्ने कार्यक्रमहरू समेत आयोजना गर्दै आएको छ। बीमा प्राधिकरणको वार्षिक उत्सव विशेष आजको कार्यक्रममा प्राधिकरणले वर्षभरि के कस्ता गतिविधिहरू सञ्चालन गरियो, आगामी दिनमा के कसरी अगाडि बढ्दैछ, वार्षिक उत्सवको तयारी के छ, यी लगायतका विषयमा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग कुराकानी गरेका छौँ। सुन्नुहोस् नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग सहकर्मी केशव ढुङ्गनाले गर्नुभएको कुराकानी।
1: निर्देशकज्यू, नेपाल बीमा प्राधिकरण 58 वार्षिक उत्सवको पूर्व सन्ध्यामा छ, वार्षिक उत्सव कसरी मनाउँदै हुनुहुन्छ, म कुराकानी यहीँबाट सुरु गर्न चाहे।
2: हजुर, बिमा प्राधिकरण चाहिँ अब तत्कालीन बिमा समिति होइन, अहिले चाहिँ बिमा प्राधिकरण भयो। हामी चाहिँ 57 वर्ष पुरा भएर चाहिँ 58 वर्षमा चाहिँ प्रवेश गर्दै गर्दा हामीले चाहिँ अब नियमित रूपमा यो वार्षिक उत्सव मनाउँदै गर्दा विभिन्न किसिमका चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको थियो। अब त्यसैको निरन्तरता स्वरूप अहिले हामीले यो ब्लड डोनेसनको, त्यसपछि गएर विभिन्न खेलकुदहरू, फुटसल होइन, अनि सँगसँगै चाहिँ ब्याडमिन्टन होइन, अनि त्यसपछि टिटी गेमहरू चाहिँ आयोजना गरेर चाहिँ कर्मचारीहरूलाई अलिकति मोटिभेट गर्ने, उहाँहरूमा पनि एउटा वार्षिक उत्सवको चाहिँ उल्लास होस् भन्ने आशयले चाहिँ त्यो किसिमका कार्यक्रमहरू चाहिँ राखेका छौँ। अब विगतको वर्षहरूमा हामीले यो प्रभात फेरी गर्ने गरेका थियौँ होइन, अनि त्यो सँगसँगै अन्य विभिन्न पत्र पत्रिका मिडियाहरूमा पनि आम बिमा क्षेत्रमा के कसरी भइरहेछ, कस्तो छ, त्यो विषयहरू चाहिँ जानकारी गराउने गरेका थियौँ। नियमित रूपमा तिनै कार्यक्रमहरू चाहिँ नियमित कार्यक्रमकै रूपमा चाहिँ चलिरहेछ।
1: हजुर, निर्देशकज्यू, वार्षिक उत्सव मनाउनु भनेको गएको एक वर्षमा के कति कामहरू भए र आगामी दिन कसरी अगाडि बढ्ने भन्ने एउटा समीक्षा गर्ने दिन र योजना बनाउने दिन पनि हो। 58 वार्षिक उत्सवको सङ्घारमा उभिएर हेर्दा नेपालको बीमा बजार कस्तो ठाउँमा रहेको पाउनुहुन्छ?
2: हजुर, अब यो नेपालमा बीमाको सुरुवात चाहिँ अब औपचारिक रूपमा हामी 2004 सालबाट सुरु भयो भन्छौँ होइन, अनि त्यस पछाडि बिस्तारै विकसित हुँदै जाने क्रममा 2025 सालमा चाहिँ हाम्रो यो बिमा समिति भनेर स्थापना गर्यो। त्यसपछि त्यति बेला नै एउटा बिमा ऐन जारी भयो, बिमा संस्थानको स्थापना पनि भयो 26 सालमा गएर होइन। पछि नेपाल सरकारले चाहिँ आर्थिक उदारीकरणको नीति लिएपछि 49 सालमा चाहिँ बिमा क्षेत्रलाई विकसित, व्यवस्थित, नियमित होइन, नियन्त्रित गर्ने उद्देश्यले भनेर बिमा ऐन आयो, तत्कालीन बिमा ऐन आयो। र अहिले आएर चाहिँ हाम्रो त्यो तत्कालीन बिमा ऐनलाई पनि प्रतिस्थापन गरेर नयाँ बिमा ऐन आइसकेको छ 2079, र त्यसले चाहिँ तत्कालीन बिमा समितिलाई चाहिँ बिमा प्राधिकरणमा रूपान्तरण गरेको अवस्था छ होइन। यसरी क्रमिक रूपमा कानुनी सुधार, संरचनात्मक सुधारहरू पनि हुँदै गए, र त्यो सँगसँगै अब हामीले चाहिँ विगत अब 8-10 वर्ष 9-10 वर्ष अगाडिको चाहिँ उसमा हेर्ने हो भने बिमाको दायरामा रहेको जनसङ्ख्या चाहिँ जम्मा 6-7% होइन, 9-10% हाराहारीमा रहेको जनसङ्ख्या अहिले झन्डै झन्डै 50% हाराहारीमा पुगेको छ। सबै आम नागरिकहरूले चाहिँ बिमा गर्नुपर्छ भन्ने भावना, त्यो चेतना चाहिँ विकास हुँदै गइरहेको छ। कृषि पशुपक्षी जडीबुटी बिमामा चाहिँ नेपाल सरकारले प्राथमिकता राखेर अनुदान दिने कार्यक्रमहरू चलाएको छ। स्थानीय सरकारहरूले पनि त्यसलाई बिस्तारै प्राथमिकतामा राखेको अवस्था छ होइन। निर्माणाधीन सम्पत्तिहरूको बिमा गर्नुपर्ने व्यवस्थाहरू अनिवार्य छ, मोटर बिमा गर्नुपर्ने व्यवस्थाहरू छ भनेपछि समग्रमा हेर्ने हो भने सरकारले, आम नागरिकहरूले होइन बिस्तारै यो बिमाको विषयलाई चाहिँ बुझ्दै गइरहेको चाहिँ अवस्था छ। हामी 8-10 वर्षको अन्तरालबाट अहिले हेर्ने हो भने अहिले आएर हेर्दा चाहिँ धेरै फड्को मारिसकेको अवस्था छ। र यो सँगसँगै हामीले चाहिँ बिमा क्षेत्रमा केही सुधारहरू पनि गर्नुपर्नेछ। आम नागरिकहरूबाट बिमाको बारेमा विभिन्न खालका चाहिँ गुनासाहरू आउने गर्छन्। दावी भुक्तानी समयमा पाइँदैन, विभिन्न बाहनामा चाहिँ बिमा कम्पनीहरूले बिमा गराउँछन् तर दावी भुक्तानी समयमा पाइँदैन भन्ने खालका गुनासाहरू अझै पनि केही विषयहरू ती कायम नै रहेका छन् होला। कतिपय चाहिँ अब बिमितको तर्फबाट पनि केही जालसाजी फ्रडका घटनाक्रमहरू हुने भएर बिमा कम्पनीहरूले नै त्यसलाई दावी भुक्तानीलाई चाहिँ अलिकति छानबिन गर्नुपर्ने, हेर्नुपर्ने अवस्था त्यो एकातिर छ होइन। यी समग्रमा हेर्ने हो भने चाहिँ बिमा क्षेत्र चाहिँ विकसित हुँदै गइरहेछ होइन, दायरा बढ्दै गइरहेछ र यसको आवश्यकता, महत्व चाहिँ हरेक क्षेत्रले चाहिँ बुझ्दै गइरहेको चाहिँ देख्न सकिन्छ।
1: हजुर, निर्देशकज्यू, यहाँले पनि थोरै प्रसङ्ग उक्काउनु भयो कि स्थानीय सरकारहरू यसमा सचेत छन्, केही कार्यक्रमहरू आएको छ भनेर, तर समग्रमा हेर्दाखेरिमा बिमा नीति केन्द्रमा एउटा बन्या छ, प्रदेशमा पनि सरकार छ, स्थानीय तहमा पनि सरकार छ, तिनै तहका सरकारले आफ्नो अधिकार क्षेत्रभित्र आफूलाई चाहिने नीति निर्धारण गर्ने र कार्यक्रमहरू बनाउने काम पनि भइरहेछ। तर बिमाको क्षेत्रमा हेऱ्यो भने चाहिँ केन्द्र सरकारले जे बनाउँछ तलको पनि त्यही कपी गर्ने या त्योभन्दा धेरै अर्को ठोस नीति बन्ने गरेको देखिया छैन। प्राधिकरणले अलिकति झकझक्याउन नसकेको हो कि, त्यसमा कुरा बुझाउन नसकेको हो कि, जस्तो बाहिरबाट हेर्दा अनुभव हुन्छ। यहाँहरूले चाहिँ के गर्दै हुनुहुन्छ प्रदेश तहमा या पालिकाको स्तरमा बिमाको छुट्टै नीति बन्ने, छुट्टै कार्यक्रम बन्ने, त्यस्तो बनाउने गरी यहाँहरूको कार्यक्रम नपुगेको हो?
2: हजुर, हजुरले एकदमै एकदम राम्रो प्रश्न गर्नुभयो होइन। यो विषय चाहिँ कस्तो हो भने, हामीले पहिला त त्यो कानुनी व्यवस्थाहरू के छ भन्ने कुरालाई हेर्नुपर्छ। अब मूलत हाम्रो संविधानमा चाहिँ संघलाई नीति बनाउने काम र प्रदेशलाई चाहिँ व्यवस्थापन सञ्चालनको काममा चाहिँ प्रदेश पनि संलग्न हुने भन्ने आशय देखिन्छ। त्यो सँगसँगै अब संविधानकै मर्म अनुरूप चाहिँ बिमा ऐन पनि आएको छ। बिमा ऐनमा प्रदेशको केही अधिकारका कुराहरू पनि आएको छ। प्रदेशले पनि बिमा सम्बन्धी चाहिँ कानुन बनाएर चाहिँ लागू गर्न सक्ने भन्ने व्यवस्थाहरू छ। त्यो विषयमा हामी सातवटै प्रदेशका चाहिँ प्रदेश सरकारहरूसँग पनि छलफल गरिसकेको अवस्था छ। बिमाको दायरा कसरी बढाउने, बिमा ऐनका भएका व्यवस्थाहरूलाई चाहिँ कसरी कार्यान्वयन गरेर लैजाने भन्ने कुरा, र समग्रमा फेरि कानुनमै नभएका कतिपय ऐन कानुनमा उल्लेख नभएका विषयहरू भए पनि बिमा ऐनले त बिमा व्यवसायलाई प्रवर्धन गर्नुपर्छ, अनि दुर्गम क्षेत्र होइन, अनि त्यसपछि गरिब न्यून आय भएका वर्गमा त बिमा पुर्याउनुपर्छ भनेको छ। त्यो क्षेत्रमा बिमा पुर्याउने माध्यम भनेको त हाम्रो केन्द्र सरकारले नीतिमा चाहिँ सहजीकरण गर्ने कुरा एउटा भयो, र मेन मुख्य गर्ने भनेको त हाम्रो प्रदेश र स्थानीय सरकारले नै हो। त्यसैले बिमा भन्ने कुरा चाहिँ प्रदेश सरकार र स्थानीय सरकारको चाहिँ संलग्नता नभई, उहाँहरूसँग समन्वय नगरी, उहाँहरूले सहजीकरण नगरी, इनिसिएसन नलिकन चाहिँ त्यो अगाडि बढ्ने विषय भएन। तिनै विषयलाई मनन गरेर नै हामी प्राधिकरणले चाहिँ प्रत्येक वर्ष चाहिँ हामी प्रदेश सरकारहरूसँग अन्तर्क्रिया छलफल गर्छौँ। बिमाको नीति कस्तो बनाउने, प्रदेशमा चाहिँ बिमाको कानुनलाई चाहिँ कसरी अगाडि बढाएर लैजाने, त्यो प्रदेशमा चाहिँ बिमालाई कसरी प्रवर्धन गर्ने भन्ने विषयमा छलफल गर्छौँ। बिमा प्राधिकरणको चाहिँ प्रादेशिक कार्यालयहरू पनि छवटा प्रदेशमा, बागमती प्रदेश बाहेक छवटै प्रदेशहरूमा हाम्रो कार्यालय छ। उहाँहरूले पनि प्रत्येक वर्ष चाहिँ स्थानीय तहहरूमा चाहिँ कार्यक्रमहरू सञ्चालन गर्नुहुन्छ। हामीले अहिले यो विगत 3-4 वर्षको अन्तरालमा हेर्ने भने झन्डै झन्डै 500 भन्दा बढी चाहिँ स्थानीय सरकारहरूसँग चाहिँ बिमाको बारेमा अन्तर्क्रिया छलफल गरेका छौँ। अब स्पष्ट रूपमा कानुनी रूपमा चाहिँ स्थानीय तहले यो नै गर्ने हो बिमाको बारेमा भनेर नभने पनि बिमा पुर्याउने एउटा माध्यम त स्थानीय सरकार हो। स्थानीय सरकारलाई पनि केही अधिकार छ, स्थानीय सरकारले पनि बिमा सम्बन्धी चाहिँ कानुन बनाएर त अगाडि बढाउन सक्छ। त्यसैले बिमाको बारेमा चाहिँ हामीले स्थानीय सरकारलाई बुझाइदिनुपर्छ भनेर हामी बिमा प्राधिकरणले चाहिँ हामी अब सरकारको सल्लाहकार निकाय पनि हो होइन। बिमा ऐनमा नै स्पष्ट लेखिएको छ नेपाल सरकारलाई आवश्यक राय सल्लाह सुझाव दिने भन्ने पनि छ। त्यो भएपछि हामीले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूलाई चाहिँ राय सल्लाह सुझाव दिने काम पनि हामी प्राधिकरणको हो। त्यसैले गर्दा हामी स्थानीय सरकारसँग, प्रदेश सरकारसँग, केन्द्र सरकारसँग चाहिँ प्रत्यक्ष रूपमा चाहिँ हामी यो बिमालाई कसरी अगाडि बढाउने, कसरी प्रवर्धन गरेर लैजाने भन्ने रूपमा चाहिँ निरन्तर छलफल अनि समन्वय सहजीकरणमा चाहिँ रहिराखेको चाहिँ छ।
1: हजुर निर्देशक ज्यू, गएको एक वर्षलाई फर्केर हेर्ने हो भने नेपालको बिमा क्षेत्रले सम्भवतः सबैभन्दा ठूलो दाबी भुक्तानी गरेको वर्ष पर्छ होला, किनभने भदौको आन्दोलनका क्रममा भएको भौतिक सम्पत्तिको क्षतिको दाबी भुक्तानी सम्भवतः सबैभन्दा ठूलो अङ्कमा होला। यो घटनाले आगामी दिनका लागि दिएको सन्देशलाई कसरी लिएको छ बिमा प्राधिकरणले?
2: हजुर, अब यो कस्तो भने, बिमा भनेको चाहिँ के हो भने, हामीले बिमा किन गर्ने त भन्दा जोखिम आउँछ हाम्रो चाहिँ सम्पत्तिमा, हाम्रो जीवनमा विभिन्न खालका चाहिँ प्राकृतिक, गैर प्राकृतिक किसिमका चाहिँ जोखिमहरू छन्। ती जोखिमलाई चाहिँ आर्थिक रूपमा सुरक्षण गर्नुपर्छ भनेर हामीले बिमा गर्ने हो। त्यस्तै अहिले हामीले चाहिँ यो आर्थिक वर्षमा चाहिँ बिमा क्षेत्रले ठुलै धक्का चाहिँ बेहोर्नु पर्यो होइन। जस्तै बाढी पहिरोको भयो, त्यो पछि जेएनजी आन्दोलनपछि ठुला हाम्रा चाहिँ संरचनाहरू, सार्वजनिक सम्पत्ति, निजी सम्पत्तिहरूको चाहिँ क्षति भयो होइन। ती बिमा भएका सम्पत्तिहरूको चाहिँ बिमा कम्पनीहरूले चाहिँ दायित्व तिर्नुपर्ने भयो। कति त बिमा कम्पनीहरूबाट चाहिँ तिरिसक्नु भएको छ, कति तिर्ने प्रक्रियामा छ होइन। त्यसैले गर्दा बिमा गरियो भने भोलि विपद आइलागेको अवस्थामा चाहिँ दाबी पाइन्छ है भन्ने सन्देश गइराखेको छ आम नागरिकमा चाहिँ। जति हाम्रा अहिले सम्पत्तिहरूको चाहिँ क्षति भएको थियो, त्यो क्षतिबाट चाहिँ बिमा मार्फत दाबी भुक्तानी गर्नु हो उहाँहरूबाट, त्यो सन्देश गइराखेको छ। अर्को सँगसँगै हामीले बुझ्नुपर्ने कुरा के छ भने, सरकारले पनि र अरू विभिन्न निकायहरूले पनि हाम्रा चाहिँ त्यति धेरै सरकारी सम्पत्तिहरूको चाहिँ क्षति भयो तर बिमा थिएनन्। निजी क्षेत्रका बिमा थियो, उहाँहरूले चाहिँ बिमाबाट पैसा लिनुभयो, बिस्तारै त्यो चाहिँ पुनर्निर्माण गर्दै हुनुहुन्छ। हाम्रो झन्डै झन्डै जेएनजी आन्दोलनबाट सिंहदरबार मात्रै 1100-1200 सवारी साधनहरूको चाहिँ क्षति भयो, तर त्यो तेस्रो पक्ष बिमा बाहेक त्यसको चाहिँ व्यापक बिमाले चाहिँ थिएन होइन। त्यसैले गर्दा तिनीहरूको चाहिँ बिमाले चाहिँ क्षतिपूर्ति दिन सक्ने अवस्था भएन। यदि हामीले ती सम्पत्तिहरूको बिमा गर्न सकेका थियौँ भने त त्यो त बिमा मार्फत प्राप्त गरेको पैसाले चाहिँ हामीले तत्काल ती सवारी साधनहरू चाहिँ नयाँ खरिद गर्न सक्थ्यौँ, भवनहरू निर्माण गर्ने प्रक्रिया चाहिँ अगाडि बढाउन सक्थ्यौँ। त्यसले के गर्यो त भन्दा, जुन सम्पत्तिहरूको हामीले बिमा गरेनौँ, नगर्दाखेरि सरकारलाई चाहिँ आर्थिक दायित्व थपियो, त्यो अब हामीले चाहिँ तत्कालै होला अर्थात् आउने वर्षको बजेटमा अर्थात् आउने आगामी आर्थिक वर्षहरूमा चाहिँ ती संरचनाहरू निर्माण गर्नको लागि चाहिँ सरकारले बजेट सुटाएर जानुपर्ने हुन्छ। भनेपछि सरकारको लागि पनि यो किन आवश्यक भयो त भन्दा, यदि बिमा गरेको छ भने त सरकारले बिमा मार्फत प्राप्त गरेको पैसाले ती संरचनाहरू निर्माण गर्न तिनीहरूलाई चाहिँ मर्मत सम्हार गर्न निर्माण गर्न सक्ने भयो। सरकारलाई त आर्थिक भार नपरेपछि सरकारले चाहिँ पुनर्निर्माणमा पुनर्भरणमा खर्च गर्नुपर्ने राहतमा खर्च गर्नुपर्ने पैसा चाहिँ विकास निर्माणका कार्यमा अन्य क्षेत्रहरूमा खर्च गर्न पाउने भयो। सँगसँगै हामीले यो विपदका घटनाहरूले के सिकायो त भन्दा सरकारलाई पनि नेपाल चाहिँ यो एकदमै विपदको चाहिँ जोखिमयुक्त क्षेत्रमा छौँ हामी, त्यसैले गर्दा हामीले चाहिँ हाम्रो सम्पत्तिहरूको नागरिकहरूको बिमा गर्नका लागि नीतिमा व्यवस्था गरेर जानुपर्छ भन्ने एउटा पाठ सिकाएको छ र सँगसँगै बिमा कम्पनीहरूलाई पनि पर्याप्त पुनर्बिमाको व्यवस्था गरेर मात्रै बिमा गर्नुपर्छ, एकैचोटि ठुला जोखिमहरू विपदहरू पनि आउँदा रहेछन् भन्ने खालको चाहिँ पाठ सिकाएको छ र सँगसँगै अहिलेको यो घटनाक्रमहरूले के भएको छ भने बिमा क्षेत्रमा चुनौतीका सँगसँगै अवसर पनि सिर्जना गरेका छ। आम नागरिकहरूमा अहिले चाहिँ बिमा गर्नुपर्छ भन्ने प्रचलन बढेको छ, धेरै संरचनाहरू क्षति भए पछाडि सवारी साधनहरूको चाहिँ व्यापक बिमा गर्ने प्रचलन वाच्चै बढेर गएको देखिन्छ, त्यस्तै व्यक्तिहरूले चाहिँ आफ्ना घरहरूको बिमा गर्ने सम्पत्तिहरूको बिमा गर्ने चाहिँ बिस्तारै त्यो क्रम चाहिँ बढ्दै गइरहेको छ, त्यसले चाहिँ बिमा कम्पनीहरूलाई पनि एउटा चाहिँ व्यवसायको वातावरण चाहिँ बन्दै गएको छ, एकातिर लसको पाटो छँदैछ सँगसँगै मान्छेमा जुन त्यो चेतना आयो नि त्यो चेतनाले चाहिँ बिमा व्यवसायमा चाहिँ त्यो व्यवसायको त्यो अवसर पनि सिर्जना हुँदै चाहिँ गइराखेको चाहिँ देख्न सकिन्छ।
1: हजुर निर्देशकज्यू, हामी कुराकानीको अन्त्यमा छौँ, अन्त्यमा यहाँलाई छुट्टै जस्तो लागेको या भन्नुपर्ने जस्तो लागेको केही छ?
2: मैले यी विषयहरू समग्रमा त राखि नै हालेँ होइन, मुख्य भनेको हामीले बुझ्नुपर्ने कुरा भनेको के हो भने अब विकसित मुलुकहरूमा चाहिँ हरेक सेक्टरको चाहिँ हरेक विषयवस्तुको चाहिँ बिमा हुन्छ, बिमा नभइकन उहाँहरूको चाहिँ कुनै पनि त्यो नागरिकको जीवन उहाँहरूको त्यो चाहिँ प्रणाली चाहिँ चल्दैन भने हाम्रो चाहिँ कस्तो भएको छ भने एकाध बिमा बाहेक जस्तै हामीले मोटर बिमा सरकारले अनिवार्य गरेको छ, वैदेशिक रोजगार बिमा अनिवार्य गरेको छ, तीदेखि बाहेक हाम्रो अन्य बिमाहरू चाहिँ प्रायोरिटीमा परेको चाहिँ देखिँदैन भने हामीले के गर्नुपर्छ भने बिस्तारै यो जनचेतनाको लेभल पनि बढाउँदै जानु पर्यो, नागरिकलाई पनि हामीले बिमा चाहिँ आवश्यक छ, बिमा मेरो लागि हो, मैले चाहिँ बिमा गरेँ भने भोलि कुनै विपद आइलाग्यो भने त्यो बिमाबाट चाहिँ मैले पैसा प्राप्त गर्छु, मृत्यु भयो भने पनि परिवारका सदस्यले चाहिँ त्यो बिमा बाबतको पैसा प्राप्त गरेर चाहिँ उहाँहरूले दैनिकी चाहिँ सञ्चालन गर्न सक्नुहुन्छ भन्ने बुझाउने किसिमले हामीले कार्यक्रमहरू लैजान सक्नुपर्छ आम नागरिकमा। र सरकारले पनि के बुझ्नु पर्यो भने नीतिमा नै स्पष्टसँग चाहिँ हाम्रा सबै संरचनाहरू होइन हाम्रा सम्पत्तिहरू र नागरिकहरूलाई चाहिँ बिस्तारै बिमाको दायरामा ल्याएर जोखिम मुक्त बनाउनका लागि चाहिँ होइन जोखिम रक्षावरण गर्नलाई चाहिँ के गर्न सकिन्छ भनेर बिस्तारै नीतिमा सुधार गर्दै जाने, छलफल गर्ने, बिमालाई प्रवर्धन गर्ने किसिमले चाहिँ राज्यले पनि यसलाई प्राथमिकता राखेर चाहिँ अगाडि लैजानुपर्छ जस्तो लाग्छ।
1: हस् निर्देशकज्यू, यहाँ र सम्पूर्ण नेपाल बिमा प्राधिकरण परिवारलाई 58 वार्षिक उत्सवको उपलक्ष्यमा हाम्रा तर्फबाट पनि धेरै धेरै शुभकामना।
2: हजुरलाई पनि धेरै धेरै धन्यवाद। बिमा प्राधिकरणले गरिरहेका गतिविधि र समग्र बिमाको बारेमा चाहिँ आम नागरिकहरू, दाजुभाइ, दिदीबहिनी, बुवा आमाहरूमा चाहिँ जानकारी गराउने चाहिँ अवसर उपलब्ध गराइदिनु भयो, हजुरलाई विशेष धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, सहकर्मी केशव ढुङ्गानासँग कुराकानी गर्नुहुँदै।
3: आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
1: साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: स्वाभाविक विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ ज्ञानु राणाको स्वरमा रहेको यो स्वदेशकार। उन्नति बोहराको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको।

स्वदेशकान सुनाउने क्रममा अब सुनाउँछौ दीपक खरेल र रविन शर्माको स्वर, नारायण कुमार आचार्यको रचना अनि संगीत हो किशोर खतिवडाको।

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
1: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: कम्प्लिट पाइपिङ सोलुसन्स,
4: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा हृदय रिमालको स्वागत छ। समसामयिक विषयमा छलफल हुने कार्यक्रम बदलिँदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेसन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। दशकौंदेखि जटिल सामाजिक एवं राजनैतिक मुद्दाका रूपमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने भन्दै सरकारले देशभर सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई तीव्र बनाएको छ। विशेष गरी काठमाडौँ उपत्यकामा बागमती, विष्णुमती, मनोहरा लगायत नदी किनार अतिक्रमण गरेर बनाएका हजारौँ घर टहरा हटाउने अभियानले नयाँ बहस सृजना गरेको छ। एकातिर सरकारले सार्वजनिक सम्पत्ति जोगाउने, नदी सभ्यता पुनस्थापना गर्ने र बाढी जोखिम घटाउने दावी गरेको छ भने अर्कोतर्फ विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन, मानवाधिकार र वास्तविक सुकुम्बासी पहिचानको प्रश्न अझै चुनौतीपूर्ण बनेको छ। जोखिमपूर्ण क्षेत्र खाली गराइएपछि आफूलाई सुकुम्बासी दावी गर्ने झण्डै 2000 परिवारका 8000 मानिस सरकारको सम्पर्कमा आएका छन्। यीमध्ये धेरै परिवार वर्षौंदेखि नदी किनार, पुलमुनि, सार्वजनिक खुला क्षेत्र तथा सरकारी जमिनमा बस्दै आएका थिए। सरकारले अहिले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासी छुट्याएर व्यवस्थापन गर्ने नीति अघि बढाएको छ। लगत संकलन, नागरिकता, बसोबास अवधि, आर्थिक अवस्था र वैकल्पिक आवासको आधारमा पहिचान प्रक्रिया चलिरहेको छ। तत्कालका लागि सुकुम्बासीहरूका लागि सरकारले विभिन्न अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ। सुकुम्बासीहरू राखेको ठाउँमा खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी, शौचालय तथा बालबालिकाको आधारभूत सुरक्षाको व्यवस्था मिलाएको सरकारको दावी छ। यद्यपि धेरै अधिकारकर्मी र अभियन्ताले दीर्घकालीन पुनस्थापनाको स्पष्ट योजना बिना घर भत्काउँदा नागरिक थप असुरक्षित बनेको भन्दै यसको विरोध गरेका छन्। सरकारले अब काठमाडौँ उपत्यका बाहिर पनि अभियान विस्तार गरिरहेको छ। नेपालमा सुकुम्बासी समस्या केवल आवासको मात्र नभई गरिबी, बेरोजगारी र अव्यवस्थित सहरीकरण, बसाइसराई र कमजोर भूमि व्यवस्थापनसँग जोडिएको समस्या हो। व्यवस्थित आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासहितको एकीकृत पुनस्थापना अहिलेको आवश्यकता हो। आज हामी कार्यक्रम बदलिदियो नेपालमा वास्तविक सुकुम्बासीको अवस्था, सरकारको कदम र दीर्घकालीन समाधानका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ पूर्व सचिव एवं सहरी विकास तथा आवास निर्माण विज्ञ किशोर थापा।
1: सर, स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
2: धन्यवाद।
1: सरकारले वाचापत्रमा उल्लेख भए बमोजिम चाहिँ काम गरेको दावी गर्छ, तर केही हिसाबले बाहिर चाहिँ सुकुम्बासीले अलिकति हतारमा हटाउन खोज्यो कि भन्ने आलोचना पनि भयो। खासमा यो सुकुम्बासी समस्या के हो भनेर बुझ्ने?
2: यो अब सुकुम्बासीको समस्या त निकै अब निकै जटिल र यो बृहत् एउटा प्रकृतिकै छ। तर अब हामीले चाहिँ अहिलेलाई अब आजको छलफलमा हामी चाहिँ सहरी क्षेत्रमा बसोबास गरेका एउटा चाहिँ गरिब समुदायको बारेमा नै बढी कुरा गरौँ। त्यसो गर्दाखेरि हामीलाई यो समस्यालाई बुझ्न सजिलो हुन्छ। यद्यपि हाम्रो अब राष्ट्रिय स्तरमा हामीले हेऱ्यौँ भने त देशैभरि यो समस्या छ। यो लामो समयदेखि यो समस्यालाई समाधान गर्न भनेर विगतका सरकारहरूले पनि धेरै पटक प्रयासहरू गरेका, आंशिक सफल भएका, कतिपय अवस्थामा असफल भएका र कतिपय अवस्थामा चाहिँ त्यो जिम्मेवारी पाएका पदाधिकारीले इमान्दारिताका साथ काम नगरेका कारणले पनि समस्याको चाहिँ ऊ हुन नसकेको त्यो पनि देखियो। हुनाले अब हामी चाहिँ आज यो काठमाडौँ महानगर क्षेत्रमा विशेष गरी नदी किनारमा बसोबास गरेका हाम्रा चाहिँ जति यो झुपडी जुन बस्तीहरू छन् त्यो झुपडी बस्तीमा बसोबास गर्ने सहरी गरिबको बारेमा हामीले कुरा गऱ्यौँ भने यो विषयलाई बुझ्न चाहिँ सहिलो हुन्छ।
1: हो, यो जसरी खोला किनार अथवा चाहिँ सरकारी सार्वजनिक जग्गा अतिक्रमण भयो भन्ने खालको गुनासो आयो पटक पटक, यो जुन सुकुम्बासीहरू बागमती नदी किनार अथवा अन्य खोला किनारमा जोखिमपूर्ण तरिकाले बस्नुभयो, उहाँहरू चाहिँ उहाँको बाध्यात्मक परिस्थिति हो अथवा चाहिँ अब यो सहरमा छिरिहाल्यो कि बसिहालौँ भन्ने खालको परिस्थिति हो? यो दुई तरिकाले मान्छेले स्पष्ट बुझ्न सकेको
2: छ। यस्तो छ, यो बाध्यात्मकै हो नि। भनौँ न, अब तपाईँ हामी चाहिँ त्यहाँ गएर बस्न जान्छौँ र हामी बस्न जाँदैनौँ नि, बरु चाहिँ यो सहरै छोडेर जाउँला, हामी अर्को ठाउँमा चाहिँ बसोबास गरौँला। तर यसरी अब ठसठस गनाउने बागमतीको किनारमा आज बगौला कि भोलि बगौला भन्ने अवस्थामा त हामी त बस्दैनौँ है, कुनै पनि बस्दैनौँ। यो बाध्यता कसरी सिर्जना हुन्छ भन्दाखेरि चाहिँ विभिन्न कारणवश उनीहरू चाहिँ गाउँबाट सहरमा आएका हुन्छन् होइन, अथवा काठमाडौँमा आएका हुन्छन्। अब यहाँ उनीहरूले चाहिँ आफ्नो कोही अब अदक्ष हुन्छन्, कुनै दक्षता हुँदैन, कोही चाहिँ अलिकति अर्धदक्ष हुन्छन्, केही न केही चाहिँ तिनीहरूसँग सिप हुन्छ, दकर्मी होलान्, सिकर्मी होलान्, केही मिस्त्री होलान्, अब गाडीका सहचालक हुने केही क्षमता होला, कोही ड्राइभरै होलान्, सानोतिनो केही अरू घरायसी चाहिँ घरेलु कामदारको रूपमा पनि काम गर्ने होलान्, अथवा साडीमा चाहिँ जरी भर्नेदेखि लिएर तपाईँको चाहिँ सानसानो चाहिँ पानीपुरीका चाहिँ ऊ बनाउने पनि होलान्, विभिन्न किसिमको चाहिँ सानोतिनो सिप उद्यम सहित चाहिँ आएका हुन्छन्। तर त्यो काम चाहिँ कस्तो हुन्छ भने उनीहरूको त त्यो जुन आम्दानी जो हो त्यो आम्दानी चाहिँ उनीहरूको कस्तो हुन्छ भने त्यो पर्याप्त हुँदैन कि,
0: दैनिकी धान्य
2: दैनिकी धान्य मात्रै हुन्छ। अब त्यो आम्दानी पर्याप्त नहुँदाखेरि कस्तो हुन्छ भने यो आवासको क्षेत्रमा चाहिँ तपाईँले भनौँ न अब आवासको लागि जति खर्च गर्नुहुन्छ प्रति महिना त्यसको करिब 4 गुणा बढी चाहिँ तपाईँको मासिक आम्दानी हुनुपर्छ। उदाहरणको लागि काठमाडौँमा अब त्यही थापाथली क्षेत्रमा 2 कोठा भाडामा लिनको लागि 2 कोठाको न्यूनतम 10,000 होला भनौँ न, भाडाको लिनको लागि 40,000 रुपियाँ उसको मासिक चाहिँ आम्दानी हुनु पर्यो। तर त्यो परिवारसँग चाहिँ 40,000 मासिक आम्दानी हुँदैन कि, सक्दैन, उसले धान्न सक्दैन त्यो, होला उसको 20-25,000 केही न केही होला। र उसले चाहिँ फेरि के गर्छ अलि बढी आजकल परिवारले के गर्छन् भने अलि शिक्षा र स्वास्थ्यमा अलिक बढी खर्च गर्न थाले आवासमा भन्दा है, त्यसले गर्दाखेरि चाहिँ त्यो उनीहरूले चाहिँ त्यो घर बालमा लिन पनि नसक्ने, अब जग्गा किनेर घर बनाउने त त्यो त अब कल्पनै बाहिरको कुरा भयो, अनि के गर्ने त भन्दा सकेसम्म त उनीहरू बालमै बस्न खोज्छन्, पाएसम्म त राम्रो चाहिँ घर बाल लिएर कोठा भाडा लिएर बस्न पाए सबभन्दा राम्रो। त्यसरी कोठा भाडा लिएर बस्ने त काठमाडौँ उपत्यकामा लाखौँ छन् नि। तपाईँलाई पनि एउटा डाटा दिउँ, 2078 जनगणना अनुसार काठमाडौँ उपत्यकाभित्र चाहिँ यो हाम्रो चाहिँ डेरावासीको सङ्ख्या चाहिँ 51% छ, 51% भन्दाखेरि 51% त डेरामा बसिरहेका छन् त, तर डेरामा नि बस्न नसक्ने परिवार पनि रहेछन् भने हामीले बुझ्नुपर्छ। त्यो परिवार कहाँ गएर बसे भन्दा यस्तै खाली जमिन, आफ्नो जहाँ काम छ त्यो कामको नजिकै कहाँ खाली जमिन छ, कसैले पनि त्यसको चाहिँ हेरविचार गरेको छैन भने त्यो खाली जमिनमा अब टहरा बनाउनु त धेरै गाह्रो पनि छैन। त्यो टहरा पनि तपाईँले चाहिँ एकै रातमा बन्न सक्दैन कि, उनीहरूले अनेक ठाउँबाट चाहिँ फ्यालेका सामानहरू ल्याएर खोजेर, कहिले जस्ता ल्याएर, कहिले काठ ल्याएर, कहिले इँटा ल्याएर, त्यो उनीहरूले चाहिँ परिवार मिलेर त्यो बनाएका हुन्छन्। अब जग्गा त उनीहरूले पैसा दिनु परेन, टहरा आफ्नो हिसाबले गर्छन्, बिस्तारै त्यसलाई सुधार गर्छन्। त्यस्तो किसिमबाट चाहिँ अनिखेरि घरहरू बढ्दै जान्छ र त्यसले एउटा बस्तीको चाहिँ रूप ग्रहण गर्छ। बस्तीको रूप कसरी ग्रहण गर्छ भन्दा अब त्यो बस्तीमा एकजना चाहिँ त्यहाँको चाहिँ मेन एउटा चाहिँ के भनौँ अब एउटा चाहिँ मूल मान्छे हुन्छ, त्यसलाई कतिपय बस्तीमा सरदार भन्छन्, कति ठाउँमा आजकल त मेयर पनि भन्न थालेछन्, मैले सुने त्यो मेयरै भन्दा रहेछन् त्यहाँ होइन, त्यो मेयर भन्ने भयो अथवा त्यो अध्यक्ष होला त्यहाँको, त्यो समितिको अध्यक्ष होला, त्यसरी चाहिँ एउटा त्यहाँ मेन त्यसको चाहिँ त्यसको रखवारी गर्ने एकजना मान्छे हुन्छ र उसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अनि सबैको त्यहाँको चाहिँ व्यवस्थापन उसले गर्ने, त्यो व्यवस्थापनको काम गर्छ र अनि त्यहाँ चाहिँ अनि के हुन्छ अब उनीहरूलाई त बस्नको लागि त पानी चाहियो, बत्ती चाहियो, त्यहाँ चाहिँ तपाईँको लागि चाहिँ अब अलिकति ढल निकास अलिक शौचालयहरूको लागि चाहियो भने त्यो उनीहरूले चाहिँ पानीको लागि त्यहाँ नजिकै कुनै पानीको स्रोत हुन्छ अथवा त्यहाँ एउटा सानो चाहिँ ट्युबवेल खनिदिन्छन्। अब शौचालयको लागि त अब चाहिँ खोला किनार अब खुल्लम खुल्ला भइहाल्यो अथवा सानोतिनो आफैले बनाउँछन् बसेर, अनि एउटा चाहिँ उनीहरूले अनि उनीहरू कस्तो गर्छन् त्यो समुदायमा चाहिँ एकले अर्कोलाई एकदमै सघाउँछन्, सबै एउटा चाहिँ गरिबीको चाहिँ चङ्गुला पर्या हुनाले उनीहरूको एउटा समुदाय नै त्यहाँ चाहिँ समुदाय एउटा चाहिँ प्रति सबैको एउटा विश्वास हुन्छ र अनि उनीहरू चाहिँ कसैसँग भिड्न पऱ्यो पनि पुरै समुदाय नै भिड्छ, एक्लै एक्लै भिड्दैनन्, अथवा केही काम गर्नु पऱ्यो समुदाय मिलेर गर्छन्, अथवा सरकारी निकायसँग केही समन्वय गर्नु पऱ्यो भने पनि त्यहाँको मूल मान्छे हो, त्यहाँको जुन नेता हो उसले चाहिँ गर्छ। र अब अनौठो कुरा के छ भने यस्ता कतिपय समुदायमा चाहिँ के गर्छ भने सेनाका प्रहरीका त्यस्तै पऱ्यो भने निजामती कर्मचारी हाम्रो चाहिँ अलिकति भनौँ त्यस्तै तहका चाहिँ हाम्रो निजामती कर्मचारीलाई पनि उनीहरूले त्यहाँ स्वागत गरेर राखेको हुन्छ। त्यो किन राखेको हुन्छ भन्दाखेरि चाहिँ भोलि सरकारसँग केही समन्वय गर्नु पऱ्यो भने पनि काम लाग्छ, भोलि अब चाहिँ भत्काउने आयो भिड्नु पऱ्यो भने पनि हतपति त्यहाँ अब सेना प्रहरीको मान्छे भएपछि त्यहाँ अब साथीभाइ हुन्छन् त्यहाँ
0: थोरै भए राहत
2: केही राहत हुन्छ कि भएको भनेर त्यसरी पनि गरेको हुन्छ। त्यसमा मैले यो विभिन्न बस्तीहरूमा गएर अध्ययन गर्दाखेरि मैले चाहिँ 2-4 महत्त्वपूर्ण कुराहरूको जानकारी पाएँ कि पहिलो कुरा चाहिँ त्यो बस्तीका सबै मान्छेहरू चाहिँ केही न केही उद्यम गरेर केही न केही श्रम गरेर बसेका हुँदो रहेछ, खाली कोही पनि छैन। एक किसिमले म उनीहरूलाई चाहिँ एउटा माउरी भनौँ न मौरीको सङ्ख्या त्यहाँ एउटा रानी मौरी हुन्छ
1: हो
2: मौरीको चाहिँ घरमा एउटा रानी मौरी हुन्छ नि त्यो रानी मौरी हुने त्यही त्यहाँको नेता अध्यक्ष अब सरदार जी हो उहाँ ऊ हुन्छ अनि त्यसपछि अरूले चाहिँ केही न केही कामहरू उनीहरूले गर्छन् र अनि त्यसबाट सबैभन्दा लाभान्वित को हुन्छ थाहा छ लाभान्वित चाहिँ त्यहाँ वरपरका चाहिँ जुन अब चाहिँ घर बनाएर बस्ने जुन मान्छेहरू बासिन्दाहरू छ नि त्यसबाट उनीहरू सबभन्दा बढी लाभान्वित हुन्छन् उनीहरूले जुन किसिमको चाहिँ केही पर्दा अप्ठ्यारो पर्दाखेरि त्यहीँबाट मान्छे आउने त हो नि मिस्त्री चाहिएला कालीगढ चाहिएला तपाईँलाई किसान दिनु केही सहयोग घरेलु कामदार चाहिएला त्यो त्यहीँबाट आउने हुनाले त्यस कारण त्यो त्यहाँको रैथाने समुदाय र त्यो झुपडी बस्तीवालाहरूको चाहिँ त्यहाँ एउटा गजबको एउटा चाहिँ सम्बन्ध भनौँ एउटा लभ एन्ड हेट भनौँ न झट्ट हेर्दा तिमीहरू चाहिँ सुकुम्बासी तिमीहरू चाहिँ फोहोर मैला गर्ने मान्छे भनेर भन्न पनि छोड्दैनन् त्यहाँ त्यहाँको भए बासिन्दाले तर चाहिँ फेरि भोलि आफ्नो घरमा केही चाहिँ कामसाम यताउता पर्दा चाहिँ एउटा कुनै किसिमको लेबर चाहियो भने त अथवा केही मद्दत चाहियो भने फेरि आउने त तिनीहरू हो तिनै त्यहीँबाट महिलाहरू आउलान् युवाहरू आउलान् त्यहीँका अब जो छन् अलिकति मान्छेहरू त्यहीँबाट लिने हो त्यस कारणले त्यो सहरसँग चाहिँ सहरको श्रम बजारसँग उनीहरू जोडिएका हुन् समस्या के पऱ्यो भने उनीहरूको श्रम चाहिँ यति सस्तोमा बेच्न उनीहरूको बाध्यता छ कि त्यो आम नानीले चाहिँ उनीहरूको चाहिँ आवासको आवश्यकता चाहिँ पुरा गर्न सक्दैन अनि उनीहरू त्यहाँ बस्छन् अब हामीले यहाँ छुट्याउनु पर्ने कुरा के छ भन्दाखेरि अब यो भूमिहीन अथवा सुकुम्बासी भन्ने जुन एउटा शब्दावली छ नि अब नेपालको चाहिँ अहिलेको प्रचलित नीति नियममा सुकुम्बासी भनेको नेपालभरि काहीँ कतै जग्गा जमिन नभएको घर नभएको भनी बुझिन्छ अब त्यो परिभाषामा त कहिलेकाहीँ त तपाईँ हाम्रो दाजुभाइ पर्न बेर छैन क्या अथवा हाम्रो छोरा भतिजा पर्न बेर छैन उदाहरणको लागि मैले मेरो यो घर चाहिँ बिक्री गरिदिएँ ल यो घर मेरो चाहिँ मेरो बिक्री गरिदिएँ भने मेरो छोराछोरी त भूमिहीन भइहाल्यो नि त अनि मेरा छोराछोरीले अनि त्यो सुविधा पाउने
1: अहिले पनि गाउँबाट कतिपय बेचेर सहरमा

0: चाहिँ एकदमै कम छ। हामी दिल्लीमा हामी गयौँ भने करिब 3 करोड जनसङ्ख्या भएको दिल्ली सहरमा करिब करिब तपाईँको चाहिँ 1 करोड मान्छे चाहिँ यस्तो चाहिँ झुपडी बस्ती अथवा चाहिँ अस्वस्थकर बस्तीमा बस्छ। त्यहाँ सुकुम्बासी बस्ती भन्दैनन् त्यहाँ है। पाकिस्तानमा जानुभयो भने त्यहाँ चाहिँ कच्ची आबादी भन्छ। कच्ची आबादी भनेको त्यो जग्गामा चाहिँ पक्का नभयो कि त्यो बस्ती चाहिँ कच्ची, कुनै पनि बेला सरकारले यताउता गर्न सक्ने कच्ची आबादी भन्छन् होइन। अब कलकत्तातिर जानु भने बस्ती भन्छन् त्यसलाई, बस्ती
1: बस्ती
0: त्यसलाई बस्ती मात्र। अब हामीले त्यहाँ अर्को सुकुम्बासी भन्ने शब्द जोड्यौँ। अब वास्तवमा हामीले चाहिँ यो मलाई त के लाग्छ भने अहिलेको सरकारले मेरो अनुरोध चाहिँ यो सुकुम्बासी भन्ने जो शब्द छ यो शब्दले नेपालको कुनै पनि यो अहिलेका नीति र नियमबाट चाहिँ यसलाई चाहिँ हटाइदिउँ। यसलाई यो शब्दले नै यो समस्या धेरै पार्या हुनाले बरु हामीसँग भूमिहीन भन्न सक्छौँ, आवासहीन भन्न सक्छौँ,
1: हामी चाहिँ नागरिक पनि एउटा
0: कच्ची घरमा बस्ने भन्न सक्छौँ, झुपडीमा बस्ने भने छाप्रोमा बस्ने भन्न सक्छौँ। छाप्रो बस्ती भने भइहाल्यो नि,
1: मुम्बईमा झुपडपट्टी भन्छ,
0: झुपडपट्टी भन्छन्। अब हाम्रो छाप्रे बस्ती भने पनि भयो, अनेक हाम्रा चाहिँ सब नेपाली शब्द पनि त छ नि। तर यो सुकुम्बासी भन्ने शब्द चाहिँ के हो भने जुन यो चाहिँ विगतमा चाहिँ यो अब सिक्किमबाट आएका मान्छेहरूसँग जुन जोडियो अथवा सिक्किममा गएर बसाइसकेका मान्छेहरू जोडियो त्यो चिजलाई हामी जस्ताको तस्तै चाहिँ यहाँ ल्याएका छौँ। र यो कुरा चाहिँ यो हाम्रो सहरमा बस्ने हाम्रा चाहिँ ती गरिब झुपडीवासीहरूलाई यो लागु हुँदैन कि, तिनीहरूलाई हामी त्यो सुकुम्बासी चाहिँ नभनौँ भन्ने मेरो चाहिँ मेरो भनाइ छ।
1: अब त्यहाँभित्र वास्तविक सुकुम्बासीहरूलाई नाम मात्रैको सुकुम्बासी अथवा चाहिँ पर्याप्त आर्थिक रूपमा बलियो मान्छे पनि गएर बस्यो भन्ने खालको अर्को एउटा गम्भीर चाहिँ उठेर अहिले अस्ति त हामीले पनि यो 7-8 तलेसम्मका घर भत्काउनु पर्ने अवस्था आयो, यसलाई कसरी लिनुभएको छ?
0: कसरी हुन्छ भने नि अब त्यहाँ मानौ न अब तपाईँ अहिले चाहिँ घर बनाउ नक्सा पास गर्नलाई कति जग्गा चाहिन्छ त, अढाई आना नभएका नक्सा पास हुँदैन। अब थापाथली एरियामा अथवा बुद्धनगरमा 2.5 आनाको चाहिँ जग्गालाई कति पर्ने भयो त, कमसे कम 2 करोड त पर्ने भयो। 2 करोडको जग्गा किन्नु पर्यो अनि अर्को 1 करोडको घर बनाउनु पर्यो,
1: त्यो त फेरि नक्सा पासको मापदण्ड भयो। 3 आना नभएर घरै बन्दैन
0: भन्दाखेरि चाहिँ अब जग्गा सित्तैमा पायो भने त घर बनाउनु त गाह्रो छैन, घर बनाउनु गाह्रो छैन कि, घर त मजासम्म बन्छ, त्यो पटक पटक तला तला गरी बन्छ। त्यस कारण जग्गामा पनि एकदम महँगो भयो, काठमाडौँको जग्गा पनि यति महँगो भयो कि अब त्यो गरिब परिवारले, गरिब के भनौँ अब निम्न आय वर्गले अब जग्गै किनेर घर बनाउन नसक्ने अवस्था आइसक्यो, सधैँ नसक्ने भइसक्यो। अब त्यस्तो अवस्थामा जग्गाको मूल्य छ आकाशिया छ अनि घरको चाहिँ अब लागत मूल्य पनि बढेको छ भन्दाखेरि चाहिँ यो अवस्थामा त अब त सामान्य एउटा चाहिँ निम्न मध्यम वर्गीय परिवारले पनि काठमाडौँमा एउटा चाहिँ चार त होइन 4 कोठा घर बनाउन गाह्रो भइसक्यो नि त। अब ती एकदमै अनौपचारिक क्षेत्रमा काम गर्ने हाम्रो श्रमजीवीहरूलाई त झन् गाह्रो छ। अब यस्तोमा चाहिँ के गर्नुपर्छ भने अब तर फेरि ती हाम्रो लागि सहरको लागि नभए नहुने चाहिँ वर्ग भए तिनीहरूलाई सहरबाट हटाउनु पनि सकिँदैन भन्दाखेरि उनीहरूलाई कतै नै कतै कुनै न कुनै किसिमको चाहिँ बसोबासको व्यवस्था हामीले कतै नै गर्न सक्यौँ भने चाहिँ त्यो राम्रो हुन्छ। अब विगतमा अब मेरो अध्ययनमा के देखिन्छ भन्दाखेरि अब संसारभरिकोमा चाहिँ यस्ता बस्तीहरूलाई 4 तरिकाले व्यवस्थापन गरेको देखिन्छ कि। एउटा चाहिँ अब जसरी जो जहाँ बसेको छ त्यसरी बस्न दिने, त्यस्तो हस्तक्षेप नगर्ने, आफ्नै जनता हुन् बसुन् बरु,
1: चुनावभन्दा बढी अतिक्रमित गरौँ नहोस्,
0: त्योभन्दा बढी थप अतिक्रमित नहोस्, तिनीहरू जसरी बसेका छन् उनीहरूले अब अरू दुःख दिएका छन् आफ्नो किसिमले बसे बसुन् यिनीहरूलाई अब नचलाउँ, यो भनौँ न यसलाई चलाएर फेरि किन यो राजनीतिक र सामाजिक समस्या निम्न त्यो सरकारले चाहिँ आँखा चिम्लेर गर्ने एउटा चाहिँ तरिका छ, धेरै देशमा त्यो गर्छन् भने। अर्को तरिका चाहिँ होइन यी त सहरको लागि त यी त कालो धब्बा भए, यसले त समस्या पारे, अब विदेशी पाहुनाहरू आउँदा अलिकति मान्छे आउँदा त यसले त नराम्रो देखिने भयो, हाम्रो सहरको रूपै बिग्रिने भयो, कुरूप बनायो, त्यस कारण यसलाई चाहिँ सफा हटाउनु पर्छ भनेर सहरलाई सौन्दर्यीकरण गर्ने नाममा चाहिँ तिनीहरूलाई निर्मम तरिकाले हटाइदिने,
1: गरिबी हटाउनु पर्ने, गरिब हटाउने,
0: गरिब हटाउने हटाउनु पनि गरिबी हो, गरिब हटाउने, त्यस्तो चाहिँ अब हाम्रै वरिपरिका देशहरूमा नि त्यो देखिन्छ। अब तेस्रो तरिका चाहिँ के छ भन्दाखेरि चाहिँ यदि उनीहरू चाहिँ अब अघिल्लो 2 तरिका चाहिँ एउटा जिम्मेवार लोकतान्त्रिक सरकारले भनेर एउटा लोक कल्याणकारी राज्यले त्यो चुपलाई आँखा चिम्लेर बस्न पनि सक्दैन, अन्धाधुन्ध रूपमा उनीहरूलाई हटाउनु पनि सक्दैन, गर्नु हुँदैन, अनि किसिमको हाम्रो आवासको हक सम्बन्धी कुरा, मानव अधिकारका कुरा आउँछन्, पोलिटिकल त्यसका चाहिँ राजनीतिक एउटा ठुलो मूल्य चुकाउनु पर्छ सरकारले, त्यो सबै हिसाबले उनीहरूले त्यो गर्नु नसक्ने हुनाले अब हाम्रो जस्तो देशमा चाहिँ गर्ने के त भने कि चाहिँ उनीहरू ज्यादै जोखिमपूर्ण अवस्थामा बसेका छन्, उनीहरूको जिउ ज्यानै खतरामा छ भने उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने, यदि चाहिँ त्यो पनि सम्भव छैन, यदि उनीहरू चाहिँ अब भनौँ त्यो पनि कस्तो नि, यदि सुरक्षित ठाउँमै बसेका छन्, बसेको ठाउँ ठिकै छ, ठिकै किसिमबाट बसिरहेछन्, खालि उनीहरूको बसोबास मात्रै अव्यवस्थित छ भने चाहिँ

0: उनीहरूलाई तिनीहरूलाई व्यवस्थापन गरे राम्रोसँग, होइन, उनीहरूलाई पर्याप्त पूर्वाधारहरू, न्यूनतम पूर्वाधारको व्यवस्था गरेर उनीहरूलाई चाहिँ तिन ल बस्न दिने, त बस्न दिने मात्रै है, लाल पूर्जा दिने भने फेरि यहाँ लाल पूर्जा दिने कुरा आउने बित्तिकै फेरि सुकुम्बासीहरू गएर सुकुम्बा कुरा आउँछ, सुकुम्बासी भन्ने बित्तिकै फेरि त्यही गलत मान्छेहरू पर्ने सम्भावना भएको हुनाले त्यो बस्तीलाई हामीले डिफाइन गरिदिने र अब यो ठाउँमा चाहिँ तिमीहरूले चाहिँ अब योभन्दा बढ्न पनि पाइँदैन, यसको चाहिँ तिमीहरूले बस्न चाहिँ पाउँछौ, तिमीहरू जति बस्छौ यहाँ बस, तर किनबेच गर्न चाहिँ पाइँदैन,
1: लाल पूर्जा भयो भने फेरि किनबेच भयो के हुन्छ भन्ने नै थाहा
0: हुन्छ, तिमीहरू राज्यले दिने सुविधा दिन्छ, तिमीहरू नागरिक हो, राज्यले दिने हरेक तिमी नागरिक अधिकारबाट तिमीहरू वञ्चित हुँदैनौ, तिमीले पाउँछौ, जस्तो अब ब्याङ्कमा खाता खोल्न पाउँछौ, स्कुलमा बच्चा भर्ना गर्न पाउँछौ, होइन, त्यसपछि गएर चाहिँ कुनै जागिरको लागि चाहिँ तिमी निवेदन दिन पाउँछौ, आजकल जे गर्दा नि यहाँ पूर्जा माग्छ नि त यहाँ, होइन, त्यो पूर्जा चाहिँ एउटा सरकारले एउटा सामूहिक पूर्जा कि त्यो बस्तीको पूर्जा
1: एग्रिमेन्ट
0: कस्तो गरिदिनु, त्यो पूर्जाको भएर ब्याङ्कले चाहिँ उनीहरूले केही एउटा उद्यम गर्नु पऱ्यो भने ऋण पनि दिने, त्यो पनि त गर्नु पऱ्यो, होइन, आजकल त फेरि लाल पूर्जा माग्दैछ, यस्तो कुरा गरेर चाहिँ उनीहरूले त्यही नै व्यवस्थापन गर्यो भने चाहिँ त्यो गर्न सकिन्छ, त्यस्तो चाहिँ सुधार गरिएको बस्तीहरू नेपालमा पनि छन्, त्यस्तो विभिन्न ठाउँमा चाहिँ त्यसरी बस्तीहरू सुधार गरेका छ, काठमाडौँमा पनि गरेका छ, त्यस कारण अहिले गरेको चाहिँ अहिले हतार हतार जुन तपाईँहरूले भन्नुहुन्छ, हतार चाहिँ किन भयो भने अब बर्खा आउन लागिसक्यो, यसपालि बर्खा छिट्टै नै आउला जस्तो छ र बाढीको प्रकोप पनि एकदम बढेको हुनाले यो हतारै गर्नुपर्ने अवस्था चाहिँ हो, भोलि यो साउन महिनामा भदौ महिनामा यो गर्न सकिँदैन, अहिले नै कति गाह्रो परिसक्यो, होइन, त्यसले गर्दा यो छिटो गर्नुपर्ने हुनाले यो गरेको हो र सरकारले पनि पटक पटक यो कुरालाई चाहिँ अब भनौँ न आफ्नो विज्ञप्ति मार्फत जानकारी गराएकै छ कि हामीले कसैलाई चाहिँ ऊ गर्न खोजेको होइन, यो चाहिँ उनीहरूलाई सुरक्षित ठाउँमा चाहिँ बसोबास गराउन उनीहरूको जुन संविधानले दिएको जुन आवासको जुन मौलिक हक छ त्यसलाई चाहिँ त्यो मौलिक हकको ग्यारेन्टीलाई कार्यान्वयन गर्नको लागि हामीले गरेको हो भन्ने छ। अब यो काम गर्दाखेरि कहिलेकाहीँ कस्तो पर्छ भन्दाखेरि अब विभिन्न त्यहाँ तत्त्वहरू विभिन्न चाहिँ अब चाहिँ स्वार्थ समूहहरू पनि त्यहाँ खेलिरहेका हुन्छन्, सबैको आफ्नो चाहिँ एजेन्डा हुन्छ, कसले के भन्छ कसले के भन्छ, सरकारलाई काम गर्नु पनि गाह्रो छ, तर यसपटक चाहिँ जुन किसिमबाट एउटा धेरै ठुलो चाहिँ अवरोध बिना, धेरै ठुलो चाहिँ भनौँ न अब जीव ज्यानको चाहिँ खति बिना चाहिँ यो काम भयो, विगतमा यो गर्न सकिएको थिएन, यो सरकारले जुन आँट गरेको छ र मेरो के भने अब उनीहरूलाई उचित अब अहिले तत्काल चाहिँ होल्डिङ सेन्टरमा राखेको छ, न्यूनतम मानवीय जुन आवश्यकता हो त्यो पुरा गर्नु पऱ्यो, विशेष गरी महिला बालबालिका सुत्केरीहरू गर्भवतीहरूको ध्यान दिनु पऱ्यो, ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरू उनीहरूलाई विशेष त्यहाँ सहयोग चाहिन्छ, पछि उनीहरूलाई चाहिँ लगेर अब स्थायी बसोबासै गराउन सकिन्छ, स्थायीमा लगाउँ, नसकेसम्म चाहिँ अस्थायी आवास लागि अब अहिलेलाई चाहिँ इचम्बुको एपार्टमेन्टमा लाने भनेको छ नि, फ्ल्याटमा लगाएर राख्ने भनेको छ, त्यो चाहिँ सबैको लागि स्थायी नहुन सक्छ, सबै त्यहाँ चाहिँ बस्न राजी नहुनु पनि सक्छन्, जो राजी हुन्छन् उनीहरूले तिनी स्थायी बसोबास गरिदिने, जो राजी हुँदैनन् उनीहरूको लागि चाहिँ उनीहरूले विकल्पहरू दिने, उनीहरूसँग कुराकानी गरेर कोही कतै अरू ठाउँमै जान चाहन्छन् कि होइन, त्यो उनीहरूले त्यो जाने चाहिँ व्यवस्था गर्यो भने त्यो राम्रो हुन्छ। अब यहाँ कस्तो पनि एक थरीले के भन्छ भने होइन यहाँका मान्छेलाई त बनेपा धुलिखेल कटाइदिए भइहाल्छ नि, त्यहाँ त जग्गा सस्तो पनि पर्छ, त्यहाँ लगेर चाहिँ बसोबास गराए नै हुन्छ भन्छन्, त्यो त बसोबास त होला तिनीहरूको, तर उनीहरूको रोजगारीको चाहिँ ऊ चाहिँ हुँदैन, उनीका बच्चा यहाँ पढिरहेका हुन्छन्, उनीका चाहिँ हुन न दुईवटा श्रीमान श्रीमती मध्ये एउटाको केही कतै जागिर होला केही होला,
1: व्यापार व्यवसाय पनि छ, व्यवसाय
0: होला, कोही कारखानामा काम गरे होला, कोही केमा काम गर्ने होला,
1: ठेलामै बेचेर भयो भने
0: त्यहाँबाट आउनु नसक्छ, उनीहरूलाई चाहिँ यी नजिकै कतै न कतै चाहिन्छ, त्यसको लागि चाहिँ अब सरकारले चाहिँ अब विशेष कार्यक्रमहरू ल्याउनु पर्छ, अब फेरि सधैँ मान्छे त्यही बस्तीमा त्यही रूपमा सधैँ बस्नु पनि जान्छ, उनीहरू पनि अब आफ्नो चाहिँ उन्नति गर्न चाहन्छ, उन्नति गर्दै गएपछि त त्यहाँ बस्दैन नि,
1: पछिल्लो पुस्ता त फरक हुन्छ,
0: अब योभन्दा उनीहरू यहाँबाट निस्केपछि उनीहरू कुनै राम्रो घर भाडा लिएर बस्ला, यदि उनीहरूले औकातले धान्न सक्दैन घर भाडा लिएर बसे भइहाल्ने, घर भाडा त पाइहालिन्छ, अनि घर भाडामा बस्दै भयो अनि घर पनि बनाउनला पछि होइन, काठमाडौँमा जति पनि मान्छेले बाहिरबाट आएका मान्छेले घर बनाएका छन् पहिले त बालमै बस्ने हो नि त, पहिले अलिकति सस्तो ठाउँमा अलिकति हरियारो छिडीमा कोठा लिएर बसे, विद्यार्थी हुँदाखेरि होइन एउटा कोठामा चारजना बसे आफैले पकाएर खाए, पछि चाहिँ अलिकति जागिर खाएपछि छुट्टै छुट्टै कोठा लिए होलान् होइन, त्यसपछि गएर बिस्तारै अनिखेरि एउटा फ्ल्याट लिए अनि अलिकति पैसा बचाए, 10-20 वर्ष काम गरे अनि सानो चाहिँ एक टुक्रा जग्गा किने अनि घर यसो गर्नु त हो नि।
1: अब यो अब अहिले सरकारले अब गर्न खोज्यो अपेक्षा पनि धेरै छ, जुन अब यसको प्रत्यक्ष सम्बन्ध चाहिँ बसाइ सरकारसँग जोडिँदो रहेछ, जस्तो गाउँमा मान्छेले सम्भावना केही पनि नदेखेर सहर छिर्ने प्रवृत्ति बढ्यो, यसरी चाहिँ मान्छे एकै छमा खादिनु भन्दा गाउँमैकै सम्भावनाहरूलाई पहिलाउने हिसाबले सरकारले पनि त केही गर्न सक्छ कि
0: हो? अब गाउँमा के सम्भावना हुन्छ भने विचार गरौँ न, गाउँमा हुने सम्भावनाको कृषि पशुपालन नै हो, ग्रामीण क्षेत्र भनेको मूलत त्यहाँको अर्थतन्त्र भनेको कृषि नै हो है। अहिले यहाँ समस्या हाम्रो के हो भने हामीले धेरै चाहिँ हाम्रा चाहिँ युवाहरूलाई कृषिबाट चाहिँ हामीले त्यो जरैदेखि उखालिदिउँ कि त्यहाँबाट, ऊ त्यहाँ अब खेतीपाती गरेर बस्नै नसक्ने हो।
1: अहिले त तपाईँको जङ्गली जनावरको आक्रमणले गर्दा मान्छे कम बढी भएर
0: किन मान्छेको सङ्ख्या घट्दै गयो, सङ्ख्या घटेपछि जङ्गली जनावरले चाहिँ अब आतङ्क मचाउन थाले होइन। त्यस कारण अब मैले हेर्दाखेरि गाउँमा हुने भनेको नेपालको गाउँमा चाहिँ पहाडी गाउँमा एउटा चाहिँ कृषि कर्म, फलफुल खेती, तपाईँको चाहिँ अरू अब खाद्यान्न खेती होइन, त्यसपछि गएर पशुपालन गरेर पनि त्यहाँ गुजारा चाहिँ कहाँ के हुन्छ। अर्को कुरा चाहिँ एउटा पर्यटन होइन, पर्यटन सम्बन्धी अब आन्तरिक पर्यटन पनि राम्रै छ, पर्यटन सम्बन्धी एक्टिभिटीहरू बढाउने कुराहरू। र त्यसपछि अर्को के छ भन्दाखेरि चाहिँ अब अहिले खाली भएका चाहिँ जुन जमिनहरू छन् ठुल्ठुला चाहिँ फाँटहरू छ सारामा चाहिँ, अब हामीले चाहिँ पहाडी क्षेत्रमा त हाम्रो चाहिँ हावापानी त राम्रो छ नि होइन, ठन्डा हावापानी छ, रमणीय दृश्य छ, सबै कुरा राम्रो छ, अहिले न्यूनतम पूर्वाधार पनि पुगेको छ। त्यस कारणले हाम्रा चाहिँ राम्रा राम्रा चाहिँ स्कुलहरू, आवासीय विद्यालयहरू, बोर्डिङ स्कुलहरू त्यो सरकारले चलाए नि भयो, निजी क्षेत्रले गरे पनि भयो, अनि राम्रा राम्रा चाहिँ अस्पतालहरू एकदमै भनौँ न राम्रो अस्पतालहरू, किनभने त्यसको लागि त्यहाँ अब चाहिँ काठमाडौँमा चाहिँ आनाको चाहिँ 1 करोड तिरेर अस्पताल बनाउनु भन्दा त अलिक पर गएर चाहिँ भनौँ न रोपनीको चाहिँ 1 लाख तिरेर चाहिँ अस्पताल बनाउनु त जग्गा त सस्तो भयो,
1: अस्पताल बनाइदिने भयो, फ्रीमा जग्गा दिने मान्छे पनि भेट्ने अवस्था छ गाउँमा
0: त। अब त्यसको लागि के भने कम्प्लिट प्याकेजमा जानु पऱ्यो, अस्पताल मात्रै होइन त्यहाँ बस्नु, अब काम भनौँ अस्पतालमा कार्यरत डाक्टर नर्सहरूको लागि क्वार्टर पनि हुनु पऱ्यो, अनि त्यसपछि त्यहाँ जानलाई बिरामी आवत जावत गर्ने चाहिँ यातायात पनि हुनु पऱ्यो, त्यसरी मिलाएर हेरेर त्यो कहाँ कहाँ के सम्भव छ। त्यस कारण शिक्षा स्वास्थ्य सम्बन्धी हाम्रा चाहिँ व्यवसायहरू अनि पर्यटन व्यवसाय र अनि मूलत कृषि सम्बन्धी कुरामा हामीले त्यहाँ धेरै मान्छेलाई रोजगार दिन सक्यो भनेदेखि चाहिँ त्यो कृषिले रोजगारी दिनु पऱ्यो कि, त्यो निर्वाहमुखी कृषि होइन, कसैको खेती छ उसले आफैले चाहिँ गुजारालाई चाहिँ त्यो गरे होइन, त्यो त्यहाँ फलान ठाउँमा ठुलो कृषि फार्म छ त्यहाँ चाहिँ त राम्रो जागिर पाइँदो रहेछ भने अरू ठाउँको मान्छे जागिर खोज्दै जानु पऱ्यो, अरू देशमा त हुन्छ नि, भारतमा पनि त तपाईँ पन्जाबमा चाहिँ कृषिमा जागिर खोज्दै बिहारका मान्छे बङ्गालका मान्छे चाहिँ जाने परम्परा त अहिले पनि छ। त्यस कारण त्यो ठुल्ठुला चाहिँ व्यावसायिक कृषि फार्महरू, त्यो साना साना चाहिँ एक दुईवटा रोपनी जग्गामा गऱ्यो नि खेतीपाती होइन, ठुल्ठुला चाहिँ व्यावसायिक कृषि फार्महरूमा गऱ्यो भने त त्यसले त उत्पादन पनि बढाउँछ, रोजगारी बढाउँछ, सबै हुन्छ नि त। त्यस कारणले यो हामीले चाहिँ कृषिबाट जुन जनसङ्ख्या विस्थापित हुँदैछ त्यो विस्थापनलाई हामीले रोक्नु पऱ्यो, अझ त्यो कृषिप्रति आकर्षण गरेर अरू अनि गयो भने त मान्छेहरू चाहिँ त्यहाँ जान्छ नि है। जस्तो अब उदाहरण श्रीलङ्कामा मैले यो यो सहर विकास अध्ययन गर्न जाँदाखेरि त्यहाँ चाहिँ अनौठो एउटा चाहिँ चलन अथवा त्यहाँको सोचाइ कस्तो रहेछ भने सकेसम्म सहरमा मान्छे आउनै नजाने, अनि सोधेँ मैले किन सहरको झिलिमिन त्यस्तो रमाइलो छ सहर किन नभएको भन्दा त्यो सहरको त्यो कोचाकोचमा त्यो उकुस मुकुसमा गएर किन त्यसरी हामी बस्ने, हाम्रो त होइन गाउँमा यति राम्रो चाहिँ ठाउँ छ, सबै सुविधा छ, हामीलाई बच्चा पढाउने स्कुल, उपचार गर्ने अस्पताल होइन, रोजगारीको सारा कुरा छ, अनि यहाँ ठुलो फाँटका फाँट हामी जमिन लिएर आनन्दसँग यहाँ बसेका छौँ, त्यो त कोलम्बो सहरमा त्यो क्यान्डी सहरमा त्यो खाँदा खाँद गरेर चाहिँ किन बस्ने, हामी त्यहाँ जाँदैनौँ भनेर भन्दछन् र त्यो श्रीलङ्काको त्यो सहरीकरणको जुन त्यो गति हेर्दाखेरि बडा स्लो छ त्यहाँ
1: अहिले पनि,
0: अहिले पनि स्लो छ, कोलम्बो सहरको जनसङ्ख्या अहिले पनि भनौँ न 10 लाख नआएको छैन,
1: हाम्रो त 2-4 लाखमा सबै दिएर गाउँमा आएर भाँडा बस्ने अथवा
0: त्यसै हाम्रो ठ्याक्क उल्टो छ। त्यो हामीले चाहिँ के भने त्यो गाउँमा चाहिँ मान्छेलाई त्यहाँ अड्न सक्ने वातावरण हामीले चाहिँ बनाइदियौँ भने राम्रो, किन अहिले बाटोघाटो पूर्वाधार त पुगेको छ नि त, अब हामी फेरि एउटा के गर्यो भने पूर्वाधारले नि विकास मान्यौँ, हामीले दिन पूर्वाधार दियौँ विकास दिन नसकेका हो नि, त्यहाँ विकास दिएको भए त मान्छे त जान्थे त्यहाँ,
1: आर्थिक आय आर्जनको बाटो भयो,
0: बाटो भएन नि त विकास भने त त्यो सडकै आफै विकास त होइन नि होइन, त्यसमा त्यो विकासको काममा हामी पछि पर्या हुनाले यस्तो भएको। त्यस कारणले अब अहिले विशेष गरी यो अब हामी जलसुकुम्बासी बस्ती सहरी क्षेत्रमा यिनीहरूको चाहिँ जुन आकार र सङ्ख्या पनि एकदमै कम छ, अब अहिले काठमाडौँ उपत्यकामा 60-65 को हाराहारीमा छन्, कतिपय बस्ती त्यति साना छन् 4-5 घर मात्रै छ, कसैले थाहा नै पाउँदैन त्यो 4-5 घर भएको नि बस्ती छ, अब ठुल्ठुलो चाहिँ 200-300 घर भएका नि बस्तीहरू भए होइन, अब त्यस कारण त्यो बस्तीहरू विभिन्न चाहिँ आकार प्रकारका घर छन्, विभिन्न लोकेसनमा छन्, तर उनीहरू चाहिँ त्यो के छन् भने त्यो यसरी चाहिँ मिलेर त्यहाँ बसेका छन् नि, कसैले थाहै पाउँदैन त्यो उनीहरू त्यस्ता हुनु पनि, तर आखिरमा ती त गरिब परिवारै हुन्, उनीहरूको बसोबास त्यति चाहिँ व्यवस्थित छैन होइन। अब हामीले सरकारले गरिदिने भनेको उनीहरू पनि एउटा चाहिँ मर्यादित एउटा जीवनयापन गर्न सकुन्, मर्यादित आवासको उपभोग गर्न पाउन् भन्ने हो।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी सुकुम्बासी समस्या, सार्वजनिक तथा सरकारी जग्गा संरक्षण गर्ने सरकारको अभियान, विस्थापित परिवारको दीर्घकालीन पुनस्थापना लगायतका विषयमा केन्द्रित रहेर पूर्व सचिव एवं शहरी विकास विज्ञ किशोर थापासँग कुराकानी गरिरहेका छौँ। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौँ वा सबैले देख्ने ठाउँमा राखौँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले सुरु गरेको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान, अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको अवस्था, उनीहरूको स्थायी पुनर्वास र यसको दीर्घकालीन समस्या समाधानका लागि राज्यले चाल्नुपर्ने कदम लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ सहरी विकास विज्ञ एवं पूर्व सचिव किशोर थापा।
3: सरलाई फेरि पनि स्वागत छ यो दोस्रो खण्डमा। जस्तो यो विगतका सरकारहरूले पनि प्रयास गर्यो भन्ने एक थरी छ, तर एक थरी चाहिँ के छ भने अहिलेको नयाँ सरकार अथवा चाहिँ अहिलेको नयाँ पुस्ताले चाहिँ यो भोट ब्याङ्कको रूपमा प्रयोग गर्यो। उनीहरूलाई वार्षिक 20-30 करोडसम्म पनि खर्च भएको अवस्था रहेछ। आयोग बनाउने, एउटा सरकारले आयोग बनाउने, अर्को सरकार आयो भने त्यसलाई फाल्ने, फेरि आफ्नो मान्छे नियुक्त गर्ने। यो आखिर कमजोरी त राज्यकै रहेछ नि।
4: हो त, होइन राज्य कमजोर भएकै हो नि यो त। यो कुरा त अब हामीले स्वीकार्नै पर्छ।
3: अहिले उनीहरू हामी बस्यो भनेर उनीहरूलाई दोष दिँदा पनि राज्यले सही नीति नलिँदाखेरि
4: यो राज्य व्यवस्था कमजोर भएपछि होइन अब त्यसपछि गएर तपाईँको चाहिँ यहाँनिर अब सरकारका नीतिहरू चाहिँ अब भनौँ जहिले पनि अस्थिर भएपछि राज्यमा बस्ने सञ्चालन गर्ने शासकहरूले चाहिँ अनेक किसिमका चाहिँ ठुलमुले चाहिँ अब कुराकानी गरेपछि नै अनिखेरि यस्तो किसिमको प्रवृत्ति फस्टाउ नि त हो नि।
3: धेरै कुरा अहिले त परिमाणै फरक आयो, परिणामै फरक
4: हुन्छ नि त। त्यसले गर्दा विगतमा पनि के भयो भने चाहिँ उनीहरूलाई चाहिँ एउटा राजनीतिक हतियारको रूपमा मात्रै प्रयोग गरेको पाएँ कि मैले। अब त्यो समुदाय त बडा कस्तो भने एकजुट हुन्छ कि त्यो त्यहाँको जो नेता हो अथवा अध्यक्ष हो उसले भनौँ जे गर त्यो गर्न तयार, मर्न तयार हुन्छन् मान्छे।
3: उनीहरूको मतदानको अधिकार पनि कोही व्यक्तिले गरिसकेका
4: हुन्छ है। त्यस कारण पोलिटिकल पार्टीको लागि पनि त्यो हुन् त, त्यो अवसर हो। राजनीति गर्ने मान्छेलाई त्यो त अवसर हो नि त, किनभने एउटै बस्तीबाट चाहिँ त्यहाँको एउटा मूल मान्छेलाई हात लिने बित्तिकै तपाईँको चाहिँ 1-2 हजार भोट त ग्यारेन्टी हुने भएपछि त हो, त्यो राजनीतिक दलले त्यो गर्छ नि, हरेक देशमा गर्छन् त्यो। अब यहाँ पनि भएको त्यही हो, तर यो त खालि उनीहरू उपयोग मात्रै भइरहेको क्या तिनीहरू। अब उनीहरूलाई त्यो दुष्चक्रबाट निकाल्ने चाहिँ खास इमान्दार प्रयास चाहिँ भएन।
3: उनीहरूले लामो सोच राखे बस्नु पाएकोमै खुसी भयो, त्यसको परिणाम अब अहिले एकाएकी आयो।
4: अब त्यहाँ बसोबास गर्ने मान्छेले के सोच्यो भने अब हामी यहाँ बसेका छौँ ठिकै छ, हामी यस्तै हौ भन्यो। अब योभन्दा हामी अझ राम्रो अवस्थामा बस्नुपर्छ, हाम्रो त नेपाली नागरिक हौ नि त, हामीले त योभन्दा राम्रो चाहिँ आवासको चाहिँ अधिकार हामीले उपभोग गर्न पाउनुपर्छ भन्नेतिर त्यो चेतना पनि भएन।
3: हो
4: जस्तो जसो कसैले यहाँ मन नभत्काइदिए हुन्थ्यो, जसो चाहिँ म आफ्नो तरिकाले बस्न चाहिँ कसैले दिन्छ भने उसैलाई भगवान् मान्छु भन्नेतिर गयो उनीहरू।
3: न्यूनतम रूपमा यो अघिल्लो सरकारहरूले विगतमा यो लगत सङ्कलन सम्मको पनि स्पष्ट काम गरे गरेन भन्ने पनि प्रश्न रहेछ क्या। अहिले
4: लगत सङ्कलन चाहिँ गरेका छन् है, नगरेको गरेको छ। भइरह्यो के भने अब त्यो समस्या अर्को पनि भयो, यहाँ अघिल्लो सरकारले गरेको कामलाई अपनत्व ग्रहण नगर्ने एउटा चाहिँ निषेधको एउटा राजनीति भन्छ नि, यहाँ अघिल्लो सरकारले गरेको राम्रो कामलाई पनि नमानिदिने,
3: स्वीकारमा गठबन्धन चाहिँ गर्ने नीति चाहिँ परिवर्तन गर्ने,
4: त्यो पनि एउटा प्रवृत्ति देख्यो। त्यस्तो हुँदैन हुँदैन थियो। कतिपय सरकारले राम्रो काम पनि गर्ने गरेका छन् र गर्ने प्रयास पनि गरेका छन्। उनीहरूले त्योलाई चाहिँ तार्किक निष्कर्षमा नपुर्याए पनि उनीहरूले जुन गृह कार्य गरेका छन् त्यो गृह कार्य त अर्को सरकारलाई काम लाग्थ्यो नि त, त्यो त्यसलाई चाहिँ उनीहरूले उपयोग नगरिदिने कि, त्यतिकै फ्यालिदिने अथवा त्यसले बन्द गरेर राख्ने भएपछि, त्यसले गर्दाखेरि चाहिँ हामीले त्यही काम दोहोऱ्याइ तेह्रै पटक पटक गरिरहनु पऱ्यो, हाम्रो खर्च चाहिँ बढिरह्यो क्या त्यहाँ।
3: अब अहिलेको सरकारले अब अस्ति यो जुन काम गर्यो यसमा चाहिँ अलिकति गुनासो के रह्यो भन्दा, कम्तीमा यो सुकुम्बासीहरूलाई केही दिन अगाडि गएर त्यहाँ चाहिँ अथवा एकै महिना अगाडि नै सरकार बन्ने बित्तिकै यदि यो गर्नु थियो भने कम्तीमा वास्तविक सुकुम्बासी को होइन भनेर त्यहाँ नै डेस्क नै राखेर केही अलिकति व्यवस्थापन गरेर त्यसरी गरे भए यो कम हुन्थ्यो होला। अब अहिले 81 चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरमा एकै रातमा लिएर उठाएर राख्नुपर्ने हो भन्ने खालको गुनासो पनि आयो। यो कतिको सान्दर्भिक हो
4: यो गुनासो, भन्नलाई त सजिलो छ, सुन्नलाई पनि राम्रो छ होइन, तर व्यवहारमा काम गर्न चाहिँ यसरी गर्न सकिँदैन, नेपालमा यसरी गर्न सकिँदैन। हाम्रो रात रह्यो अग्राह पलाउँछ भन्छ,
3: परिणाम दिएन भने दिएन भन्ने 40 दिन कटिसक्यो सरकारको, त्यो पनि छ समस्या।
4: रात रह्यो अग्राह पलाउँछ भन्छ, त्यसले गर्दा त्यो त्यसरी गर्न थाल्यो भने यहाँ विभिन्न किसिमका चाहिँ स्वार्थ समूहहरू चाहिँ सङ्गठित हुने, उनीहरू एकदमै सङ्गठित भएर चाहिँ सरकारको विरुद्धमा एउटा चाहिँ जोरदार रूपमा चाहिँ त्यसको चाहिँ प्रतिकार गर्ने अवस्था आउँथ्यो,
3: त्यही अवस्था पनि चुनौतीपूर्ण बन्यो नि,
4: त्यति गर्न पनि सकिँदैन थियो। त्यस कारण सरकारले जुन रणनीति गरेको छ त्यो रणनीति चाहिँ ठिक छ।
3: अब आगामी दिनमा सामान्य आवासकै कुरामा मात्रै सीमित रहने सरकार अथवा चाहिँ रोजगारी सृजनादेखि लिएर अरू आर्थिक पाटोलाई कसरी चाहिँ अगाडि बढाउने त
4: यो के भयो भने एउटा मलाई चिन्ता चाहिँ अब अहिलेकै करिब 40,000 हाराहारीमा यो समुदायको जनसङ्ख्या रहेछ यहाँ होइन काठमाडौँ उपत्यकामा 40,000 भोलि गएर 50,000 होला केही वर्षमा अब जो अहिले यहाँ चाहिँ तपाईँको काठमाडौँ उपत्यकामा करिब हामी 50,00,000 जनसङ्ख्या छ भने करिब 25,00,000 मान्छेहरू डेरामा बस्छन् होइन भोलि डेरा भाडा बढ्दै गएर उनीहरूको आम्दानी नबढ्ने डेरा भाडा चाहिँ बढ्दै जाने भएपछि त्यो ती लाखौँ मान्छेहरू पनि कतै फेरि यसरी झोपडीको चाहिँ मा चाहिँ आइपुग्ने हुन् कि भन्ने चिन्ता चाहिँ मलाई लाग्छ त्यो सम्भावना छ जुन किसिमको डेरा भाडा बढिरहेछ अहिले जग्गाको भाव बढेपछि घरको निर्माण खर्च बढ्छ अनि डेरा भाडा पनि बढ्छ कोठाको भाडा पनि बढ्दै जान्छ कोठा भाडा नै अब चाहिँ अब आफूले चाहिँ त्यसको भुक्तान डेरा चाहिँ
3: आयस्रोतभन्दा बढी
4: कोठा भाडा भइसक्यो सक्दैन उसले होइन भनेपछि त्यो त भोलि गएर कतै न कतै यस्तो फेरि फेरि झोपडी बस्तीमा आउनुपर्ने अवस्था आउन सक्ने हुनाले त्यो हुन नदिनको लागि चाहिँ हामीले सरकारले चाहिँ विशेष गरी चाहिँ यो सामा सोसियल हाउसिङ भन्छ नि न्यून आय वर्गको लागि चाहिँ सोसियल हाउसिङको काम चाहिँ गर्नुपर्छ त्यो भने चाहिँ उनीहरूलाई उपयुक्त ठाउँमा अब अपार्टमेन्ट अथवा चाहिँ कोठा अथवा घरै किन्न नसक्लान् तर उनीहरूलाई चाहिँ भनौँ न डेरा रेन्ट रेन्टमा चाहिँ बहालको चाहिँ घर बहाल उपलब्ध गराएर त्यो बहालको चाहिँ व्यवस्था गरिदिने हो भने चाहिँ विशेष न्यून आय वर्ग हो
3: एकदम त्यो अनुदान
4: सरकारले चाहिँ अनुदान जस्तो सब्सिडी दिनु पर्यो
3: हो त्यो भयो अनि अब यो अर्को भने त यो जुन घरबेडीबाट पीडित हुने कुराहरूबाट मध्यम वर्ग पनि छ नि
4: 10,000-12,000
3: त्यो कोठाको मापदण्ड छैन मनोमानित यसका लागि सरकारले कानुन आवश्यक हो कि होइन नीतिगत रूपमा
4: अब यसमा के गर्नुपर्छ भने यो सरकारले नै यो जुन घर भाडालाई नियन्त्रण चाहिँ गर्नु हुँदैन यो चाहिँ अब खुला बजारको अर्थनीति तन्त्रमा हामी भएको हुनाले बजारले नै छोडिदिनुपर्छ तर बजारमा बेला बेलामा हस्तक्षेप चाहिँ कस्तो गर्नुपर्छ भने सरकारले चाहिँ एउटा वर्गको लागि चाहिँ सुपत आवासको निर्माण गरिदियो भने त त्यो वर्ग त त्यहाँ बस्न पायो नि त होइन उदाहरणको लागि चाहिँ अब निम्न वर्गीय कर्मचारीको लागि सरकारले क्वार्टरको व्यवस्था गर्यो अरू देशमा त भारतमा त क्वार्टर छ नि त
3: छ
4: कर्मचारीले क्वार्टर पाउँछ
3: सबैले पाउँछ यहाँ त अब एउटा पहुँचको भरमा पाउने खालको
4: क्वार्टरहरू चाहिँ हामीले व्यापक रूपमा क्वार्टर बढाउन सक्छौँ जस्तो आर्मी पुलिसलाई चाहिँ ब्यारेको जस्तै आर्मी पुलिसलाई त घरबाट लिनु परेको छैन नि त
3: होइन
4: त्यस कारण अरू भनौँ न निजी क्षेत्रका चाहिँ हाम्रो चाहिँ कर्पोरेट हाउसहरूमा अब सरकारी कर्मचारी अर्ध सरकारी संस्थाको तिनीहरूलाई पनि एउटा चाहिँ क्वार्टरको व्यवस्था गर्यो भने चाहिँ एउटा वर्ग लाभान्वित हुन्छ अर्को वर्ग चाहिँ जो चाहिँ अब होइन औपचारिक रोजगारी उसले पाएको छैन आफ्नो केही किसिमको उद्यम गरेर बसेको छ त्यसलाई पनि नगरपालिकाले त्यस्तो किसिमको चाहिँ अलिकति सुपथ आवासको व्यवस्था गरिदियो भने त्यहाँनिर पनि चाहिँ हुन्छ त्यो घर नगरपालिकाको स्वामित्वमा हुन्छ उसले चाहिँ न्यूनतम एउटा चाहिँ उसलाई त नगरपालिकाले त व्यापार गर्नु छैन नि त नाफा कमाउनु छैन नि त होइन उसले चाहिँ त्यहाँको पानी बत्ती टेली यी सारा कुराको चाहिँ पूर्वाधारको लागि निशुल्क गरिदियो अरू सामान्य घरको मर्मत गर्नलाई चाहिने अलिकति न्यूनतम खर्च गर्यो भने त सकिहाल्छ नि अब यही हाम्रो चाहिँ खोला किनारमा बसोबास गर्ने मान्छेहरू पनि अब महिनाको चाहिँ 2,000-3,000 रुपियाँ 4,000-5,000 रुपियाँ त घर भाडा तिर्न त तयार होला नि उनीहरूलाई त गाह्रो के भने अब परिवारमा 5 छन् अब छोरो बढेको होला छोरी बढेको होला 4 कोठा चाहिन्छ 4 कोठाको 20,000 मिनिमम चाहियो होइन भने त नसक्ने भयो नि त त्यसरी
3: अब यो हाम्रो कार्यक्रम चाहिँ देशैभरि प्रसारण हुने भएको भएर समग्र कुरा गरौँ देशभर चाहिँ के छ अवस्था सरले अब पहिला प्रशासनिक क्षेत्रमा धेरै ठाउँमा बस्नु भएको अलिकति अनुभव पनि होला काठमाडौँ उपत्यकाको मात्रै कुरा गर्दाखेरि त यहाँको त छँदैछ बाहिर के छ अवस्था अन्य ठाउँमा
4: बाहिरको चाहिँ अवस्था अझ बिग्रहाल्छ कि वास्तवमा यो समस्या निकै बिग्राल चाहिँ समस्या छ बाहिर चाहिँ कस्तो छ भने पहाडी क्षेत्रमा बाढी पहिरोबाट चाहिँ पुरा घर जग्गा जमिन सबै बगाएर पुरै
3: अहिले त झन् यो डोजर आतङ्कले
4: त्यो भएको छ त्यसले गर्दाखेरि तपाईँको चाहिँ भएको छ पहिले चाहिँ अब सयौँ रोपनी जग्गा थियो होला घर थियो होला वस्तुभाव थियो होला सबै गुमाएर पुरै चाहिँ अब चाहिँ साँच्चीकै सुकुम्बासी भएर चाहिँ भएका चाहिँ लाखौँ परिवार छ नेपाल
3: तर उनीहरूको पीडा चाहिँ नसुनिने अवस्था पनि छ कतै बेला
4: त्यो उनको पीडा
3: कसरी
4: एउटा त्यो अर्को कुरा चाहिँ विगतमा पनि राज्यले चाहिँ विभिन्न विकास निर्माणका आयोजनाहरू गर्दा सञ्चालन गर्ने नाममा उनीहरूलाई त्यहाँबाट चाहिँ मुआवजा दिएर चाहिँ भनौँ न जग्गा अधिग्रहण गरेर उनीहरूको उचित बसोबासको व्यवस्था नै नगरिकन उनीहरूलाई पैसा दिएर चाहिँ उनीहरूले त्यहाँबाट हटाएको अवस्था
3: अल्पकालीन रूपमा केही देखियो पैसा तर दीर्घकालीन आय चाहिँ भएन
4: पैसा त अहिले पो अलिकति आकर्षक पैसा आयो त विगतमा त पैसा त त्यो बजार मूल्य भने कम हुन्थ्यो अब त्यो बेलाको सरकारले अलिकति भनौँ न एक किसिमले अलि जोड बलै गरेर चाहिँ मान्छे हटाए हटाएपछि त्यो आएको मुआब्जाले त उसले के पनि गर्न सक्यो खानालाई नपुग्ने भएपछि उसको त जीविका नै भनौँ त्यहाँबाट त्यही रोक्यो नि त त्यहाँ भन्दाखेरि त्यसरी पनि अनिखेरि चाहिँ मधेसतिर झर्ने अरूतिर झर्ने सहरतिर बजारतिर जाने तर चाहिँ त्यहाँ गएर जग्गा पनि किन्न नसक्नु भने त्यस्तो किसिमको चाहिँ सुकुमासीहरू पनि त्यो दोस्रो थरीका छन्। तेस्रो थरीका चाहिँ के छन् भन्दाखेरि चाहिँ तराई मधेसमा चाहिँ यो विशेष गरी चाहिँ सीमान्तकृत समुदायहरू विपन्न समुदायहरू जो चाहिँ चमार डोम भन्ने दलित समुदाय छ उनीहरूको आफ्नो नाममा जग्गा जमिन छैन
3: छैन
4: है उनीहरू जहाँ जहाँ जहाँ जसरी बस्छन् त्यसरी बसेका पनि छन्। कुनै के हक छैन सरकारले चाहिँ खोइ तिम्रो पूर्जा लियो भने केही पनि छैन है कहीँ कोही मुद्दा लड्न सक्दैन सरकारसँग केही कुरा राख्न सक्दैन त्यस्तो किसिमको पनि लाखौँ परिवारहरू छन्। त्यस कारणले हामीले चाहिँ के हेर्नु पऱ्यो भने अब त्यस्तै त्यस्ता मान्छे अनिखेरि अनि अर्को कुरा चाहिँ पहाडबाट झरेका मान्छेहरू चाहिँ जङ्गलमा चाहिँ बसेका छन् जङ्गल फडानी गरेर बसेका छन्। अब कति ठाउँमा त तपाईँ कस्तो छ भन्दाखेरि चाहिँ त्यो बजारै बनाएको छैन त्यस्ता मान्छेहरू बसेको त अब अहिले बजारै बनिसक्यो
3: बनाउनु
4: है घर पनि पक्की घर पनि बनिसक्यो घर त मान्छेले बनाउन सक्ने हो नि त जग्गा पो आफूले किन्न सकेन त जग्गाको लाल पूजा पाउन सकेन घर त बनाउने भयो त्यस्ता बजारहरू पूर्व पश्चिम राजमार्गतिर पनि छन् हुलाके राजमार्गमा छन् त्यस कारण त्यो चाहिँ बेग्लै समस्या छ। अब त्यो ग्रामीण क्षेत्रमा बस्ने मान्छेहरूको चाहिँ समस्या केसँग जोडिएको छ भने खेती र जमिनसँग जोडिएको छ त्यो सहरमा चाहिँ आवास र रोजगारीसँग जोडियो होइन अब हाम्रो चाहिँ तराई मधेसतिर र जुन भनौँ न उसँग जङ्गल क्षेत्र जङ्गली क्षेत्रमा बसोबास गर्नेहरूको चाहिँ त्यो उनीहरूलाई चाहिँ के चाहिन्छ त्यहाँ एउटा घर बनाएर दिएर हुँदैन उनीहरूलाई चाहिँ खेती गर्ने जमिनै दिनुपर्छ। विगतमा पनि सर त्यस्ता चाहिँ लाखौँ लाख परिवारलाई सरकारले काहीँ दुई रुपियाँ दुई बिघा काहीँ एक बिघा काहीँ दस कट्ठा काहीँ चार कट्ठा दिएर पनि त्यसरी चाहिँ धेरै बस्तीहरू लाखौँ लाखले बस्ती बसाएको पनि छ। अब अहिले अहिले राष्ट्रिय आवास कम्पनी भन्छ यसको पुरानो नाम पुनर्वास कम्पनी हो त्यो पुनर्वास कम्पनीले तपाईँको चाहिँ अब चितौनमा त्यसपछि नवलपरासी होइन बाँके बर्दिया कैलाली कञ्चनपुरमा लाखौँ लाख त्यस्तो चाहिँ बस्ती मान्छेले बसाएको अब त्यो अहिले सहर नगरपालिका भएका छन् त्यो चाहिँ व्यवस्थित भए तर सरकारले पछि गएर के भने त्यो मान्छेहरू धेरै झर्न थाले पहाडबाट तर त्यो व्यवस्थापन चाहिँ गरेर किन जग्गा जमिन त अब फेरि पछि त जङ्गल फाड्न हुन्न भन्ने कुरा आयो नि त पहिला जङ्गल धेरै फाँडियो पछि जङ्गललाई संरक्षण गर्ने पछि राष्ट्रिय निकुञ्जहरू बने जङ्गल सङ्कट गर्दाखेरि चाहिँ अब सरकारलाई पनि त्यो जग्गा जमिन उपलब्ध गराउनु पनि गाह्रो
3: हो
4: होइन अब कहिले चितवनमा मैले अब पढेअनुसार चाहिँ सुरुमा यो एक परिवारलाई 16 बिघासम्म जग्गा दिएको थियो पछि जग्गा कम हुँदै गएपछि 16 चाहिँ घट्दै घट्दै ल्याएर पछि चाहिँ 1 बिघा दिन पनि मुस्किल पर्यो होइन कैलालीमा म टिकापुरमा काम गर्थेँ टिकापुरमा सुरुमा 4 बिघा दिएको थियो पछि 2 बिघा 2 चाहिँ गएर अनि 10 कट्ठा 10 कट्ठाबाट पछि गएर चाहिँ 1 धुरमा गएर सीमित गर्नु हो 1 धुरमा बसेर के गर्नु थियो त्यो एउटा थारू परिवारले 1 धुरमा बसेर उसले के गर्न सक्दैन भन्दाखेरि उनीहरूलाई चाहिँ खेती गर्नको लागि पर्याप्त जमिन दिनु अब त्यो जमिन लाल पूर्जावाला जमिन सकिन्छ लाल पूर्जा दिउँ सकिन्न भने चाहिँ उनीहरूलाई कमाउनको लागि त्यो दिउँ तर उनीहरू चाहिँ कृषि कर्म गर्न सक्ने हिसाबले त्यो जमिन चाहिँ पर्याप्त जमिन चाहिँ दियो भने मात्रै हुन्छ त्यहाँ घर मात्रै बनाएर चाहिँ हुँदैन।
3: अब यहाँ अर्को एउटा नारा के छ भने गाउँमा जमिन बाँझो रह्यो तर मान्छे सबै सहरमा छिर्यो त्यस पछाडि अब युवा जनशक्ति विदेशी हो भन्ने खालको छ कि अनि यसमा चाहिँ त्यो जमिन चाहिँ किन सदुपयोग गर्न सकिएन अथवा त्यो उत्पादन नहुने कुरामा त हामीले त्यो अनुसारको कृषि कर्म गर्न नजानेर हो कि त्यो कुरा एउटा गम्भीर।
4: अब के गर्नु पर्यो भने अब नीतिमा हाम्रो व्यापक सुधार गर्नु पर्यो अब हाम्रो चाहिँ भनौँ न राजा
3: महेन्द्र प्रणालीको कुरा पनि गरिन्छ कि
4: अब हामी कृषिमा जानु पर्यो व्यापक रूपमा चाहिँ व्यावसायिक कृषिमा जानु पर्यो व्यावसायिक कृषि भन्ने बित्तिकै एउटा चाहिँ भनौँ फेरि यहाँ त कुरा आउँछ नि अब जमिनदारले यति चाहिँ हदबन्दीभन्दा बढी जमिन राख्यो भने चाहिँ यहाँ अलिक हल्ला हुन्छ अब कोही मान्छेले म चाहिँ यहाँ 10,000 रोपनी जग्गामा म कृषि फार्म चलाउँछु भनेर कोही आउँछ भने चाहे त्यो स्वदेशी होस् चाहे त्यो विदेशी होस् आउँछ भने त्यसलाई गर्न दिनु पर्यो अब पहाडतिर दिनु पऱ्यो नि त किनभने पहाड त खाली भइसक्यो नि त उसले त 10,000 रोपनीको चाहिँ त्यहाँ कुनै किसिमको ठुलो कृषि फार्म चलाउँछ भने त त्यहाँ 10,000 मान्छेले रोजगारी पाउला नि त फेरि होइन
3: कुन ठाउँमा के फल्छ के फल्छ
4: कहीँ फलफुलको लागि होला फलफुल खेती हुने ठाउँमा त्यहाँ सानो जुस फ्याक्ट्री पनि होला होइन टमाटर खेती हुने ठाउँमा त्यहाँ केचप फ्याक्ट्री पनि बन्ला केचप फ्याक्ट्रीमा फेरि काम पाउलान् मान्छेले भन्दा त्यो व्यावसायिक रूपमा हामीले चाहिँ कृषि कर्ममा हामीले चाहिँ अब लानु पर्यो र अब ती जो खाली जमिन छ पहाडको त्यो खाली जमिन चाहिँ मलाई के लाग्छ भने सरकारले अब यस्तो नीति ल्याउनु पर्यो कि त्यो जमिन चाहिँ कि एउटा पहिले एउटा हाम्रो चाहिँ भूमि ब्याङ्कको अवधारणा आएको थियो नि त्यो भूमि ब्याङ्कमा उसले चाहिँ जम्मा गरिदिनु पऱ्यो त्यो सरकारले बेच्छ भने बेच्छ ल पुरै बेच्छ यदि बेच्न चाहँदै त्यो भूमि ब्याङ्कमा उसलाई जम्मा गर्ने त्यो भूमि ब्याङ्क सरकारले चाहिँ जिम्मा लिन्छ र सरकारले आफ्नो चाहेको हिसाबले त्यो प्रयोग गर्छ त्यो र त्यो व्यवसाय कृषि कर्म गर्नेले अब त्यो हरेक किसान किसानको घरमा गएर मलाई जग्गा देऊ भन्दै त्यो तपाईँको नेगोसिएट गर्ने होइन कि मलाई 10,000 रोपनी जमिन चाहियो ल सरकार मलाई चाहिँ देऊ भन्यो भने सरकारले उसलाई दिने व्यवस्था गर्यो भने चाहिँ अन्त सरकारसँग त्यो जमिन उपलब्धै हुनु पर्यो
3: अहिले त सरकार पनि माथि आउनै परेन नि पालिकामै
4: पालिकाबाट गऱ्यो त्यो नगरपालिकाले गरे भइहाल्यो नि त्यहाँ नगरपालिकाहरूको बिचमा प्रतिस्पर्धा हुनु पर्यो अब
3: डोजर मात्रै लाउने
4: भयो ल मेरो चाहिँ म तिमीलाई यति जग्गा दिन्छु ल यहाँ चाहिँ एउटा कालिज फार्म राख यहाँ चाहिँ यहाँ बदेल चाहिँ पाल यहाँ यो कुखुरा पाल भने उसले चाहिँ किन अहिले त जग्गा अब कस्तो भइसक्यो भने जग्गा किनेर चाहिँ तपाईँले चाहिँ खेतीपाती अथवा कृषि कर्म गर्नै सक्नुहुन्न अब कुनै पनि किसानले जग्गा किनेर गर्न सक्दैन अब जग्गाको मूल्य त्यति भएको हुनाले अब त्यो सम्भव हुने एउटै कुरा चाहिँ अब पालिकाले
3: गर्नु पऱ्यो अब सरकार अब अहिले त अब बजेट निर्माण प्रक्रिया पनि सुरु हुँदैछ यो एकदम महत्त्वपूर्ण समय यसका लागि के हुन सक्छ अब यसको समाधानका लागि बजेटमा समावेश गर्ने कुराहरू सरकारले नीतिगत रूपमा के व्यवस्था गर्न सक्ने
4: बजेटमा
3: सुझाव दिन सकिन्छ
4: अनि बजेटमा अब यो विषयमा हेर्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ अब यो एउटा त यो जुन अब अहिलेको जुन अहिलेको सरकारको भाषा चुनावी भाषा पत्रमा नि छ सही बुद्धिमा नि छ यो राम्रोसँग डेटा कलेक्सन चाहिँ गर्नु पऱ्यो डेटा कलेक्सनमा अलिक खर्च गर्नु पऱ्यो पैसा अलिकति पैसा लाग्छ यसमा खर्च गरेर डेटा राम्रो गर्नु पऱ्यो तयार गर्नु पऱ्यो अनि त्यो डेटा अनुसारको त्यसलाई अलिकति विश्लेषण गरेर अनि कार्यक्रमहरू ल्याउनु पऱ्यो अब तराईका चाहिँ भूमिहीनहरूको लागि भूमिको व्यवस्थापन कसरी गर्ने सहरी क्षेत्रमा बस्ने झुपडीवासीको लागि आवासको व्यवस्था कसरी गर्ने अनि अलि सस्तोमा चाहिँ यो घर बहाल कसरी उपलब्ध गराउने केही नीतिहरू ल्याउनुपर्छ किनभने अब कतिको त यहाँ घर बहाल चाहिँ एउटा चाहिँ जीविकाको माध्यम पनि छ नि सहरी क्षेत्रमा अब घरबेटीले तिम्रो चाहिँ घर बहाल चाहिँ घटाऊ भनेर भनेर हुँदैन के गर्न सक्छ नि सरकारले घरबेटीले जति भाडा राखेको छ र त्यो डेरावालले जति तिर्नु त्यो जुन ग्याप हुन्छ नि त्यो ग्यापमा चाहिँ उसले चाहिँ त्यहाँ गरिदिन सक्छ थपिदिन सक्छ घरबेटीले
3: त्यो करको दायरामा आयो कि आएन भन्ने पनि एउटा
4: करको दायरामा सबै करको दायरामा आउनु पनि सक्दैन कति अनौपचारिक कुराहरू हुन्छ अनौपचारिक अनौपचारिक छोड्दैन भयो अब ठुल्ठुला चाहिँ अब चाहिँ होइन घर कम्पनीहरूले ठुल्ठुलो व्यापारिक हिसाबले चाहिँ त्यो हुन्छ अब जुन औपचारिक क्षेत्रमा आवासमा पनि घर बाल लाउन सकिन्छ कति त अनौपचारिक हुन्छन् क्या त्यहाँ त्यो अनौपचारिकले त्यतिकै छोडिदियो भने चाहिँ विशेष गरी अनौपचारिक क्षेत्रमा काम गर्ने वर्गको लागि चाहिँ त्यो अनौपचारिकमै छोडिदिनु पर्छ तिनीहरूले तर के भने त्यो घर बहाल चाहिँ अलिकति हामीले चाहिँ म सब्सिडाइज गर्न सक्यो भने भोलि चाहिँ यो झुपडीवासीको सङ्ख्या चाहिँ बढ्दैन क्या त्यहाँ यो बढ अहिले भएकाले त्यहाँबाट निकालेर हामी डेरावाल बनाउनु पर्यो अब पहिलो काम डेरावाल डेरावालबाट घरवाला बनाउनु पर्यो र अनि अब तर के गर्न चाहिँ रोक्नु पऱ्यो भने डेरावाललाई फेरि झुपडीमा चाहिँ आउने वातावरण चाहिँ बनाउनु भएन मलाई चाहिँ चिन्ता गर्नुपर्ने विषय चाहिँ यो छ
3: हो 3-4 हजारमा मजाले पक्की घरमा बस्न पाउने वातावरण हुनु पऱ्यो त्यो भयो भने त झुपडीमा आएर कसैले दुःख गर्न
4: पर्दैन
3: भोग्नु परेन ठिक छ अब अहिले अब सुकुमवासी अथवा विस्थापित नागरिकहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ के सोच्नु भएन भन्दा सरकारले चाहिँ आवास पक्की भवन बनाइदिन्छ हामी चाहिँ त्यसमा चाहिँ व्यवस्थित जीवन बिताउँछु भन्नुभन्दा पनि हाम्रो आय स्रोतलाई मुख्य प्राथमिकता दिनु पऱ्यो भन्ने खालको पनि एउटा विषय हुनसक्छ घर मात्रै बनाइदिएर पनि भएन फेरि
4: आय स्रोत दुईवटा हुन्छ अब यिनीहरू सबै चाहिँ औपचारिक क्षेत्रमा पनि उनीहरूले रोजगारी पाउन गाह्रो हुन्छ कुनै कुनैको त्यो योग्यता शैक्षिक योग्यता र सिप नपुगेका हुनसक्छ
3: जे होस् अब कृषि कर्म पनि एउटा
4: जे पनि हुनसक्छ त्यस कारणले त्यो उनीहरूलाई सहरको त्यो अनौपचारिक जुन क्षेत्रमै उनीहरूले काम गर्न गर्छन् गरौँ भने त्यो सबै ठिकै छ हाम्रो जस्तो यो तेस्रो मुलुकको चाहिँ देशमा यस्तो अनौपचारिक क्षेत्र चाहिँ चल्छ निकै नचल्यो होइन भारतमा पनि चलेको छ होइन त्यसले गर्दा तर के भने उनीहरूलाई चाहिँ अब बिस्तारै त्यो गरिबीको दुष्चक्रबाट चाहिँ निकाल्नु पऱ्यो हाम्रो छिमेकी चिनमा पनि भएको त्यही त हो नि उनीहरूले करोडौँ करोडौँ मान्छेलाई चाहिँ गरिबीको दुष्चक्रबाट निकाल्यो उनीहरूले हामीले पनि गर्ने त्यही नै हो बरु भएका मान्छेलाई अरू गरिबीमा त्यो छिर्न दिनु भएन कि तल झार्नु भएन उनीहरूलाई चाहिँ त्यो गरिब हुनबाट रोक्नु पऱ्यो तर नेपालको डेटा अहिले के छ भन्दाखेरि चाहिँ ओभरअलमा गरिबी चाहिँ घटेको छ तर सहरी गरिबी बढ्दो छ अहिले
3: हो
4: यो सहरी गरिबी बढ्नु चाहिँ अलिकति खतरनाक छ यो त्यस कारण सहरी गरिबीलाई चाहिँ बढ्न नदिनको लागि हाम्रो उपयुक्त कार्यक्रम
3: यहाँ त अझ अरूभन्दा त मानसिक स्वास्थ्य सबै हिसाबले मान्छे कमजोर बन्दै गएको छ अब यो चाहिँ नागरिक विस्थापितहरूलाई उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्ने कुराहरू अब त्यो खाली भएको जमिनमा चाहिँ के गर्ने भन्ने एउटा प्रश्न होला
4: एउटा समुदायले खाली गर्यो अर्को समुदायलाई कब्जा गर्नु चाहिँ भएन त्यो चाहिँ फेरि सरकारले एकदमै रोक्नु पऱ्यो यहाँ खाली जमिन देख्ने बित्तिकै अनेक किसिमका चाहिँ यहाँ एउटा बहाना बनाएर त्यो कब्जा गर्ने चाहिँ यहाँ प्रपञ्च हुन्छ होइन, कसैले अस्पताल बनाउनु भन्ला कसैले म चाहिँ यहाँ के गर्छु स्कुल चलाउनु, त्यस्तो होइन। त्यो जमिनलाई खाली हुन दिनुपर्छ, बागमतीको चाहिँ बाढी बढेर आउँदाखेरि त्यो फैलिने जो ठाउँ दिनुपर्छ, अरू बेलामा चाहिँ त्यो मजाको चौर बन्छ, बच्चाहरू खेल्छन्, मान्छे हिँडुल गर्छन्, घाम ताप्छन्, के सबै गर्नु हुन्छ, खुला ठाउँ त्यसलाई खुला रूपमा छोडिदिनुपर्छ। त्यो
3: आर्थिक रूपमा केही आयार्जन हुने पाटो बन्छ
4: होइन, त्यसमा लाग्नु
3: छैन।
4: यसलाई चाहिँ हामीले नितान्त एउटा चाहिँ वातावरण संरक्षणको हिसाबले र विपद जोखिम न्यूनीकरणको हिसाबले हेर्नुपर्छ। त्यहाँ कुनै किसिमको चाहिँ अब भोलि त्यहाँ होइन, भोलि त्यहाँ चाहिँ खाली जमिन हुँदा चाहिँ भोलि त्यो पालसाल टाँगेर कुनै किसिमको कन्सर्ट गर्नै मिल्ला,
3: त्यो
4: खेलकुद हिसाबले केही होला, त्यहाँ सानो मेला लाउन सकिन्छ, अरू देशमा नि गर्छन् त्यो, त्यो चाहिँ एउटा टेम्पोरेरी हिसाबले गर्न सकिएला। तर कुनै संरचना बनाएर यहाँ चाहिँ म एउटा ठुलो चाहिँ एउटा चाहिँ आश्रम बनाउँछु, म यहाँ चाहिँ मन्दिर बनाउँछु भनेर आउँछन् नि यहाँ, हो त्यसबाट चाहिँ हाम्रो नगरपालिकाले पनि त्यस्ता समूहबाट चाहिँ जोगिनुपर्छ र कुनै पनि बहानामा त्यो जमिनलाई चाहिँ त्यहाँ निर्माणको काम चाहिँ गर्नै दिनु हुँदैन।
3: हो अब अन्त्यमा सर, यो विस्थापित नागरिकहरू र सरकारले चाहिँ दुई तरिकाले कसरी अघि बढ्ने, उहाँहरूलाई के सुझाव छ यो परिस्थितिमा? अहिले अब यो डोजर आन्यो भनेर एउटा आतंकित भयो तर अहिले शान्त भएको अवस्था छ,
4: म जो अहिले त्यहाँबाट विस्थापित हुनुभयो उहाँहरूप्रति मेरो एकदमै सहानुभूति छ, मैले उहाँको बारे जानकारी पनि लिएको छु के छ कसो अवस्था, त्यो सहानुभूति छ, अलिकति पीडा भएको छ उहाँहरूलाई, किनभने त्यो उहाँहरूको त्यो घर मात्रै भत्कायो भने त उहाँको जीवनै भत्काएछ नि त अहिले होइन, त्यस कारण अब यो जीवन अलिकति पीडादायक अवस्थामा अलिकति सम्हालिएर संयमित भएर बसौँ र अलिक सरकारको जो सहयोगहरू जे मानवीय सहयोगहरू त्यो लिउँ र अब चाँडै नै हामी चाहिँ अब एउटा चाहिँ अस्थायी बसोबासतिर हामी जाउँ, आफूले जहाँ अनुकूल मिल्छ जे छ त्यो कुरा आफ्नो कुरा चाहिँ राम्रोसँग राखिदिनु पऱ्यो, अधिकारीहरूलाई राखिदिनु पऱ्यो ताकि उनीहरूले त्यो सम्बोधन गर्न सक्नुहुन्छ र अब हामी चाहिँ अब यो पीडादायक जुन अवस्थाबाट चाहिँ हामी अब अगाडि भनौँ न अझ राम्रो अवस्थामा हामी चाहिँ पुग्नुपर्छ र सरकारले चाहिँ एकदम राम्रो नियतले चाहिँ यो काम गरेको जस्तो लाग्छ मलाई र त्यो नियत अब विभिन्न तत्त्वहरूले चाहिँ यसमा चाहिँ यो नियतमा शङ्का गरेका छन्, अब शङ्का गर्नु स्वाभाविकै छ, त्यो हुनसक्छ त्यो, तर त्यसमा अब यसमा चाहिँ अब हामीले अब राम्रैको लागि सरकारले गरायो भने सम्झिनु पऱ्यो र सरकारले पनि फेरि अब एकचोटि आफ्नो त्यहाँ भत्काउनु चाहिँ भत्काइहाल्यो, अब मेरो काम सिद्धियो भने चोलाएर बस्नु चाहिँ भएन, फेरि त्यो तिनीहरूको जिम्मा चाहिँ उनीहरूको उचित बसोबासको जिम्मा नभएसम्म त्यो पालिका त्यो हाम्रो सम्बन्धित मन्त्रालय चाहिँ चुप लाएर बस्नु चाहिँ भएन, त्यो छोड्नु चाहिँ भएन यसलाई।
3: है हस्, यहाँलाई समय र कुराकानीको लागि धेरै धन्यवाद।
4: हस्,
2: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व सचिव एवं सहरी विकास विज्ञ किशोर थापा। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिँदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौलासँगै म हृदय रिमाल पनि बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर 1 टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल म्याटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेट टिभी प्याकेज निशुल्क पाउनुहोस्। स्यामसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात। शर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको इएमआईमा 7.99% ब्याज लागू हुनेछ।
6: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed the juice. For the weird pose

0: Subisu, good fiber, exceeding expectation.
1: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना. यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ. यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ. व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ. गोदावरी नगरपालिका, ललितपुर.

0: नमस्कार, सामुदायिक रेडियोल्पा 93.8 मेगाहर्ज विभिन्न मोबाइल एप्लिकेशन र इन्टरनेट अनलाइन मार्फत संसारभरकै साथ प्रसारण भएको बिहान 9 बजेको रोल्पा डायरीमा म विनोद श्रेष्ठको तपाईँलाई हार्दिक स्वागत छ। सबैभन्दा पहिले मुख्य खबरका शीर्षकहरू। रोल्पामा एक महिलामाथि सामूहिक बलात्कार आरोपमा 3 जना पक्राउ। तुलसीपुरमा पाठेघर सम्बन्धी शिविर मार्फत 250 जना भन्दा धेरैको निशुल्क जाँच। दाङमा धारिलो हतियार प्रहार गरी 1 जनाको हत्या, अभियुक्त फरार। आगलागीबाट 6 परिवारका 12 घरको जलेर नष्ट। रासोपा सचिवालय बैठक बस्दै मानव अधिकार समितिबाट होल्डिङ सेन्टरको अवलोकन। बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्न डिजिटल पोर्टल सञ्चालन। आज 3 प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना। भारतको पश्चिम बङ्गालमा पहिलो पटक भाजपा सरकार बन्यो र आइपिएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा।
1: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको 7 दिन 7 छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मङ्गलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी नसा युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पामा।
4: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
3: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी नसा युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
4: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथरोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाँठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला। हाम्रा दैनिक सेवाहरू डिजिटल एक्सरे, रगत सम्बन्धी जाँच, दिसा पिसाब सम्बन्धी जाँच र मुटुको ईसीजी भिडियो एक्सरे सेवा। सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। थप जानकारीका लागि मोबाइल नम्बर 98511 83987।
0: अब डायरी विस्तारमा। रोल्पामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको लम्की चुहार नगरपालिका 2 बलाचौरका 23 वर्षीय अनिल बादी नेपाली, सोइठाउँका 20 वर्षीय सुनिल बादी र सल्यानको कालीमाटी गाउँपालिका 5 हात्तिम दारमारका 44 वर्षीय धीरज भनिने धनबहादुर कामी रहेको जिल्ला प्रहरीकाले रोल्पाली जानकारी दिएको छ। वैशाख 22 गते बेलुका 6:30 बजेतिर जिल्लाको सुनिल स्मृति गाउँपालिका 2 की 40 वर्षीय एक महिला आफन्तको घर माडी गाउँपालिका 1 चिहान डाँडाबाट जङ्गलको बाटो हुँदै पैदल लिबाङ जाँदै गर्दा उनीमाथि 3 जना युवाहरू मिलेर सामूहिक बलात्कार गरेको पीडितको डायरीमा उल्लेख छ। पीडित महिलाले वैशाख 24 गते आफूमाथि भएको घटनाबारे जिल्ला प्रहरीकाले रोल्पामा पुगेर लिखित रूपमा कटानी जारी दिएको प्रहरीले बताएको छ। जारीको आधारमा प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएका 5 जनाको टोलीले सडक निर्माणमा खटिएका उनीहरू 3 जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरू 3 जना रोल्पाको माडी गाउँपालिका 6 लाप्चुङ स्थित निर्माणाधीन मदन भण्डारी सडक खण्डको कलभर्ट मर्मतको काममा खटिँदै आएका मजदुर भएको प्रहरीले बताएको छ। पक्राउ गरेका 3 जनालाई इलाका प्रहरीकाले घर्ती गाउँको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका 7 मोतीपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले महिलाहरूका लागि निशुल्क पाठ्यघर तथा पेट सम्बन्धी 1 दिने स्वास्थ्य शिविर गरेको छ। तुलसीपुर उपमहानगरपालिका 19 को आयोजना तथा राप्ती लाइफ केयर अस्पतालको प्राविधिक सहयोगमा तुलसीपुर 19 तोपपानी स्वास्थ्य चौकीमा हिजो शनिबार 1 कार्यक्रमको आयोजना गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। तुलसीपुर 19 का अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकराम खड्काको प्रमुख आतिता एवं अस्पतालका अध्यक्ष हरिप्रसाद रिजाल र अस्पतालका निर्देशक दोर्न ओलीको विशिष्ट आतितामा कार्यक्रम भएको हो। सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख खड्काले महिलाहरूलाई लक्षित गरेर पालिकाले यसभन्दा अघि पनि विभिन्न कार्यक्रमहरू गरेको बताउनुभयो। उहाँले शिविरमा सहभागी महिलाहरूलाई रोग लुकाएर बस्नुभन्दा पाठ्यघरलाई कसरी जोगाउने भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ। प्राय महिलाहरूमा पाठ्यघर खस्ने समस्या देखा पर्ने गरेको उहाँले बताउनुभएको छ। उहाँले महिलाहरूलाई आफूमा भएको समस्यालाई लुकाएर समयमै उपचार गर्न सुझाव दिनुभएको छ। विशिष्ट अतिथि रिजालले 21 औं शताब्दीमा आइपुग्दा पनि समाज पूर्ण रूपमा स्वास्थ्य सचेत हुन नसकेको बताउनुभएको छ। विशेष गरी धेरै दिदी बहिनीहरूले लाज वा सोच सङ्कोचका कारण समयमै उपचार नगरी रोग लुकाएर बस्दा मृत्यु जस्तो गम्भीर अवस्थासँग सङ्घर्ष गर्नु परेको उहाँको भनाइ छ। साथै उहाँले अस्पताल र तुल्सीपुर उपमहानगरपालिका 19 बीच भएको सम्झौता अनुसार वडाका नागरिकहरूलाई अस्पतालका विभिन्न सेवामा 10-25% छुट प्रदान गरिने घोषणा गर्नुभएको छ। आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई निशुल्क रूपमा उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। वडा अध्यक्ष योगीले ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरेको बताउनु भएको छ। दाङमा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ। जिल्ला प्रहरीकाले दाङका सूचना अधिकारी रेशम बोहराले दिएको जानकारी अनुसार राजपुर गाउँपालिका 4 सन्त परुवा बस्ने अन्दाजी 23 वर्षीय इच्छा कुमार रैदासले सोही वडाका फोरा बस्ने अन्दाजी 56 वर्षीय भोला यादवको धारिलो हतियार प्रहार भएको बताउनु भएको छ। स्थानीय राम जानकी सामुदायिक वनबाट साल जातको काँचो काठ काटेर ल्याएको विषयलाई लिएर विवाद हुँदा रैदासले यादवको टाउकोमा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो। घटना शनिबार दिउँसो 1:30 भएको थियो। घटना भएको खबर पाउन साथ प्रहरीको टोली घटनास्थलमा जाँदा रैदास फरार भएको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले मृतको शवलाई पोस्टमार्टमका लागि लमै अस्पतालमा राखिएको जानकारी दिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 6 स्थित भवन गामा टोलमा गैराती आग लागि भएको छ। सो आगलागीमा परि 6 परिवारको 12 घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय राम अवतार यादवको गाई गोठमा बालीको घुरुबाट सल्केको आगोले निजको 2 घर र 1 गाई गोठ, छिमेकी जुगाई यादवको 2 घर र 1 गोठ, अनिल यादवको 2 घर 1 गोठ, योगेन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको 1-1 घर गरी 19 घर र 3 गाई गोठ समेत 12 घर पूर्ण रूपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ता, कपडा, गरगहना, फर्निचर लगायत नगदसहित करिब 45 लाखभन्दा बढीको धनमालको नष्ट भएको प्राथमिक अनुमान गरिएको छ। हनुमान नगर काकालिनी नगरपालिका मध्य प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ। बैठक आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा भेला अधिवेशन, विशेष तालिका, आयोग, विभाग, पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्ने बारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। त्यस्तै अनुसन्धानात्मक कारवाही सम्बन्धमा र केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन सुरु गरेको छ। नेपाल सरकार स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्तीलाई यही वैशाख 12 गतेदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको थियो। स्थानान्तरण भएकाले विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ। समितिले शनिबार भक्तपुर स्थित विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैङ्कको तालिम केन्द्रको होल्डिङ सेन्टरको अवलोकन गरेको र कर्मशः अन्य क्षेत्रमा पनि अवलोकन गरिने समितिका सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। उहाँले होल्डिङ सेन्टरमा रहेका कमी कमजोरी, सेवा व्यवस्थापनको अवस्था तथा आगामी दिनमा आवश्यक सुधारका विषयमा समितिले सामूहिक रूपमा छलफल गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र धारणा प्रस्तुत गर्ने बताउनु भएको छ। समितिले मानवाधिकारको सम्मान तथा संरक्षण र सम्वर्धन गर्नका लागि सरकारवाला निकायले आवश्यक सल्लाह सुझाव दिन तथा निर्देशनका साथै कानून र न्यायका क्षेत्रमा सकारात्मक सुधार गरी लोक कल्याणकारी राज्य र कानुनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक सुझाव एक निर्देशन दिइआएको छ। नेपालको संविधानद्वारा सुनिश्चित गरेका मौलिक अधिकार, मानवताको आधारभूत मूल्य, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानव अधिकारका आधारभूत मान्यताको पालना गरेर गरिबी विपन्न तथा सुकुम्बासी समुदायमाथि सम्मानजनक व्यवहार गर्न समितिको यसअघि बैठकमा सदस्यबाट धारणा व्यक्त भएको थियो। सरकारले गरिरहेको भूमिहीनको एकीकृत डिजिटल लगत संकलन कार्यबारे पनि समितिले अध्ययन गर्न सहजीकरण गर्नेछ। सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव सङ्कलन पोर्टल सञ्चालनमा ल्याएको हो। सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल फर्मको सुशासन गरेको मन्त्री परिषदको कार्यालयको विज्ञप्ति मार्फत जनाएको छ। पोर्टलको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ। नागरिकले मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट मार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन्। डायरीमा अब फेरि एकछिन विश्रामपछि पुनः लिएर आउँछु खेल खबर र अन्तर्राष्ट्रिय समाचार।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु।

मानव अधिकार सामाजिक न्याय र अभिव्यक्ति स्वतन्त्रताका लागि यो हो सामुदायिक रेडियो रोल्पा। रेडियो रोल्पा 93.8 मेगाहर्ज विभिन्न मोबाइल एप्लिकेशन र इन्टरनेट अनलाइन मार्फत संसारभर प्रसारणभरिको 92 बजेको रोल्पा डायरीमा फेरि स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बङ्गालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको बिग्रेट परेड ग्राउन्डमा आयोजित समारोहमा पश्चिम बङ्गालका राज्यपाल आरएन रविले उहाँलाई शपथ ग्रहण भएको हो। अरू 5 जना मन्त्रीले पनि शपथ लिएका छन्। पश्चिम बङ्गालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलोपटक सरकार बनाएको हो। यसअघि पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सिट रहेको पश्चिम बङ्गाल विधानसभामा यसपालि भाजपाले 207 सिट जित्दै 2/3 शक्तिका साथ सरकार बनाएको छ। ममता बनर्जीको तृणमूल कङ्ग्रेस टिएमसीले 80 सिट मात्र जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भङ्ग गरेर नयाँ सरकार गठनको बाटो खुलाउने भएको हो। यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् 2021 अघि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उहाँको राजनैतिक हैसियत थप बलियो भएको छ। ऐतिहासिक जितपछि मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुभयो। हिजो मात्रै गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो। खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हराएको छ। हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो। गुजरातले दिएको 230 रनको लक्ष्य पछ्याएको राजस्थानले 16 ओभर 3 बलमा 152 रन बनाएर अल आउट भयो। गुजरातको जितमा कप्तान शुभमन गिलको 84 रन तथा राशिद खान र जोसन होल्डरको उत्कृष्ट बोलिङ महत्त्वपूर्ण रह्यो। राशिदले 4 र होल्डरले 3 विकेट लिए। जितसँगै गुजरात अङ्क तालिकाको 2रो स्थानमा उक्लेको छ भने राजस्थान रोयल्स 5 स्थानमा छ। गुजरातको 11 खेलमा 14 अङ्क र राजस्थानको समान खेलमा 12 अङ्क छ। आइपिएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स तथा बेलुकी 7:45 रोयल च्यालेन्जर्स बेङ्गलुरु र आरसिबी र मुम्बई इन्डियन्सले खेल्दैछन्। डायरीको अन्त्यमा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी न्यूनचापी प्रणाली र स्थानीय वायुको साथी नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापी क्षेत्रको प्रभाव रहेको मौसम विज्ञान विभागले जनाएको छ। जसको प्रभावले हाल बागमती गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लाग्यो छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको 1 स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रोल्पा डायरीको अन्त्यमा मुख्य खबरका हेडलाइनहरू फेरि एकपटक। रोल्पामा 1 महिलामाथि सामूहिक बलात्कार आरोपमा 3 जना पक्राउ। तुलसीपुरमा पाठेघर सम्बन्धी शिविर मार्फत 250 जना भन्दा धेरै पुलिस शुल्क जाँच। दाङमा धारिलो हतियार प्रहार गरी 1 जनाको हत्या। अभियुक्त फरार। आगलागीबाट 6 परिवारका 12 घरघर ज्वलेर नष्ट। रासोपा सचिवालय बैठक बस्दै मानव अधिकार समितिबाट होल्डिङ सेन्टरको अवलोकन। बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्न डिजिटल पोर्टल सञ्चालन। आज 3 प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना। भारतको पश्चिम बङ्गालमा पहिलोपटक भाजपा सरकार बन्यो र आइपिएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात 2रो स्थानमा। रेडियो रोल्पा 93.8 मेगाहर्ज विभिन्न मोबाइल एप्लिकेशन र इन्टरनेट अनलाइन रेडियो रोल्पा .org मार्फत संसारभर एकैसाथ प्रसारणभरिको 92 बजेको रोल्पा डायरी सकिएको छ। 11 बजेको रोल्पा बुलेटिन सुन्न सक्नुहुनेछ। अहिलेलाई प्राविधिक मित्र तिलक घरती मगरलाई धन्यवाद दिँदै डायरीबाट म विनोद श्रेष्ठ बिदा हुन्छु। रेडियो रोल्पा सुन्दै गर्नुहोला। नमस्कार।

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: ए टू जेड मोबाइल सर्विसिङ सेन्टर रोल्पा नगरपालिका 4 मेन बजार रोल्पा।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
2: र 98 10 30 76 44।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष फुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम फुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुनमगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो ऊन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810842415।

नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको बाहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्छु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दै

0: थबाङ गाउँपालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्जा भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अनएन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिर्मा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओमप्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्जा भान्जीहरू चन्द्रप्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दिप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट।

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन् बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्र बहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-2374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
6: खुसीले छायो, हर्षले छायो, मङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: चेलीबेटी कस्मेटिक पसल, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हामी कहाँ श्रृङ्गार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी,
3: सम्पर्क मोबाइल 98-578-35-401 र 98-684-16-437।

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
2: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
2: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
4: शुभ कामना तिमीलाई नयाँ वर्षको
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
1: वसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार गाउँघर सहर बजार देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी फेसबुक टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँ भर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुनमगर लुङ्री गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजु साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुक भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलदारा रोल्पा।
2: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449038160।

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: नया वर्षको शुभकामना
2: बसंत ऋतु को बहार संगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर शहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नु भएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया आत्मीयता र भाइ चारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: बहादुर विक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह ठुमटा सुनसहरी गाउँपालिका चार सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गमाल सप्लायर सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086-40-10-89 मोबाइल 98-479-39-390 र 98-479-39-193
4: नया बसको शुभ कामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: हरिबहादुर पुन अध्यक्ष अमृता ओली केसी उपाध्यक्ष शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: केबीएन रेस्टुरेन्ट हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा।
3: हामी कहाँ छट, सिमेन्ट, जस्ता पाता, प्लाइवुड, सिसा पाइप फिटिङ, पेन्टर, डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
2: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर। सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। केबी मगर सुनसहरी गाउँपालिका 1 सेरम रोल्पा, हाल बिरानो देश युएईबाट।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
2: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका 3 सुलिचौर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा।
6: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्टपुर्जाहरू पनि पाइन्छ।
2: नोट, कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
6: सम्पर्क मोबाइल नम्बर 98 6 96 57 5 20।
7: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
8: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
9: हाम्रा सेवाहरू,
10: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशुपक्षीका औषधि विषादि, कृषि यन्त्र उपकरण, पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर याम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 98578434।
10: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ, आइएमई बैंकको नजिकै चुलीचोर जाने ओह्रालो बाटो रोल।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो, चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449000827।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478153।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376611 र सुली चौरको लागि 97671895।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 98634151515 र 98618145525।
5: नया वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
7: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर

0: कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
1: अमर सिंह घरती मगर अध्यक्ष, जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँ पालिकाको कार्यालय घरती गाउँ रोल्पा।
2: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बना हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्। साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुंगरी गाउँपालिका साथ हारजंग रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस् मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस् दियो झै नछेकिने प्रकाश फैलियोस् अमर आशीर्वाद टिकिरहोस् सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: मणिकर्ण डाँगी माडी गाउँपालिका पाँच भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा
4: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ।
3: नोट, हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ।
4: प्रोप्राइटर घलुराम पोखरेल,
3: सम्पर्क मोबाइल नम्बर 9849735666।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू रोल्पा सुनचान्दी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साटफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026642।
2: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनिबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औठी, सिग्री, चन्द्रमा, काचो सुनमा, पुरानो सुन साठ फेर पनि गरिन्छ।
2: प्रोप्राइटर त्रिबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810 81 65 50 र 9842 41 17 50 50 50।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाइली नामसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: पल सिर्पाइली लुङ्ग्री गाउँपालिका साथ सर्पाखा भैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निमबहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव गर्ती मगर।
1: सम्पर्क मोबाइल 98686 39591, फोन नम्बर 086 44 326 26।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: फगामी मम तथा चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
2: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
3: थप जानकारीका लागि मोबाइल नम्बर 98 669 59 262।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्, हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 98 97 00 945 र 98 1 28 81 188।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

झरना संगीत प्राली सगौर प्रस्तुत गर्दछ आफ्नै कला संस्कृति अनि मौलिकता भित्र अडिक अमृत आचार्य माइला गुरुको लोक सांगीतिक कोशेली मेरो पोछरा।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका तीन जरबांग बाहरी गाम रोलपा।
1: हमारा सेवा हमी कहाँ सब कंपनी का सोलर सेट साउंड सिस्टम टीवी डिश होम वाईफाई बिक्री मरमत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर संपर्क मोबाइल नंबर 9849206664 र 9849477
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
0: जनक पुनमगर अध्यक्ष सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
5: प्रोप्राइटर बिनाराम सुनार
0: सम्पर्क मोबाइल नम्बर 9849835368 र 9862613786
6: खुसी छायो हसली छायो उमङ्गले पनि छ।
7: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचोर रोल्पा।
7: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाँध्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9876467467 र 97093498409.

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: वसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार गाउँघरका दाजुभाइ दिदीबहिनी मायाले जोडिएका आफन्तजन आत्मीयताले गाँसिएका इष्टमित्र साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका देश विदेशमा छरिएर भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टीका जस्तै आत्मीयता अझ गाढा होस् आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस् संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका 4 झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुन चाँदी पसल सुनिल स्मृति गाउँ पालिका तिनी रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 9965446158, 9946369659, 98091971778।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: धनबहादुर पुन्मगर अध्यक्ष, ननकला घरती उपाध्यक्ष र प्रेमबहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनसहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
3: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा यस उडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनसहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
3: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू सुर्खेत एन्जोया सुरबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 616 59 159 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: गिरी रोल्पा नगरपालिका 5 को छाप रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी इष्टमित्र दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुनमा गर लुङ्री गाउँपालिका 7 हारजङ रोल्पा हाल बिरानो देश जापानबाट।
2: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
0: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्ख बहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ, दिदी बहिनी, आफन्तजन, इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
2: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10 धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
2: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: कर्ण बहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजुडिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अर्थ छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल trivenia@gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578-22310 र 98645-76555।
2: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग, मनमा शान्ति, घर समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्छु।

उभिराज गुरुङ सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश पुन मगर लुङ्री गाउँपालिका 7 उडिनढुङ्गा रोल्पा हाल बिरानो देश कुबेतबाट।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्य टोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 98439771450।
2: कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
2: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
3: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरो पो भएको छु त म त।
2: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
3: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
2: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
3: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका चार, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
8: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मङ्गलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
0: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली जीवन अनमोल मेडिकल हल, सुलिचौर, रोल्पामा।
9: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
10: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउ
11: पठाउनुहोस्।
0: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथ रोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाँठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
11: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे,
0: रगत सम्बन्धी जाँच,
11: दिसा पिसाब सम्बन्धी जाँच
0: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
11: सम्पर्क जीवन अनमोल मेडिकल हल, सुनिचौर, रोल्पा।
0: थप जानकारीका लागि मोबाइल नम्बर 98511 83987।
12: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
13: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
14: युनिसा सुनसादी पसल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर, रोल्पा।
15: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गरगहना रेडिमेड एवं अर्डर बमोजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
14: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
15: प्रोप्राइटर महेन्द्र सुनार, 98638815 र निर्मला सुनार, सम्पर्क मोबाइल नम्बर 98108846995।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: फगामी मोमो तथा चाउमिन सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ, फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
2: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा मोमोका विभिन्न परिकारहरू जस्तै भेज मोमो, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
3: थप जानकारीका लागि मोबाइल नम्बर 98 669 2062।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रिनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार। सम्पर्क मोबाइल 98697000945 र 98128188।
2: नया वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

झरना संगीत प्राली सगौर प्रस्तुत गर्दछ आफ्नै कला संस्कृति अनि मौलिकता भित्र अडिक अमृत आचार्य माइला गुरुको लोक सांगीतिक कोशेली मेरो पोछरा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका तीन जरबांग बाहरी गाम रोलपा।
1: हमारा सेवा हमी कहाँ सब कंपनी का सोलर सेट साउंड सिस्टम टीवी डिश होम वाईफाई बिक्री मरमत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर संपर्क मोबाइल नंबर 98449206664 र 98449773000।
2: नया वर्षको शुभकामना।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
4: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
0: जनक पुनमगर अध्यक्ष, सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष।
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
7: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
7: प्रोप्राइटर बिनाराम सुनार।
0: सम्पर्क मोबाइल नम्बर 98479835368 र 98062613786।
2: खुसीले छायो, हर्षले छायो, उमङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
8: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचोर रोल्पा।
0: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाँध्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9876767467 र 97093498409.

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: बसन्तको बाहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार गाउँघरका दाजुभाइ दिदीबहिनी मायाले जोडिएका आफन्तजन आत्मीयताले गाँसिएका इष्टमित्र साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका देश विदेशमा छरिएर भएका समस्त नेपाली आमा बुवा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टीका जस्तै आत्मीयता अझ गाढा होस् आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस् संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनसहरी गाउँपालिका चार झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुनचाँदी पसल सुनिल स्मृति गाउँ पालिका तीन रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गर गहना पाउनु का साथै पुराना गर गहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 98695416 98496369 98098

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: धनबहादुर पुन्म गरौ अध्यक्ष, ननकोला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनचहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा यस उडावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनचहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
3: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष मडिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू सुर्खेत एन्जोय सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रुल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 669 59 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: टेकेन्द्र गिरी रोल्पा नगरपालिका 5 कोछाप रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी इष्टमित्र दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुनमगर लुङ्री गाउँपालिका 7 हारजङ रोल्पा हाल बिरानो देश जापानबाट।
2: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्खबहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ, दिदी बहिनी, आफन्तजन, इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
2: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: तिलक एमजी ओली सुब्बा रोल्पा नगरपालिका 10 धबाङ घरमपुर रोल्पा हाल बिरानो देश दोहा कतारबाट।
2: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: कर्णबहादुर बाठा मगर अध्यक्ष, लेखमणि डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल त्रिवेणी आर्ट्स @gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578223110 र 98645076555। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्, मुटुमा उमङ्ग, मनमा शान्ति, घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्, नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु। उभिराज गुरुङ, सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा, हाल बिरानो देश मलेसियाबाट। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदी बहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश फुनमगर, लुङ्री गाउँपालिका 7 उडिनढुङ्गा रोल्पा, हाल बिरानो देश कुबेतबाट।

0: गरेका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्य टोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 9849771450।
2: अनि बाबै कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
2: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
3: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
2: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस्तै बाबु?
3: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
2: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
3: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका चार, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867767467 र 9703998409।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एसएलसीको नतिजा पर्सि मङ्गलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको 1 महिनामै नतिजा आउँदै। चालु आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च। पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना। 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झन्डै 1 महिनामै 86,000 भन्दा धेरै चालक कारवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ। मञ्चमै 3 आदेशमा हस्ताक्षर। हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा सङ्कट। 5 खेलाडीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्सि मङ्गलबार अर्थात् वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिनले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको छ। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटहरू सहितको सूची सार्वजनिक गरेको छ, जसअनुसार एसएमएस, आइभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र युएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ। चालु आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11,53 अर्ब रुपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि ल्याएको 19,64 अर्ब बजेटमध्ये 58.75% खर्च भएको हो। चालु शीर्षकमा विनियोजित 11,80 अर्ब मध्ये 8,09 अर्ब अर्थात् 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4,07 अर्ब विनियोजन मध्ये 1,09 अर्ब अर्थात् 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायत कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ्ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालु आर्थिक वर्ष 14,80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70 अर्ब मात्रै सङ्कलन भएको छ। काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 गाडी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 जना 16 वर्ष मुनिका रहेका छन्। 16-35 वर्ष उमेर समूहका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका ट्राफिक प्रहरले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँड रक्सी खाएर गाडी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारबाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार चैत 13 गते पछिको झन्डै 1.5 महिना 86,000 भन्दा बढी चालकलाई कारवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रुपियाँ राशि सङ्कलन भएको ट्राफिक प्रहरीले बताएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर 1 जनाको ज्यान गएको छ। सोलुदुतकुण्डा नगरपालिका वडा नम्बर 7 विजय घिमिरे विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गायकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो। यसैबीच पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा मा आरोहणको सिजन सुरु हुने क्रममा छ। डोरी टाग्ने टोलीले चौथो शिविरभन्दा माथि साउथ कोलसम्म बाटो बनाइसकेका छन्। केही दिनमै बाटो खुलाउने काम पुरा हुने विभागको विश्वास छ। अहिले आरोहीहरू बाटो र मौसम खुल्ने प्रतीक्षामा रहेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि 62 देशका 492 जनाले अनुमति लिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थिति प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यत मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविको आर्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विदेशको खबर, तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिन्ने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर, बिस्ट र लियो जस्ता चलचित्रबाट करोडौँ दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रङ्गशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झन्डै 6 दशकदेखि पालै पालो सत्ता चलाउँदै आएका डिएमके र AIADMK को राजनीतिक वर्चस्व पनि सकिएको छ। विजयको तमिल लगा भेट्री कर्डगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सिट जितेको छ भने अन्य दलको सहयोगमा 120 सिटको समर्थन छ। शपथपछि विजयले तत्काल 200 युनिटसम्म बिजुली, निशुल्क बिजुली, लागु औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बिबिसी हिन्दीले जनाएको छ। अब खेल खबर, घरेलु T20 क्रिकेट लिग बिग बास लिग BBLलाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका टेस्ट र एक दिवसीय कप्तान प्याट कमिन्स सहित 5 खेलाडीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा नो अब्जेक्सन सर्टिफिकेट NOC मार्फत विदेशी फ्रेन्चाइज लिगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झन्डै 12 मिलियन अस्ट्रेलियन डलर बराबरको 3 वर्षको सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ। यो प्रस्तावबाट धेरै खेलाडीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ। चार भन्ज्याङभित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। एसिएको नतिजा पछि मङ्गलबारसम्म सार्वजनिक गर्ने तयारी, पहिलोपल्ट परीक्षा सकिएको 1 महिनामै नतिजा आउँदै। चालु आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च, पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झन्डै 1 महिनामै 86,000 चालक कारबाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ, मञ्चमै 3 आदेशमा हस्ताक्षर, हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा सङ्कट, 5 खेलाडीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: साली नदीको शिर,
9: मणि चूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भेडभाडबाट टाढा,
9: सहरबाट नजिकै,
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूबाट हराएका 65 थान 2 पाङ्रे गाडी धनीलाई हस्तान्तरण गरेको छ। उपत्यकाका विभिन्न ठाउँहरूबाट विभिन्न मितिमा हराएका मोटरसाइकल र स्कुटर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो। एउटा झन्डै 30 लाख मूल्य पर्ने मोटरसाइकल समेत भेट्टाएर धनीलाई हस्तान्तरण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी हेमराज अधिकारीले जानकारी दिनुभयो। बबरमहलबाट हराएको अप्रिला कम्पनीको झन्डै 30 लाख रुपियाँ पर्ने मोटरसाइकल फेला पारेर बुझाएको हो। गाडी चोरी गर्ने क्रम बढेको भन्दै ट्राफिकले व्हील लक गराउन, जिपिएस तथा साइरन जोड्न समेत धनीलाई अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 9 पशुपति राम मन्दिर नजिकै ह्यान्ड ग्रेनेड भेटिएको छ। 36 ह्यान्ड ग्रेनेड 3 थान फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार राम मन्दिर नजिकै जङ्गल क्षेत्रमा व्यवहारिसी अवस्थामा भेटिएको ग्रेनेड सेनाको टोलले डिस्पोज गरेको छ। घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान थालेको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 9 गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ। मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राय माझीले गैराति मन्दिरको भेटिराखेको बाकस चोरी भएको जानकारी दिनुभयो। आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटेको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा झन्डै 8-10 लाख रुपियाँ रहेको अनुमान छ। चलचित्र लाली बजार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। आफ्नो समुदायको मान मर्दन र चरित्र हत्या हुने गरी फिल्म लाली बजार निर्माण गरेको भन्दै वादी समुदायका प्रतिनिधिहरूले आज प्रदर्शन गरेका हुन्। वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक रम फैलाउन खोजेको आरोप लगाउँदै उनीहरूले चलचित्रको निर्माण र प्रदर्शन तुरुन्त रोक लगाउन माग गरेका हुन्। प्रदर्शनमा सहभागी अधिकार कर्मीहरूले वादी जातिको सम्मान कायम गर लाली बजार चलचित्र बन्द गर लेखेका ब्यानर र प्ले कार्डहरू प्रदर्शन गरेका छन्। चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको तर्क छ। र काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि गाडीको जाँचलाई तीव्रता दिएको छ। विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा उपत्यकाका विभिन्न ठाउँमा गुड्ने गाडीको नियमित प्रदूषण जाँच गर्दै आएको हो। उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका गाडीले तोकिएको मापदण्ड पालना गरे नगरेको यकिन गर्न यो अभियान सञ्चालन गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने गाडीलाई प्रहरीले तत्काल कारबाहीको दायरामा ल्याउने गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। एसीईको नतिजा पर्सि मङ्गलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै। चोरी भएका 65 मोटरसाइकल फेला पारेर धनीलाई हस्तान्तरण। व्हील लक लगाउन जिपिएस तथा साइरन जोड्न ट्राफिक प्रहरीको आग्रह। र लाली बजार चलचित्र विरुद्ध वादी समुदाय आन्दोलित, प्रतिबन्धको माग गर्दै माइती घरमा प्रदर्शन। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ।

0: वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
2: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4, मेन बजार, रोल्पा।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 50 55
2: र 98 10 30 76 44।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको।
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
5: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
6: आशिष बार्बर सेन्टर, रोल्पा नगरपालिका 2, लिबाङ, रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष पुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।
0: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम फुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना।

0: पालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्जा भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खकेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्र घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्जा भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राग रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: का तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स सुनिल स्मृति गाउँपालिका 3 रुनीबाङ रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्र बहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-2374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
3: हामी कहाँ श्रृंगार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी।
3: सम्पर्क मोबाइल 9858735401 र 9684416437।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओह्रालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओह्रालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, शहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुनमगर लुङरी गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभकामना तिमीलाई नयाँ वर्षको
2: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसु पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरानो मुलुक भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 अरेस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनवागर, सम्पर्क मोबाइल 98449 38 160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोल्पालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर विक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह ठुमटा सुनसहरी गाउँ पालिका चार सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गमाल सप्लायर सुनिल स्मृति गाउँपालिका चार सुलिचौरो रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086 40 10 89, मोबाइल 98479839390 र 98479939193।
4: नया वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: घनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: केबीएन रेस्टुरेन्ट्स हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौरु रोल्पा
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु
4: केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
3: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं
4: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका 3 सुलिचोर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
7: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पाटपुर्जाहरू पनि पाइन्छ
4: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला
7: सम्पर्क मोबाइल नम्बर 98 6 96 57 5 20
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
8: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
10: हाम्रा सेवाहरू
11: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू रासायनिक मल पशुपक्षीका औषधि विषादी कृषि यन्त्र उपकरण पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर याम बहादुर खड्का सम्पर्क मोबाइल नम्बर 98578434।
11: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ आइएमई बैंकको नजिकै चुलीचोर जाने ओरालो बाटो रोल्पा रोल्पा
6: रोल्पा। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो, चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449000827।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478153।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376611 र सुली चौरको लागि 97671195।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।

0: Aisha.
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
3: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपराइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 9864158115 र 9918415।
4: नया वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
5: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
6: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
4: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
5: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
6: अमर सिंह घरती मगर अध्यक्ष, जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: शुभकामना।
0: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुंगरी गाउँपालिका साथ हारजङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्, मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्, दियो झै नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस्, सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: मणिकर्ण डाँगी माडी गाउँपालिका पाँच भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रोइनीबाङ रोल्पा
4: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ।
3: नोट, हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ।
4: प्रोप्राइटर घलुराम पोखरेल,
3: सम्पर्क मोबाइल नम्बर 9849735566।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू रोल्पा सुनचान्दी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साथफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928026642।
2: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औठी, सिग्री, चन्द्रमा, काचो सुनमा पुरानो सुन साटफेर पनि गरिन्छ।
4: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810816650 र 9842417750।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाइली नामसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: बल सिर्पाली लुङ्ग्री गाउँपालिका साथ सर्पाखा भैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
2: सुख बहादुर बुढा मगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निम बहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव घरती मगर।
1: सम्पर्क मोबाइल 9886 39 591, फोन नंबर 086 440 326।
2: शुभ कामना तिमीलाई नया वर्ष को,
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: फगामी मम तथा चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
5: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
6: थप जानकारीका लागि मोबाइल नम्बर 9869692062।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रिनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 98697000945 र 98128188।
2: नया वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
3: हाम्रा विशेषताहरू, हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
2: प्रोप्राइटर बिनाराम सुनार।
3: सम्पर्क मोबाइल नम्बर 9849735368 र 9862613486।
4: खुसीले छायो, हर्षले छायो, उमङ्गले पनि छायो।
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
5: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
3: हाम्रा विशेषताहरू, भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाट्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाइ दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9876767467 र 9793098409।
6: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: वसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदीबहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सम्बन्धको टिका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका चार झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु सीताराम रोका छेत्री लुङ्री गाउँपालिका चार ठुलो नम्जा रोल्पा हाल बिरानो देश मौरिसेसबाट

0: एका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुन चाँदी पसल सुनिल स्मृति गाउँ पालिका तिनी रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 9965446158, 9846369359, 98091978।
2: नया वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: धनबहादुर फुन्म गढ अध्यक्ष, ननकोला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनचहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा
1: यस उडावासी,
3: आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनचहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
0: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: का तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू सुर्खेत एन्जोय सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रुल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 669 59 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: केन्द्र गिरी रोल्पा नगरपालिका 5 कोछाप रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुनमगर लुङ्री गाउँपालिका 7 हारजङ रोल्पा हाल बिरानो देश जापानबाट।
2: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्ख बहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ, दिदी बहिनी, आफन्तजन, इष्ट मित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
2: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10 धबाङ घरमपुर रोल्पा हाल बिरानो देश दोहा कतारबाट।
2: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने

कर्णबहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनी बाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल trivenia@gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578-22310 र 98645-76555। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्, मुटुमा उमङ्ग, मनमा शान्ति, घर समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्, नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।
3: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: उभिराज गुरुङ, सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा, हाल बिरानो देश मलेसियाबाट। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश फुलमगर, लुङ्री गाउँपालिका 7 उडिनढुङ्गा रोल्पा, हाल बिरानो देश कुबेतबाट।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्य टोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 98439771950।
2: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: युनिसा सुनसादी पसल सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गरगहना रेडिमेड एवं अर्डर बमेजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: प्रोप्राइटर महेन्द्र सुनार 98638815 र निर्मला सुनार, सम्पर्क मोबाइल नम्बर 98108846995।

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: ए टू जेड मोबाइल सर्विसिङ सेन्टर रोल्पा नगरपालिका 4 मेन बजार रोल्पा।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
2: र 98 10 30 76 44 44 44।

0: मरुभूमिको सर्को घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छ, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष फुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98478952 87।
3: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबू दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनः फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त

0: अलिकति मेरुलु रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्र घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार परिवर्तन गाउँपालिका 3 इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राग रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: कि एका तिम्रा पाइलाहरू अगाडि सरोस, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: अहिले तपाईँ सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: स्टुडियो टाइम
3: अहिले बेलुकीको 6 बज्यो।
4: नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि, भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने,
4: चालु आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5 खर्ब मात्रै, पुँजीगत खर्च 27% भन्दा पनि कम,
5: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना, आउँदो मनसुनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलनमा चुनौती।
6: कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यसको असर चाहिँ, पानीका खानहरू होइन वर्षा नहुने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ।
4: मध्य पूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अरबौँ डलर नाफा कमाए, कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ्दो,
5: र काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक, आइपिएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै।
7: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
8: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि सुरु हुँदैछ। यस्तै भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 अघि नै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटा र अरू 5 जना मन्त्रीहरूले 1-1 वटा अध्यादेश पेश गर्नुहुने कार्यसूची रहेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। ललितपुरमा पार्टीका सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाएर छाडिने बताउनुभयो। खोलाको छेउमा अव्यवस्थित तथा असुरक्षित ढङ्गले बसेका र गैर कानुनी रूपमा हडपिएको अवस्थामा मात्र कदम चालेको र त्यसबाहेक कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ। सुकुम्बासी समस्या पुराना राजनीतिक दलहरूले भोट बैङ्कका रूपमा प्रयोग गर्न खडा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको र देशलाई ट्र्याकमा ल्याउने कोसिस गरिरहेको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै उहाँले विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन आवश्यक नीति नियमका आधारमा अध्यादेश ल्याउनु परेको स्पष्ट पार्नुभयो। उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न पनि निर्देशन दिनुभयो। प्रधान न्यायाधीश सिफारिसबारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई सिफारिस गरेको विषयलाई सडक बहस बनाउन नहुने बताउनुभयो। संवैधानिक परिषदमा बहुमतले एकजनालाई सिफारिस गर्नु कसरी असंवैधानिक हुन्छ भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए परिषदमा भागभण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो।
4: मध्य प्रदेशका सत्तारूढ चार दलले काङ्ग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि बसेको सत्तारूढ चार दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका हुन्। काङ्ग्रेस जसपा नेपाल नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोसपा नेपालको बैठकपछि विज्ञप्ति निकालेर उनीहरूले यथाशीघ्र चाँडो विश्वासको मत लिने निर्णय गरेका हुन्। जनमतले यही वैशाख 22 गते सरकारबाट समर्थन फिर्ता लिएको थियो। यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम आउँदो बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताउनु भएको छ। तनगढीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशको नीति तथा कार्यक्रम आउँदो बजेट र नेतृत्वबारे उपसभापति विश्वप्रकाश शर्माले नेकपा एमाले लगायत दलहरूसँग संवाद गर्नुभएको बताउनुभयो। सात प्रदेशमध्ये छवटामा काङ्ग्रेस र एमाले सहकार्यमा सरकार छ भने मधेसमा माओवादी सहित मधेसवादी दलहरू सम्मिलित सरकार छ। अहिले रहेका प्रदेश सरकारहरूलाई निरन्तरता दिने उहाँको संकेत छ। यसैबीच नेपाली काङ्ग्रेसले देशका सबैवटा कार्य समितिहरूले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम गरिरहेको बताएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति निकालेर क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम ओडाहरूमा उत्साहपूर्ण रूपमा भइरहेको बताउनुभयो।
5: चालु आर्थिक वर्ष 2082-83 को 10 महिना सकिन लाग्दा सरकारले 11,53 अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि ल्याइएको 19,64 अर्ब बजेट मध्ये 58.75% खर्च भएको हो। चालु शीर्षकमा विनियोजित 11,80 अर्ब मध्ये 8,09 अर्ब अर्थात् 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4,07 अर्ब विनियोजन मध्ये 1,09 अर्ब अर्थात् 26.87% मात्र खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ्ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालु आर्थिक वर्ष 14,80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70 अर्ब मात्र सङ्कलन भएको छ।
4: यसैबीच राष्ट्रिय योजना आयोगले विभिन्न 8 सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी खुटिया दिपाइल चैनपुर उरै भन्ज्याङ सडक खुलालु सल्ली सल्ला सडक र त्यस अन्तर्गत 6 पुल कर्णाली करिडोरको उत्तरखण्ड हिल्सा सिमिकोट सडक लेले भारदेव चन्द्रपुर ठुला दुर्लुङ सडक भेरी करिडोर अन्तर्गत जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सडक खण्डका 14 पुल रोल्पामा रहेको शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि 9,90 करोड रुपियाँ प्रस्ताव भएको थियो। सहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि 3,81,07,00,000 बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिस गरेको छ।
5: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्सि मङ्गलबार अर्थात् वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झन्डै 3 नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 नतिजा सार्वजनिक गर्नको लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस आइभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल एसएमएस र युएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा भनिएको छ। यसपटकको एसएईमा नियमित र स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मनसुनमा कम पानी पर्दाका जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुने छन्।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
12: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 0556943334955।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सङ्घीय संसदको बजेट अधिवेशन भोलिदेखि भोलि दिउँसो 4 बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, चालु आर्थिक वर्षको 10 सकिन लाग्दा सरकारको पुँजीगत बजेट खर्च 27% भन्दा पनि कम, सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने राष्ट्रपति सभापति रवि लामिछानेको दावी, मधेस प्रदेशमा काङ्ग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सत्तारूढ 4 दलको निर्णय, एसीईको नतिजा पर्सि मङ्गलबारसम्म सार्वजनिक हुने लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा पनि आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ लगायतका हिमाली पहाडी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रुकुम पूर्व आसपासका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पानी यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका दुई हप्तामा पनि देशका धेरै जसो ठाउँमा पानी परेको थियो। यो हप्ता पर्ने पानी अलि छिटो अवधिको हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठुलो वर्षा हुन सक्ने अनुमान पनि छ। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना हावाहुरी सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
4: यसैबीच यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने अनुमान भएसँगै कृषि उत्पादनदेखि खाने पानी, स्वास्थ्य र प्राकृतिक प्रणालीसम्म विभिन्न क्षेत्रमा असर पर्ने चिन्ता बढेको छ। अर्थतन्त्रको मुख्य आधार मानेको कृषि क्षेत्र कम वर्षाको प्रत्यक्ष मार्न पर्ने देखिन्छ। विज्ञहरूका अनुसार मनसुन कमजोर हुँदा धान लगायत मुख्य बाली रोपाई प्रभावित हुने, सिंचाईको अभाव बढ्ने तथा उत्पादन घट्ने जोखिम रहन्छ। नेपालमा मनसुनलाई जीवनको आधार नै मानिन्छ। मनसुनमै कम वर्षा हुँदाका चुनौतीबारे साथी हृदय रिमालले जल तथा मौसम विज्ञान विभागका प्रवक्ता एवं मौसमविद विभूति पोखरेलसँग कुराकानी गर्नुभएको छ।
6: समग्रमा भन्दाखेरि चाहिँ अब वर्षा कमै हुने देखिन्छ होइन। यो जलवायु परिवर्तनको कारण हामीले के बुझ्नुपर्छ भन्दा हामीले कम वर्षा हुने भन्दा भन्दै होइन फेरि अब लामो समय चाहिँ यो खडेरी जस्तो हुने अनि एक्कासी फेरि बाढी आउने त्यस्तो परिस्थिति पनि नआउने भन्ने चाहिँदैन होइन। हामीले त्यो बुझ्नुपर्ने हुन्छ।
15: वर्षा कम हुने बित्तिकै खडेरी पर्छ भन्ने अनुमान हुने भयो। खडेरी पर्दाखेरि चाहिँ कुन कुन क्षेत्रमा कस्तो असर पर्छ?
6: सबभन्दा पहिला चाहिँ कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यसको असर चाहिँ। पानीका स्रोतहरू, मुहानहरू होइन समग्र क्षेत्रमै भन्नुपर्छ। यसले नछुने क्षेत्र चाहिँ हुँदैन लगभग हाम्रो दैनिक जनजीवन होइन। किनभने वर्षा नहुने अलि लामो समय खडेरी बस्ने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ। शान्ति पिरा गरिन्छ होइन। बढी पानी चाहिने हो त्यति बेला चाहिँ नभएको खण्डमा चाहिँ लामो समय चाहिँ खडेरी जस्तो स्थिति बस्ने होइन अनि फेरि वर्षा आउने यो चाहिँ अब देखिया छ होइन। अब यो वर्ष पनि हामीले त्यही अनुसार चाहिँ अब प्लान गर्नुपर्ने हुन्छ। कृषिको क्षेत्रमा पनि विस्तृत चाहिँ अब कृषिबाटै आउँछ होइन। अब अहिले हामीले अब जेनरल भन्दाखेरि चाहिँ अब कम होइन धान अब कम फल्ने अब त्यस्तै क्रपलाई पनि अलिकति स्ट्रेस हुने होइन स्ट्रेस हुने पानी नै कम भइसकेपछि त त्यसले त असर नै गर्छ।
15: सर्वसाधारणको जीवन दैनिक जीवनमा पार्ने प्रभावको विषय
6: पानीका मुहानहरू सुक्ने हुन्छ होइन। अब ड्रिङ्क अब खाने पानी पनि अलिकति यो मुहानै सुकेपछि त सर्टेजै भनौँ होइन। पानी अब रिचार्ज हुनेदेखि लिएर होइन भूमिगत जल स्रोतहरू रिचार्ज हुने यो सबै चाहिँ मनसुनमै हुने भएर समग्र क्षेत्रलाई नै यसले असर गर्ने हुन्छ। किनभने लामो समयसम्म खडेरी पर्ने एकैचोटि अब फेरि वर्षा हुने हामीले त्यो चिज पनि भुल्नु हुँदैन होइन। पछिल्लो अवस्थामा चाहिँ यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ अब मनसुनभित्र पनि एउटा एक्टिभ पिरियड र ब्रेक पिरियड हुन्छ होइन। ब्रेक पिरियडलाई चाहिँ अलिकति लामो बनाइदिने जस्तै एक महिनामै खडेरीको स्थिति रह्यो भने त त्यसले त सबै क्षेत्रहरूलाई नै असर गर्ने हुन्छ अनि फेरि पछि वर्षा आउने। एउटा हामी पानीको फेजमा गइसकेपछि फेरि अचानक चाहिँ अर्को फेजमा चाहिँ हामीले छिर्नुपर्ने हुन्छ होइन। यसले चाहिँ सबै क्षेत्रहरूलाई नै असर जस्तै अब खडेरी हुन्छ भनेपछि अब क्रप रेजिस्टेन्टहरू होइन ए ड्राफ्ट रेजिस्टेन्ट क्रपहरू चाहिँ अब छनौट गर्ने होइन उसको लुको चाहिँ हामीले दिइरहेको होइन यो अवस्था पनि रहेको छ होइन। प्लानिङहरू चाहिँ लगभग अब नेपाल सरकारले पनि गरिरहेकै अवस्था छ। किनभने यसमा चाहिँ हामीले गर्न सक्ने भनेको चाहिँ अनुकूलनका कार्यक्रमहरू नै हो। त्यही भएर नेपाल सरकारले पनि त्यही अनुसार सबै क्षेत्रमा कृषि क्षेत्रले आफ्नै प्लानिङहरू गरेको छ होइन। अब विभिन्न वाटर सेक्टरहरूले पनि आफ्नै प्लानिङ गरेको छ होइन। यो सबै क्षेत्रहरूले चाहिँ अब हाइड्रो पावर भयो सबै क्षेत्रहरूले चाहिँ कसरी चाहिँ अब यो एडाप्ट गर्ने होइन। किनभने अब हामीले ल्याउने कार्यक्रमहरू भनेको त अनुकूलनकै कार्यक्रमहरू हुन् है।
4: उहाँहुन्थ्यो मौसमविद विभूति पोखरेल, नेपाल दर्पणमा खबरकै सिलसिला। झापामा जङ्गली च्याउ खाएर एकै परिवारका 11 बिरामी परेका छन्। पारदर्शी गाउँपालिका वडा नम्बर 2 बट्टा बारीका तेजबहादुर खवासको परिवारले बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकामा

0: खाएकाहरू बिरामी हुन थालेका हुन्। घटनापछि प्रहरीले पार्टी प्यालेसका दुईजनालाई पक्राउ गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले थप अध्ययन गरिरहेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो। डिभिजन कार्यालय प्रमुख प्रमोद चन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएका र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताउनुभयो। बिरामीमा उक्त रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगञ्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलो दुधकुण्ड नगरपालिका वडा नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो।
1: काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको 9 महिनामा 4,631 गाडी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। दुर्घटनामा 186 जना गम्भीर घाइते भएका र 4,927 जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जहाँ रक्सी खाएर गाडी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारवाहीलाई तीव्रता दिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार गएको चैत 13 गते पछिको झन्डै 1.5 महिनामै 86,500 भन्दा बढी चालकलाई कारवाही गरेको छ। उनीहरूबाट 6,39,28,580 रुपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 9 मा रहेको पशुपति मन्दिर नजिकै ह्यान्ड ग्रेनेड भेटिएको छ। 36 ह्यान्ड ग्रेनेड 3 थान फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार राम मन्दिर नजिकै जङ्गल क्षेत्रमा बेबारिसी अवस्थामा भेटिएको ग्रेनेड सेनाको टोलीले डिस्पोज गरेको छ। घटनाबारे प्रहरी विरुद्ध गौशालाले अनुसन्धान गरिरहेको छ।
1: वादी समुदायले चलचित्र लाली बजार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। आफ्नो समुदायको मान मर्द मर्दन र चरित्र हत्या हुने गरी चलचित्र लाली बजार निर्माण गरेको भन्दै वादी समुदायका प्रतिनिधिहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले चलचित्रमा प्रयोग गरेका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको भन्दै चलचित्रको प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका छन्।
0: भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडागी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास

0: पनि फैलिएको छ। मेची नगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुनडाँडी डागी क्षेत्रमा एक हप्ता यता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने 30 देखि 40 को संख्यामा रहेको हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोक्न स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वनरक्षक, ऱ्यापिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेची नगर वडा नम्बर 4 का अध्यक्ष अर्जुन कार्कीले बताउनु।
1: आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यतया मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
0: म्याग्दीको मङ्गला गाउँपालिका पाँचा छिसवाङमा मार्ग खुलेको 15 वर्षपछि सडक स्तर उन्नति भएको छ। मङ्गला, मालिका र धौलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सडकको बाबिया चौर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक सेरा फाट पिपल बोट छिसवाङ खोप्टी छ्यारछ्यारे दरबाङ अन्तर्गत छिसवाङ खण्डमा स्तर उन्नति भएको हो। 2067 सालमा मार्ग खुलेको सडक स्तर उन्नति भएपछि आवाजावतमा सहज भएको छिसवाङका दुर्गा बहादुर खत्रीले बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। मध्यपूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्य वृद्धि भएपछि युरोपका ठूला तेल तथा ग्यास कम्पनीहरूले ठूलो नाफा कमाएका छन्। पहिलो त्रैमासमा बेलायती कम्पनी सेलले झण्डै 5.7 अर्ब डलर, बिपीले 3.84 अर्ब डलर र फ्रान्सको टोटल इनर्जीले 5.08 अर्ब डलर खुद नाफा कमाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। तर अमेरिकी कम्पनी एक्सन मोबिल र चेभ्रोनको भने नाफा घटेको छ। मध्यपूर्व युद्धका कारण इरानले स्ट्रेट अफ हर्मुजमा अवरोध सिर्जना गरेपछि विश्व बजारमा तेल आपूर्ति घटेर मूल्य तीव्र रूपमा बढेको हो। उच्च नाफापछि बेलायत र फ्रान्समा तेल कम्पनीहरूको नाफामा थप कर लगाउने माग बढेको छ। बेलायतमा अहिले नर्थ सी क्षेत्रको नाफामा 38% अतिरिक्त कर लाग्छ, तर यो घरेलु उत्पादनमा मात्र सीमित भएकाले अब विस्तार गर्नुपर्ने माग बढेको छ। विश्लेषकहरूको अनुसार बजार सहजै सामान्य नहुने भएकाले दोस्रो त्रैमासिकमा पनि कम्पनीहरूको नाफा बढ्ने सम्भावना छ।
0: तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिनिने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बेस्ट र लियो जस्ता चलचित्रहरूबाट करोडौँ दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रङ्गशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। शपथ उहाँले विजयले शपथ लिएसँगै तमिलनाडुमा झन्डै 6 दशकदेखिको पालै पालो सत्ता चलाउँदै आएका डिएमके र एआइएमडिएमकेको राजनीतिक वर्चस्व सकिएको छ। विजयको भेट्री खड्गम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सिट जितेको छ भने अन्य दलको सहयोगमा 120 सिटको समर्थन छ। शपथपछि विजयले 200 युनिटभन्दा कम बिजुली निशुल्क, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बिबिसी हिन्दीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। अर्को महिना काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल सङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 देखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखे पको कवडलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनसिपमा आयोजक नेपाल सहित भारत, बङ्गलादेश, श्रीलङ्का, मालदिव्स, इरान, किर्गिस्तान र काजाकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2.50 करोड रुपियाँ रहेको नेपाल भलिबल सङ्घले जनाएको छ। यसमा सरकारले 1 करोड काठमाडौँ महानगरपालिकाले 30 लाख रुपियाँ सहयोग गरेका छन्।
0: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई 204 रनको लक्ष्य दिएको छ। चेन्नईमा टस हारेर ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 8 विकेट गुमाएर 203 रन बनायो। लखनऊका जोस इङ्लिसले 85 रन बनाए। चेन्नईका जेमी ओभरटनले 3 विकेट लिए। लखनऊले दिएको 203 रनको लक्ष्य पछाइ रहेको चेन्नईले ताजा अवस्थामा 5 ओभर 3 बलको समाप्तिमा 1 विकेट गुमाएर 86 रन बनाएको छ। अङ्क तालिकामा चेन्नई 10 खेलमा 10 अङ्क सहित 6 औं स्थानमा छ। लखनऊ 10 खेलमा 6 अङ्क सहित पुछारमा छ। आइपिएलमा आज राति 4 स्थानको रोयल च्यालेन्जर्स बेङ्गलुरु र 9 स्थानको मुम्बई इन्डियन्स खेल्दैछन्। यो खेल रायपुरमा पाउने 8 बजे सुरु हुनेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि, भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने,
1: चालु आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5 खर्ब मात्रै, पुँजीगत खर्च 27% भन्दा पनि कम,
0: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना, आउँदो मनसुनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलनमा चुनौती,
1: मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अरबौं डलर नाफा कमाए, कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ्यो,
0: र काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक, आइपिएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी विकास सापागाई र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज कृषि मन्त्र नार्क सँग
1: माछाका भुरा ढुवानी गर्दा पानीको तापक्रम बढ्न नदिन जुटको बोरा भिजाएर छोप्नुहोस्। सकेसम्म बिहान या साँझ पखको समय पारेर माछाका भुरा ढुवानी गर्नुहोस्।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ಶ್ರೀಧಾಕುರಾ ಪ್ರಶ್ನ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
2: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क.
3: तपाई यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ.
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष. विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल.
5: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं.
6: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4, मेन बजार, रोल्पा.
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ. प्रोप्राइटर बालाराम बस्नेत. सम्पर्क मोबाइल नम्बर 98 63 50 55
6: र 98 10 30 76 44.
7: शुभ कामना तिमीलाई नयाँ वर्षको.
8: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष. सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष. सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष. अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष.
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ.
9: आशिष बार्बर सेन्टर, रोल्पा नगरपालिका 2, लिबाङ, रोल्पा. हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ. सञ्चालक आशिष पुन मगर. थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287.
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष. विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल.

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना।

0: दुर्रोका थबाङ गाउँपालिका 3 मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन संगिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्जा भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्र घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्जा भान्जीहरू चन्द्रप्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका 3 इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
1: तिमीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
6: खुसी छायो, हसली छायो, मङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हामी कहाँ श्रृङ्गार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी,
3: सम्पर्क मोबाइल 98-578-35-401 र 98-684-16-437।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
8: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
11: शुभ कामना तिमीलाई नयाँ वर्षको।
12: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
8: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुन मगर लुङ्री गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, ननसरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोग बहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजु साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्त जनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपाली सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुक भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 अरेस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449 38160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर विक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। गगन सिंह ठुमट्टा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ साथै मदिराको थोक तथा फुटकर विक्रेता
0: प्रोप्राइटर दिपेन्द्र बुढा मगर सम्पर्क फोन नम्बर 086-4010-89 मोबाइल 98479-39390 र 98479-39193
4: नया बसको शुभकामना
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
5: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
6: हरिबहादुर पुन अध्यक्ष अमृता ओली केसी उपाध्यक्ष शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: प्रत्येक वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी, ठुलो छोरा जीवन, छोरी जेसिका, कान्छो छोरा आशिष लगायत गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ
4: केबीएन रेस्टुरेन्ट हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 9848 32 410 र 9578 22 440
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
7: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ
4: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका 3 सुलिचौर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
8: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्टपुर्जाहरू पनि पाइन्छ
4: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला
8: सम्पर्क मोबाइल नम्बर 9896975520
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
9: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ रोल्पा।
11: हाम्रा सेवाहरू,
12: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशुपक्षीका औषधि विषादि, कृषि यन्त्र उपकरण, पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर याम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 98578434।
12: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, आइएमई बैंकको नजिकै चुलीचोर जाने ओरालो बाटो रोल्पा।
6: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष।
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्। हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449008272।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: माटोलाई जल
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार गाउँघरका आफन्तजन इष्ट मित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847778153।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376111 र सुली चौरको लागि 97671895।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र

0: गल्ली तिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
1: नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू
3: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपराइटर
3: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 9864151815 र 9918415525।
5: नया वर्षको शुभकामना
6: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
7: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
5: शुभकामना तिमीलाई नयाँ वर्षको,
8: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
9: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ।
9: नोट, हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ।
3: प्रोप्राइटर घलुराम पोखरेल,
9: सम्पर्क मोबाइल नम्बर 9847535666।

0: सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
2: अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित, केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने,
3: यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
2: काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु, 40 वर्षमा नेपालमा 7,28,000 घरेलु तथा साना उद्योग दर्ता कालिका निर्माणका सञ्चालक विक्रम पाण्डे सहित 22 जना विरुद्ध भोलिबाट थुन्चेक बहस।
4: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
2: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अङ्गहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अङ्गले कसरी अन्य 3 अङ्गलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अङ्गहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
6: भोलिबाट सुरु हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले CIN बताउनुभयो।
1: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने गर्दा आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सम्मान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
6: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
4: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ गराएको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ, भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
6: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
0: सडकमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2 सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2 सवारी साधन या 3 सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुन सवारी साधनको गल्ती हो त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रुबीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो फेरि ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सयबुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सयबुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
6: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लङ्घन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललितपुर पृथ्वी राजमार्ग तनहुँ लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान

0: शाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो।
1: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा चाहिँ साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल चाहिँ लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा, र लुम्बिनी प्रदेशमा पनि पहाडी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाडी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
0: साझा खबरमा अब खेल खबर। काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनसिपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
2: सुशीला श्रेष्ठ। निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुसी।
3: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गरिरहेको छु। हजुर 30-40 केटीहरू डेली म मान्छे लगाइरहेको छु।
2: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरुषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
5: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरुद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्णपाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नु

0: गर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढी छ। गाउँघरमै केही गरौँ भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
1: दाङको गोराही दुई निमुरियाका स्थानीय वासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत जिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी,
2: हामीलाई धेरै कमाइ भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै खुसी भएको छौँ यसमा काम गरेर।
3: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फर्ममा काम गर्छु। मेरो कमाइले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाइ बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
1: गोराही उपमहानगरपालिका दुई निमुरियामा युवा हरिजीसीले 7 वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फर्ममा अहिले दैनिक 40 जना भन्दा बढीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी,
4: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि 12 को एक्जाम दिइसकेपछि यतिकै खाली बस्नु भन्दा म पनि केही गरौँ भनेर चाहिँ केही कृषि फार्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाइ हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
5: म पहिला बाहिर बस्थे। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हँसी 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
1: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट सुरु भएको जिसेको तरकारी खेती अहिले 14 बिघामा फैलिएको छ। आफ्नो 1 बिघा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोडको कारोबार गर्ने जिसे कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड वार्षिक खर्च गरेको बताउनुहुन्छ।
6: 7 कट्ठाबाट सुरु गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने त्यो प्रत्येक वर्ष फार्म बढाउँदै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिघामा काम भइराखेको छ। मेरो फर्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
1: जिसीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोभी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम, दाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ्दै गएको डेङ्गीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने,
7: तपाईँ अब आफूलाई आइसोलेसनमा राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस्, होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ।
0: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रिमिङ का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हाम्रो पालो।
11: नमस्कार, म सुशीला। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 287 खण्डमा छौं। आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौं। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी।
7: क्लाइमेट चेन्ज भइरहेको छ, त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाडी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेको छ, अन्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढिरहेको छ। त्यसै कारणले सुरुमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाडी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ। भनेपछि एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेर पनि हो, अर्को चाहिँ अर्बनाइजेसन हाम्रो जुन हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो रहेको छ, त्यसले गर्दाखेरि चाहिँ डेङ्गी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ। भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेङ्गी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ।
11: पछिल्लो समय नेपालमा डेङ्गी संक्रमण बढिरहेको छ, खास यो डेङ्गी संक्रमण चाहिँ किन फैलिरहेको छ?
7: यो सिजनमा किन बढ्यो भन्दाखेरि चाहिँ अहिलेको यो समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढी हुन्छ, उसले अन्डा पार्छ र अन्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ। त्यसले गर्दा चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेङ्गीहरू चाहिँ बढ्दै जान्छ।
11: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ? अहिले सरकारले खोज र लार्भा नष्ट गर अभियान चलाइरहेछ, तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन।
7: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो। लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो। लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अन्डा पारेपछि त्यो अन्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्किने हो। एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ, जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ। त्यो फिमेल मस्किटोले अन्डा पारेपछि उसको अन्डामा पनि भाइरस जान्छ र अन्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ। भन्नुपर्छ उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन, उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ। र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अन्डा यो सिजनमा ह्याच भएन भने पनि 9 महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र 9 महिनासम्म उसुस्त रूपमा डोरमेन्ट रूपमा बसिराख्न सक्छ। भन्नुको अर्थ यो सिजनमा चाहिँ जतिवटा अन्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन, अर्को सिजन सुरु हुने बेलातिर अन्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अन्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ। त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो। र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु हो। भन्नुको अर्थ पानी जम्न नदिनु, जमेको पानीलाई फालिदिइहाल्नु, अनि त्यसमा चाहिँ लार्भिसाइड्सहरू भन्नुको अर्थ त्यसको अन्डा अथवा लार्भा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजेर मार अभियान भन्छ होइन, अथवा चाहिँ पानी जम्न नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो। र साइड बाई साइड त्यसले पनि पुगेन भने चाहिँ एडल्ट मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ कि, त्यो चाहिँ सेकेन्ड फेज भयो। त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामीले गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुन दिनु भएन किनभने मेल मस्किटोहरू त्यतातिर पनि बस्छ, त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यो चाहिँ अर्को सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ नि त होइन। भनेपछि बिरामीको लाई चाहिँ चाँडोभन्दा चाँडो डायग्नोसिस गरेर उसलाई पनि आइसोलेट गर्न सक्नु पर्यो अथवा लामखुट्टेसँग टोको टोकेबाट बचाउनु पर्यो र उसलाई चाँडै सुधार गर्नु पर्यो। भनेपछि त्यो डायग्नोसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गु किट गाउँ गाउँमा पुगेको छैन अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन। त्यही भएर उहाँलाई डेङ्गी इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेले फैलिरहेको छ। भनेपछि त्यसमा पनि हामीले त्यो डायग्नोसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको प्रोस्पेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्र फोकस गरेर पुग्दैन, तर त्यो इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
12: अहिले अब प्रायः डेङ्गी सङ्क्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब तिन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन, घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
7: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको सङ्क्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन, तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमा तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भने यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिल्यै डेङ्गी सङ्क्रमित हुन्छ भन्छ, त्यही अनुसारको ट्रिटमेन्ट गर्न पाइयो नि त, त्यही अनुसारको प्लानिङ गर्न पाइयो भनेपछि त्यसले चाहिँ त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ। एउटा सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी सङ्क्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ। भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्न पनि अर्ली डायग्नोसिस इम्पोर्टेन्ट हुन्छ। त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायग्नोसिस अर्ली भएको फाइदा हुन्छ।
12: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
7: अब जति सक्दो चाँडो भन्छौँ हामी, जस्तो कि लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामीले टेस्टिङ गर्दा देख्छौँ नै। अब टेस्टिङ किट्समा चाहिँ हामीले तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ, त्यसपछि आइजिएम देखिन्छ र त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामीले चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसरी चाँडो चेक गरेको राम्रो, र यदि तपाईँलाई ज्वरो आउने टाउकोदेखि त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स समथिङ एल्स भनेको मेबी इट्स स्कर्ब टाइफस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, जस्तै चिकनगुनिया हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ। भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू बिगेको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
11: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी सँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईँले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देश

नासा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले सारे पीरा मान्छ फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङ का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
6: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
7: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द सामुदायिक सूचना नेटवर्क CIN-ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ विशेष त संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ भनेजी
8: हस् धन्यवाद
7: निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन जितिसकेपछि आएँ अहिले यतितिर अल्झिनु परिरहेको छ भन्ने
8: छैन म भर्खरै 4-5 दिन मात्रै भएको छ जिल्लातिर पुगेर आएको छु
7: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनु हो त्यसपछि फेरि फर्केर
8: पुनः भर्खरै आएको छु
7: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई उहाँहरूले जिताउनुभयो फेरि फर्किनुभयो तपाईँ काठमाडौँ आउनुभयो फेरि फर्केर जिल्ला जानुभयो अहिले काठमाडौँ आउनु भएको छ जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरुन्तै देखि ल हामीलाई यस्तो चाहियो यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले त्यस्तो
8: ठिकै छ अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन् जुन विश्वास गरेका छन् स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले
7: तपाईँले निर्वाचनको बेलामा के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि कस्तो
8: छैन यसपालि मैले धेरै कुराहरू घोषणापत्र पनि बनाएको थिएन
7: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो पहिले
8: अघिल्लो पटक चाहिँ थियो यसपालि नयाँ घोषणापत्र थिएन मैले अघिल्लो पटककै घोषणापत्रका केही कामहरू जो अधुरा थिए तिनीहरूलाई पुरा गर्छौँ भन्ने नै मेरो चाहिँ मुख्य एजेन्डा थियो
7: जस्तै उदाहरणको लागि
8: 3-4 कुराहरू खास गरेर अब विभिन्न किसिमका समस्याहरू हाम्रो दार्चुला जिल्ला भौगोलिक रूपमा धेरै विकट छ 61 वडाहरू छन् चट्टानी भूभाग छ बस्ती छरिएको छ एकदम छरिएको बस्ती छ एउटै वडामा पनि 2-3 दिन लाग्छ प्रत्येक घरधुरीमा पुग्नको लागि वडामा त्यस कारणले असङ्ख्य समस्याहरू छन् त्यो कतिपय ठाउँमा घोरेटो बाटोको पनि नपुगेको स्थिति छ, कतिपय ठाउँमा खानेपानीको पनि अझै समस्या छ, सिँचाइको, सडकको, स्वास्थ्यको, सञ्चारको टाढा गाडा भावनाले जतिसुकै टेलिफोन टावर बनाए पनि अझ केही घरधुरीहरूमा पहुँच नहुनु नहुने स्थिति भौगोलिक कारणले त्यस्ता समस्याहरू छन्। तिनलाई पनि आफ्नो आफ्नो समस्या सबैलाई ठुलो भावनाले आम जनताले त्यही समस्याहरू पनि हल हुनुपर्छ भन्ने सानो घोरेटो बाटोदेखि लिएर सडकसम्मका कुराहरू पनि राखेका छन्।
9: तपाईँले त्यो चुनावको बेलामा गर्छु भन्नुभएको छ,
8: अब ती समग्र कुराहरू सम्बन्धित निकायबाट सबै मैले गर्छु भन्ने कुरा भएन, कुनै वडा स्तरीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने, कुनै पालिका कुनै प्रदेशदेखि लिएर यसमा पहल गर्ने कोर्डिनेसन गर्छु भनेको छु म तिनको लागि, ती योजनाको लागि समन्वय गर्ने कुरा गरेका छु मैले। खास गरेर दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मुख्य एक नम्बरमा दार्चुला तिङ्कर सडक छ, चीनको तिब्बत खास गरेर ताक्लागोट जोड्ने सडक हो। यो परापूर्वकालदेखि नै व्यापारिक रूपमा र धार्मिक रूपमा कैलाश मानसरोवर जाने सबभन्दा छोटो रुट हो। यसमा यसलाई यो सडकलाई यो मेरो कार्यकालमा पूर्णता गर्दै यसलाई चाहिँ तिङ्करसम्म लिपुलेखसम्म पुर्याउँदै यसलाई सडक मात्रै होइन कि यसलाई चाइनासँगको व्यापार चीन भारत नेपाल त्रिदेशीय व्यापारको एउटा व्यापारिक बिन्दु बनाउने र कैलाश मानसरोवर त्यहाँबाट एकदम नजिक पर्छ कैलाश मानसरोवरलाई एउटा धार्मिक रूपमा चाहिँ यो रुटलाई धार्मिक रुटको रूपमा विकास गर्दै तिङ्करमा त हामीले अध्यागमन विभाग कार्यालयको स्वीकृति गर्ने काम त सैद्धान्तिक रूपमा गरिसकेका छौँ। अब व्यावहारिक रूपमा चाइना सरकारलाई पनि त्यसमा चाहिँ सहमत गराएर त्यसबाट चाहिँ भिसा लगाएर मानसरोवर यात्रा गराउन सक्ने किसिमको मुख्य कामले दार्चुला जिल्लाको समग्र विकासमा ठुलो टेवा पुर्याउँछ, रोजगारी सिर्जना हुन्छ, लाखौँ हामीले धार्मिक पर्यटकीय गन्तव्यमा जान खोज्ने नागरिकहरूलाई नेपाल र भारतका नागरिकलाई त्यो रुटबाट गर्न सक्छौँ।
9: यसको सडकलाई तपाईँले प्राथमिकता
8: सडक मात्रै होइन त्यो
9: भौतिक संरचनाको निर्माण
8: सडक निर्माण गर्दै तिङ्कर रुटलाई निपुलेक तिङ्कर रुटलाई हामीले व्यापारिक र पर्यटकीय मार्ग धार्मिक पर्यटकीय मार्गको रूपमा डेभलप गर्ने एउटा प्रमुख मेरो यो निर्वाचनको लक्ष्य हो, मुद्दा हो, पहिले पनि हो। त्यसमा केही कामहरू आधा पुगेका छन्, केही बजेटको अभावले सडक अधुरो रहेको छ,
9: दोस्रो चाहिँ
8: त्यसलाई पुरा गर्छौँ भन्ने मेरो एउटा प्रमुख लक्ष्य हो। दोस्रो हामीले दार्चुला जिल्लाबाट यहाँबाट पहुँच पुर्याउनुको लागि गोकुलेश्वर दोस्रो ठुलो शैलेशिखर नगरपालिका दोस्रो ठुलो बजार हो, त्यहाँ मैले 2078 सालमा आफ्नै पहलमा त्यहाँ एयरपोर्ट बनाउनुको लागि पहिले बनेको कच्ची एयरपोर्ट थियो त्यसलाई चाहिँ पुनः स्थोन्नति गर्नको लागि बजेट विनियोजन गरेर केही काम पनि भएको छ ठेगापट्टा लगाएर, त्यो अधुरो रहेको छ। अहिले पछिल्लो अवस्थामा सरकार बदलियो, म पनि निर्वाचन हारेँ, त्यो स्थगित रह्यो। त्यो एयरपोर्टलाई सञ्चालन गर्ने, त्यो एयरपोर्टलाई सञ्चालन गर्यो भने त्यहाँका जनताहरूलाई सहज रूपमा काठमाडौँ धनगढी आउनु त सजिलो हुन्छ नै, तर पनि त्यो व्यापारिक पर्यटकीय जुन हामी मार्ग बनाउँदैछौँ ती श्रद्धालुहरू ती व्यक्तिहरूलाई प्लेनबाट चाहिँ त्यहाँ दार्चुला पुग्ने त त्यहाँबाट चाहिँ जान पनि सजिलो हुन्छ। तेस्रो हाम्रो अर्को अपि हिमाल जोड्ने हामीले पहिले नै एउटा ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल भन्ने एउटा कार्यक्रम छ, त्यस अन्तर्गत काम पनि भइरहेछ। अब त्यो पदमार्गलाई हामीले सुचारु अझ द्रुत गतिमा सुचारु गर्ने र त्यो अपि हिमाल बेस क्याम्पलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले स्थापित गर्ने र अपि हिमाल गाउँपालिकाको सदरमुकाममा सडक नपुगेको एउटा मात्रै पालिका हाम्रो दार्चुलाको 9 पालिकामध्ये अपि हिमाल गाउँपालिकाको केन्द्रमा पुगेका छैन, केही पुग्ने अवस्थामा छ। गत वर्ष पनि हामीले केही बजेट विनियोजन गरेर त्यसलाई केन्द्रसम्म सडक पुर्याउने र त्यो अपि बेस क्याम्पको लागि एउटा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै त्यसलाई ग्रेट हिमालयन ट्रेलको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ अगाडि बढाउने तेस्रो कुरा र चौथो महाकाली कोरिडोरको चमेलिया नदीमा ठुलो भूभाग हाम्रो दार्चुला जिल्लाको झन्डै 1/4 भूभाग लेकम भूभागलाई जोड्ने नदीमा मोटरेबल पुल धनथला भन्ने ठाउँमा मोटरेबल पुल निर्माण गर्न सकेका छैनौँ हामीले, त्यहाँ अति जरुरी छ। त्यो पुल बनाउन सक्यौँ भने बैतडी दार्चुला जिल्ला पनि जोडिन्छ र दार्चुला जिल्लाको झन्डै 25% भूभाग त्यो पुलबाट सुविधा पाउँछ। यी कामहरू प्रमुख रूपमा चाहिँ
9: चारवटा भए
8: कामहरू चाहिँ प्रधान छन्, तर अरू पनि थुप्रै कामहरू छन्, प्रत्येक वडामा मैले अगाडि नै भने छन् ती कुराहरू पनि हामी गर्दै गर्छौँ, तर यी प्रमुख यी कामहरू जो अगाडि बढेका छन्, कोही कार्यक्रममा समावेश भएर एक चरणको काम भएर रोकिएका छन्, कसैमा बजेटको न्यूनताले गर्दाखेरि ढिलासुस्ती भएको छ, यिनीहरूलाई पूर्णता गर्छौँ भन्ने नै मेरो प्रमुख नारा थियो।
9: अब फेरि सांसदले विकास निर्माणको बजेटको डाडी पर्ने भन्दा पनि फेरि कानुन निर्माण लेखनमै अलिक बढी समय दिनुपर्ने सैद्धान्तिक कुरा फेरि यतातिर छ भने, तपाईँले जति प्रतिबद्धता अथवा एउटा सोच बनाउनु भएको छ त्यो 100% पुरा होलान् भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ कि, अथवा यो केमा भर पर्ने?
8: एउटा त यो सोच नै एकदमै गलत सोच हो, यो कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने जस्तै विश्वका हरेक देशहरूमा तपाईँको भारतमै लोकतन्त्रको एउटा स्थापित मान्यताहरू छन्, त्यहाँ निर्वाचित सांसदहरूले विधि अनुसार नियम अनुसार केटेर यो गर्न पाउने, यति विकास गर्न पाउने, यति बजेट विनियोजन गर्न पाउने भन्ने एउटा सिस्टमै छ। जनताबाट मत माग्दा गाउँघरमा जाँदाखेरि गाली खाने सांसदले, अनि सांसदले कानुन बनाउने भन्ने कुरा कस्तो यो हास्यास्पद तर्क, अनि भोलि के काम भएन भने गुनासो गर्ने सांसदलाई, कुनै व्यक्तिले भन्छ सांसदले विकास नगरेपछि यसले ठिक गर्यो त कानुन बनाउनु गयो।
9: तपाईँहरूले अब चुनावको बेलामा कानुन बनाउँछु भन्नुभयो भने त तपाईँलाई भोटै नदेलान् भन्ने डर होला नि फेरि।
8: हुँदैन, हाम्रो जस्तो देशमा कानुन बनाउनलाई मान्छेले भोटै दिँदैनन्, कानुन बनाउनलाई मात्र।
9: त्यो सांसद अथवा उम्मेदवारले जनतालाई बुझाउन नसक्या कि अथवा जनताले बुझ्न नसक्या हो, यो
8: बुझ्न नसक्या, हामीले बढी बुझेको छ। जनप्रतिनिधिको काम विकास गर्ने पनि हो, कानुन मात्रै बनाउने विकास कसले गर्छ, कर्मचारीले गर्छ,
9: त्यो तिन तहको सरकार, सरकारको संरचनाले
8: गर्दैन, सरकार आफ्नो आफ्नो तह छ नि त, गाउँपालिकाले राजमार्ग बनाउँछ त, तिन तहको संरचना बनाउने, केन्द्र सरकारले बनाउने काममा त केन्द्रीय प्रतिनिधिको कुरा हुन्छ नि त, अनि वडाले गर्ने काम घोरेटो बनाउला अरू बनाउला, अनि वडाले चाहिँ बनाउँछ भनेर केन्द्रीय सरकारको नै दायित्व हुँदैन, केन्द्र सरकारको बजेटमा प्राथमिकरण कसले गर्ने, के कर्मचारीले, ब्युरोक्रेसीलाई थाहा हुन्छ, सचिवलाई थाहा हुन्छ, यहाँ काठमाडौँ बसेको डिजीलाई थाहा हुन्छ।
9: त्यसो भए डाडु पन्य चाहिँ सबै सांसदलाई दिँदा राम्रो हुन्छ भन्ने तपाईँको?
8: डाडु पन्य होइन, योजना प्राथमिकरणमा सांसदको सुझावलाई प्राथमिकता दिनुपर्छ।
9: अब त्यसो भए यो अहिलेको सरकार, विगतमा एमाले पनि सरकारमा पटक पटक गयो होइन, काङ्ग्रेस लगायतका अरू दलहरू पनि गए, अहिले राजनीतिक माहौल अलिक फरक ढङ्गबाट अगाडि बढेको स्थिति छ होइन,
8: हजुर,
9: तपाईँले जुन प्रतिबद्धता अथवा जे कुरा गर्छु भन्नुभएको छ त्यो पुरा हुनको लागि गराउनको लागि अहिलेको यो सरकारसँग तपाईँको कुनै शङ्का उपशङ्का हो कि ढुक्कै हो यसले पनि गर्छ त्यहाँ विकास?
8: हामी हेर्दैछौँ, अब मैले मेरो पहल गर्नको लागि त मैले सार्वजनिक रूपमा पनि जिल्लावासी जनताहरूलाई जानकारी पनि गराइसकेका छौँ, स्वयं सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहजीसँगै भेटमा त्यो कुरा मैले प्रष्ट चारवटा कुराहरू जो मैले अगाडि राखेँ त्यहाँ मौखिक पनि राखेका छन्, लिखित पनि दिएको छु, सरकारकै प्रमुखलाई नै कुरा पुर्याइसकेपछि कुरा अब पुर्याउनु बाँकी रहेको छैन।
9: उहाँले राम्रोसँग सुन्नुभयो, तपाईँ
8: राम्रोसँग सुन्नुभएको छ, उहाँले त्यसमा के जिज्ञासा पनि राख्नु भएको छ, जस्तो गोगलेश्वर एयरपोर्टका बारेमा चल्छ त भन्ने कुरा पनि राख्नु भएको थियो, मैले त्यो एकदम चल्छ, त्यो दार्चुला र बैतडी बझाङको तीन जिल्लाका जनताहरूले त्यो एयरपोर्टको उपभोग गर्छन्, त्यो दुर्गम पनि छ दार्चुला, सबभन्दा टाढा पनि हो काठमाडौँबाट भन्ने कुरा पनि मैले त्यसको जस्टिफिकेसन दिएको छु, अनि सडकको बारेमा पनि तिङ्कर सडकको बारेमा पनि यसको महत्त्व, यसको धेरै किसिमको महत्त्व, यसको रणनीतिक महत्त्व, सामरिक महत्त्व, धार्मिक महत्त्व, पर्यटकीय महत्त्व, व्यापारिक महत्त्व, यस्तो किसिमको पनि जानकारी गराएको छु। मलाई लाग्छ सरकारले यो कुरा सुन्नुपर्छ, यदि अब समावेशिता भएन, सहभागिता भएन, विकास सबै ठाउँमा समान भएन भन्ने मुद्दा उठाएर यत्रो जनमत पाएको सरकारले दूर दराजको दुर्गमको कुरा सुन्दैन भने त यो त भोलि जनताले मूल्याङ्कन गर्छ।
9: तपाईँले त अलि बढी कुरा अथवा भन्नुभयो होला अथवा सुन्नुभयो कि प्रधानमन्त्रीले जस्तो सीमा हाम्रो पश्चिममा गएर दार्चुलामा छ र यो पछिल्लो समयमा हामीले जुन नयाँ नक्सा जारी गर्यौँ त्यो भूभाग पनि त्यतातिर परेको कारणले त्यसलाई कसरी व्यवस्थापन गर्ने अथवा सुरक्षा अरूको विषयमा पनि अलि बढी कुरा भइरहेको छ कि त्यतिखेर देखाभेटको बेलामा जति भयो त्यति मात्रै हो?
8: अब प्रधानमन्त्रीज्यूसँग त्यत्तिकै कुरा भएको थियो, अब अन्य निकायहरूमा सम्बन्धित निकायहरूमा अरू पनि कुरा भइरहेछ, मैले आफ्नो तर्फबाट जानकारी गराइरहेछु, किनभने यो त सुरुवातदेखि नै यो मुद्दाको उठान गर्नेमध्ये अब धेरै हुनुहुन्छ साथीहरू, तर म पनि त्यसमध्ये एक हुँ, र अहिले पछिल्लो अवस्थामा भारत र चीन सरकारको बीचमा एउटा सम्झौता भयो
9: लिपलेख पास भएर
8: हुन त त्यो पहिलेदेखि नै चलिआएको थियो, कोभिड हुँदाखेरि बन्द भयो, बन्द भएर हाम्रो तर्फबाट पोहोर सालदेखि नै सुरु भइसक्यो आवागमन नेपाल, हामीले जहाँ हाम्रो अहिले हाम्रो स्वामित्व भएको ठाउँमा, तर जहाँ भारतीय स्वामित्व रहेछ उनीहरूले चाहिँ जुन एउटा आफ्नो प्रशासनिक नियन्त्रणमा जबरजस्ती राखेको क्षेत्रमा त्यहाँ भारत
9: लिपुलेख
8: अब लिपुलेख त लिपुलेखै भयो अब हाम्रो तिङ्करपट्टिको लिपुलेखबाट हामी अहिले नेपाली हामी यतापट्टि हाम्रो साङ्ग्रो तिङ्करका बासिन्दाहरू र अरू नेपाली नागरिकहरू जान्छन् अब जुन कालापानीबाट जाने जुन लिपु खोलाबाट माथि लिपुलेख छ त्यो पहिले 1962 अगाडि हामी नै उपयोग गर्थ्यौँ नेपालीहरू नै उपयोग गर्थे 62 भारत चिनको युद्ध पछाडि भारतीय सेना त्यहाँ बसेर त्यो एरियामा उनीहरूले जान दिएन ब्यान्डेज गर्यो आफ्नो नियन्त्रणमा लियो त्यसपछि चाहिँ उतापट्टिबाट भारत सरकारले आफ्नो प्रशासनिक नियन्त्रणमा लिएर त्यहाँबाट चाहिँ आह्वान गरिरहेका छन् त्यसको त हामीले त्यही बेला पनि विरोध गरेका थियौँ मैले हाम्रै सरकार हुँदा पनि यो कुराहरू पटकबाट सदनमा पनि राखेको छौँ सरकार समक्ष पनि राखेको छौँ र अहिले यो कार्यान्वयनमा आउँदाखेरि यो विषयमा यो नयाँ सरकारले अझ प्रष्ट ढङ्गले बोल्न सक्नुपर्छ भन्ने मेरो मान्यता रह्यो
9: बोलेको बोलेन त्यो जुन
8: अस्ति बोलेको कुरामा खासै त्यति वेट लागेन त्यो एउटा प्रेस नोट हो अब त्योभन्दा बाहेक के छ भने हामी अब यो सदनमा केही पेस होला
9: चीन र भारतलाई दुवैलाई त्यो नोट पठाइसकेको भनेर खबर
8: भनेको छ तर त्यो जुन बाहिर आएको चाहिँ त्यो पठाएको होइन त्यो भारत र चीनलाई पठाउने भने प्रेस नोट पठाउँदैनन् त्यो डिप्लोमेटिक नोट पठाउने कुटनीतिक त्यो अहिले जुन बाहिर सञ्चार माध्यममा आएको यो पत्रकार प्रेस नोट हो प्रेस नोटलाई नै माने हो भने त्यो उगा छैन होइन अरू कुनै तपाईँको डिप्लोमेटिक नोट पठाएको छ भने त्यो कुरा सार्वजनिक गर्नुपर्छ सरकारले मेरो माग छ सरकारले त्यो डिप्लोमेटिक नोट सार्वजनिक गर्नुपर्छ
9: त्यसो भए तपाईँहरूको माग चाहिँ के पठाएको छ भारत र चीनलाई त्यो विवरण चाहिँ सार्वजनिक
8: पठायो पठाएन भन्ने कुराको यकिन चाहिँ जुन सञ्चार माध्यममा आएको कुरा चाहिँ भारत र चीनलाई पठाएको कुरा होइन त्यो भनेको नेपाली पत्रकारहरूले जुन कुरा उठाए त्यसलाई सम्बोधन गर्नको लागि प्रेस नोट सरकारले जारी गरेको हो त्यो प्रेस नोट भनेर चाहिँ त्यो डिप्लोमेटिक नोट होइन त्यो त सम्बन्धित देशलाई नै दिनुपर्छ पठाउनुपर्छ त्यो यस कारणले त्यो पठायो कि पठाएन भन्ने कुरा नेपाली जनताको माझमा सरकारले सार्वजनिक गर्नु
9: त्यो हामीले जुन भूभागलाई नक्सामा सार्वजनिक गरेका छौँ अथवा समावेश गरेका छौँ नि त्यो भूभागमा बसोबास गर्ने जनताहरूको नागरिकहरूको अहिलेको दिनचर्या कस्तो छ तपाईँ त त्यहाँ नजिकै कतिपय देख्नु पनि भएको होला कतिपय सुन्नुभएको होला के छ अहिलेको स्थिति त्यहाँ यो लिपुलेख क्षेत्रमा
8: अब त्यहाँ तपाईँको अहिले लिपु खोलाभन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङ्दी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भए हुनाले अब जेनेरेसनै भनौँ नि त त्यो अब 60-65 वर्षभन्दा अगाडिको जेनेरेसन धेरै कम छ नयाँ पिँढीले त्यो थाहा पनि पाएको छैन उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्
9: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
8: उनीहरूको लोकल भाषा त्यहाँ जनजाति बस्छन् त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन् त्यो भाषा उनको आफ्नो पनि भाषा छ तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्
9: नेपाली
8: नेपाली बोल्दैनन्
9: अनि नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ
8: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्ग्रु तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन् उनीहरू नेपाली पनि बोल्छन् तर जुन उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कोटी नाभी गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो सहका भाषा रङ भाषा अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्
9: अनि त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि कस्तो हो
8: क्षेत्र त त्यही भन्ने भयो नि त अब
9: कुन गाउँ अथवा त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र
8: कोटी नाभी गुन्जी 3 गाउँ छ
9: गुन्जी हो कि गुन्जी
8: गुन्जी गुन्जी
9: गुन्जी
8: अब ठ्याक्कै यकिन जनसङ्ख्या त मलाई थाहा भएन मलाई लाग्छ 2-3 होला
9: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त
8: थाहा पाउँछन् कि नपाउनु
9: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी
8: त सामान्य बुझिया छैन तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ सरकारी जागिर पनि दिएको छ त्यस कारणले उनीहरूको उतैतिर सहानुभूति हुनु स्वाभाविक छ
9: अब यदि यो विषय समाधान विगतका कयौँ पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए अब चाहिँ अलि केही कसरी अगाडि बढ्ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिकर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ
8: अब मलाई के लाग्छ त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ किनभने देशको सीमा देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै न्युमा यो भएन त्यो भएन सुविधा भएन भन्ने न्युमा, त्यसमा त कम्प्रोमाइज हुँदैन। जतिसुकै गरिब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्रुतिङ गर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले

0: पनि अब यो सदनमा पनि म कुरा राख्छु त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासन भित्र रहेका नागरिकहरुको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरु यो देशको मूलधारमा जोडियुन् त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरुको बारेमा आफ्नो पहलकदमी जारी राख्नुपर्छ
1: अहिले पनि त्यहाँको व्यासी र सौका समुदाय यदि बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्थ्यौँ अहिले कस्तो छ स्थिति
0: अब अहिले यसो छ उनीहरूको सडक पुगिसकेको छ 3-4 घन्टामै त्यहाँ पुग्छन् यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ समस्या त्यो पनि छ नि त मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि 3 दिन
0: 3 दिन लाग्छ उताबाट 4 घन्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन बाटो छ अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिएको छ पछिल्लो अवस्थामा पोहोर साल बनिएको छ अप्ठ्यारो ठाउँमा अब सडक पनि अगाडि बढिरहेछ तर पनि अब उता 4 घन्टामा पुगिने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो
1: सडक बन्दै गरेको हो कि सुरुवात नै केही छैन
0: बनिया छ तर अझै धेरै
1: नेपालतर्फबाट
0: बनिरहेको छ बजेटको कटौतीको मार हामी खेपिरहेका छौँ 78-79 मैले आफै सङ्घीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ
1: तपाईँले
0: त्यो 78 आजभन्दा 5 वर्ष अगाडि 22 करोड आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरेका छ सडक विभागले 3 करोडको प्रस्ताव छ भन्ने कुरा मैले अस्ति बुझाएको थिएँ अब यसमा त हामी एकदम घोर विरोध पनि गर्छौँ यसपालि यसको लागि हामी माथिल्लो तहमा पनि कुरा राख्छौँ मूल कुरा चाहिँ त्यो सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर हामीले हाम्रो भूभागमाका जनताहरूलाई सडकमा जोड्नु जरुरी छ त्यसपछि मात्रै हामीले अरू कुरा उठान गर्दाखेरि त्यहाँको जनताको समर्थन पाइन्छ
1: अनि सांसद र प्रधानमन्त्री अथवा अरू संरचनाको त्यहाँको अधिकारी बिचको तालमेल पहिलेको भन्दा अलि राम्रो त्यो ताल मिलिराख्या हो कि कस्तो पाइराख्नु भएको छ तपाईँले
0: अब यसमा त रिजल्टै हेर्नुपर्छ अब सकारात्मक कुरा के हो भने सम्मान्य प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई एउटा चरणमा र समानुपातिक सांसदहरूलाई अर्को चरणमा भेटेरै समय पर्याप्त दिएर पर्याप्त सुन्नुभयो उहाँले आफूले चाहिँ धेरै चाहिँ कुरा राख्नु भएन तर चाहिँ सुन्ने कुरामा कुनै समय रोकटोक थिएन सबै क्षेत्रका समस्याहरू पर्याप्त सुनेर नोट गर्नुभएको छ
1: त्यो ग्रुप पनि बनाइदिनु भएको छ के
0: पनि बनाएको छ अब त्यो रिजल्टमा देखिएपछि त राम्रै हो नत्र हाम्रो यस्तो रोगै छ
1: नि त्यो अभ्यास चाहिँ नयाँ लाग्यो कि विगतका सरकारहरूले पनि त्यस्तो खालको सम्वाद गरेको
0: राम्रो छ यसमा राम्रो कामलाई राम्रो भन्नु पऱ्यो यो चाहिँ एकदम राम्रो सुरुवात हो कमसेकम चाहिँ देशको कार्यकारी प्रमुखले देशभरिका जनप्रतिनिधिहरूबाट त्यहाँको खास के हो त समस्या भन्ने कुरा आफैले बुझ्ने र सिरियसली सुन्ने कुरा चाहिँ सकारात्मक छ
1: अनि पहिले पहिले हामी के सुन्थ्यौँ भने सांसद र सरकारी निकायका व्यक्तिहरू जो नेतृत्वमा पुगेका थिए बेला बेलामा कहिले झडा पर्ने कहिले जस अनुकूल वातावरण बन्यो भने चाहिँ खासै समस्या नहुने तर जहिले त्यो टकरावको स्थिति हुन्छ भनेर अरू सांसदले सुनाउनुहुन्थ्यो अब अहिले नयाँ सरकार नयाँ परिवेश आइसकेपछि अब अलि केही परिवर्तन पाइराख्नु भएको छ कि कस्तो छ
0: यो त भन्न सकिँदैन अहिले त हामी सबै के छ भने प्रारम्भिक चरणमा छ अब यो जेठ 15 रातो किताब हातमा परेपछि थाहा हुने कुरा हो नि त के हुन्छ भन्ने कुरा त पहिले त भेटघाट गर्दाखेरि त सबैले हुन्छ ठिक छ भन्छन् नि तर रिजल्ट त्यसको परिणाम के हुन्छ अहिले अब जब केन्द्रीय बजेट आउँछ त्यसपछि ती ठाउँका समस्याहरू सम्बोधन भयो कि भएनन् अब सम्बोधन नभएपछि त खालि भेटघाट गरेको कुराले त के अर्थ भएन
1: सिंहदरबार त थाहिसक्नु भयो तपाईँ
0: हामी त सबै
1: फाइल साइल बोकेर सबै
0: सबै मन्त्रालयमा सबै विभागमा सबै ठाउँमा धाएर मैले चाहिँ आफ्नो जिल्लाको विकासको लागि कुनै कसर बाँकी राखेको छैन अस्ति पनि कुनै एउटा उसले राखेको थियो देशभरि बढी योजना माग्ने 15 सांसदहरू मेरो पनि नाम थियो त्यहाँ भौतिक मन्त्रालयमा मैले सबै ठाउँमा आफ्नो जिल्लाको लागि भएका कार्यक्रमहरू पेश गरिसकेको छ
1: संसदको यात्रा चाहिँ कस्तो भइरहेको छ
0: संसद धेरै चलेन अस्ति केही दिन मात्रै चल्यो अब त्यो प्रारम्भिक चरणमा भयो हुनाले
1: चिनापर्ची जस्तो मात्रै भयो
0: चिनापर्ची पनि अझै पुरा हुनु पाएको छैन धेरै अब नयाँ नयाँ साथीहरू हुनुहुन्छ पुराना साथीहरू त हामी धेरै कम छौँ
1: कतिजना जति पाउनुभयो तपाईँले आफ्नो पुराना साथीहरू
0: पुराना चिनजान गर्दा त्यही 60-70 जना भनेपछि नयाँ ठुलो सङ्ख्या नयाँ छ.
1: नयाँको कस्तो पाउनुभयो तपाईँले उठबसदेखि चालचलन एउटा स्वभाव भनौँ न?
0: अब मलाई उहाँहरू नयाँ हुनुहुन्छ, एउटा नयाँ जोस आएर हामीलाई पनि थियो पहिले पहिले सुरुमा राजनीतिमा लाग्दाखेरि यो सबै चिज भइहाल्छ कि भन्ने, कसैलाई एउटा कुरा राख्दाखेरि यो हुन्छ भन्ने आशा गर्ने. अब नयाँ हुनाले उनीहरूमा उत्साह चाहिँ छ, तर मलाई के लाग्छ भने अब

0: यो बिस्तार बिस्तारै यो प्रक्रियामा जाँदा रिजल्ट हेर्दा हेर्दै गर्दाखेरि यो त्यति सजिलो रहेनछ भन्ने फिलिङ उहाँहरूलाई पनि हुँदै गइरहेछ। यो संसदीय राजनीति के हुन्छ भन्दाखेरि जनताको आकाङ्क्षा बढी भने आशा बढी राख्ने, तर चाहिँ आफैले अब तपाईँले नै भन्नुभयो नि अगाडि अब विकास निर्माण गरेर कानुन बनाउने भन्नुभयो नि त, तर अब यो कस्तो छ भन्दाखेरि नभएको कुराको चाहिँ मार कल्ला हान्ने भने सबैले सांसदलाई खोज्ने अब्जस दिनलाई हर चिजको, तर अब सुविधा र उसले अधिकारको कुरा हिसाबले हेर्दाखेरि नेपालको सांसदहरू सबभन्दा कम मा पर्छन् हामीले छिमेकी देशहरू हेर्दा पनि। त्यस कारणले यसलाई सिस्टममा लगेर आफैले बाँड्ने होइन, सांसदले योजना बाँड्ने कुरा हामीले सांसदले
1: सहजीकरण चाहिँ गर्न पाउनु पर्यो,
0: क्षेत्रको चाहिँ मार्ग यो है भनेर त्यसलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याउने र त्यो ठाउँले त्यसलाई चाहिँ स्वीकार गर्ने कुरा त हुनु पर्यो।
1: अब संसदमा पार्टीगत रूपमा अघि तपाईँले भने जस्तै 40-50 जना तपाईँले चिने जानेका तपाईँका सहकर्मी जस्ता साथी जस्ता सांसदहरू हुनुहुन्छ, बाँकी नयाँ हुनुभयो, अब पार्टीगत रूपमा फरक फरक आफ्नो आफ्नो किता त्यो प्रष्ट हुने होला कि संसदमा, अथवा अलि पुराना भनिएका र नयाँ भनिएका बिचको त्यो साँठगाँठ अलिक बढी हुनला कि, कस्तो देखिरहनु भएको छ, अथवा म त नयाँसँग पनि भिज्न तयार छु भन्ने तपाईँको व्यक्तिगत विचार हो कि?
0: ठिकै छ, अब अहिले नयाँ साथीहरू जो आउनु भएको छ उहाँहरू त्यसो खासै कुनै ठुलो राजनीतिक ब्याकग्राउन्ड पनि नभएका, धेरै ठुलो भनौँ त के टसलबाट पनि भर्खर भर्खर विभिन्न सेक्टरबाट आएका छन् उनीहरू, कुनै एक सेक्टरबाट पनि आएका छैनन्। त्यस कारणले उनीहरूमा त्यस किसिमको धेरै राजनीतिक रूपमा आग्रह पूर्वाग्रह छ जस्तो मलाई लाग्दैन, त्यो एउटा सकारात्मक पोइन्ट छ, उनीहरू सकारात्मकै छन् हरेक इस्युमा, उहाँहरूसँग काम गर्दाखेरि छलफल गर्दाखेरि अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन।
1: संसद र संसदीय समितिमा अबको परिदृश्य कस्तो देखिएला? हामीले विगतमा देख्यौँ कि बजेट ल्याउने बेलामा त कुर्सी हानाहान माथि चढ्ने झार्ने अनि आन्दोलन गर्ने नाराबाजी यस्ता गरिमा हामीले देख्यौँ जो धेरै व्यक्तिहरूले सायद देख्न चाहन्थेनन् संसद जस्तो गरिमा भए ठाउँमा, अब चाहिँ कस्तो रहला?
0: अब त्यो यसो हुन्छ हेर्नुहोस्, अब अहिले बजेट बन्ने कुरामा सांसदहरूलाई धेरै किसिमको चाहिँ प्रेसर हुन्छ, उहाँहरूले सम्बन्धित निकायमा मेहनत गरे हुन्छन्, अब बजेट आउँदाखेरि त्यो सम्बोधन भएको एउटै पनि देखिएन भने स्वाभाविक आक्रोश आइहाल्छ सबैलाई, त्यो प्रकट हुने कुरा चाहिँ कसैले कसरी गर्छन् कसैले कसरी गर्छन्, तर चाहिँ जनप्रतिनिधिको भने कुरा 0% सम्बोधन भयो भने त त्यसको विरोध त कसैले पनि गरिहाल्छन्।
1: संसदमा विगतमा जस्तो दृश्य देखिन्थ्यो नि त्यो चाहिँ अबको संसदका नियमित गतिविधिहरूमा फेरि दोहोरिन त होला भन्ने तपाईँ त्यस्तो सोच्नुहुन्छ कि अहिले चाहिँ अलि व्यवस्थित ढङ्गबाट अगाडि बढ्ला?
0: पनि संसदीय परिपाटी भनेको त्यस्तै हो, हाम्रो देशको संसदमा त अब एकाध घटनाहरू भएको छन् त्यो अलिकति संसदीय परम्परा विपरीत, तर धेरै भए पनि छैन, त्यो विश्वका अरू देशहरूका ठुल्ठुला डेमोक्रेटिक देशहरूका घटनाहरू हेर्दाखेरि संसदमा अलिकति आरोप प्रत्यारोप हुने कुरा विरोध समर्थन हुने कुरा त्यो चाहिँ स्वाभाविक हो, त्यो नभए त संसदको एउटा ऊ पनि रहँदैन। अब हामी विपक्षमा छौँ, हामीले अब सरकारले गरेका सबै कामको चाहिँ अन्ध समर्थन गर्नुपर्छ भन्ने त छैन, गलत कामको त खबरदारी गर्नलाई विपक्ष अब जनताले पठाएको छ नि त,
1: राम्रो कामको समर्थन पनि हुन्छ,
0: कामको समर्थन पनि गरिन्छ, गलत कामको विरोध पनि गरिन्छ, भनेपछि त्यो विरोधलाई चाहिँ अब त्यो ढङ्गले त बुझ्नु हुँदैन, त्यो दलहरूको एउटा स्वाभाविक धर्म पनि हो।
1: पहिलेको जस्तो 2-3 वटा 3-4 वटा दल सरकारमा जानुपर्ने त्यो पुर्याउनको लागि, अनि त्यस कारणले त्यो जुन खालको एउटा झिनाझम्टी जस्तो देखिन्थ्यो नि, अब त्यस्तो चाहिँ नदेखिने भयो।
0: मेरो चाहिँ अनुभव, मैले पनि यो संसदीय राजनीतिमा यो तेस्रो कार्यकाल हो, झन्डै 5 पटक चाहिँ निर्वाचन लडेको, र यो पछिल्लो अस्ति हेर्दाखेरि हाम्रो सामाजिक बनोट अनुसारको जनप्रतिनिधित्व हुन्छ, दलहरूमा पनि त्यसै प्रतिनिधित्व हुन्छ, अपोजिसन कमजोर भयो भने ठुलो दलका भित्रै अपोजिसन जन्मन्छ। 2074 पनि यस्तो योभन्दा बढी जनमत तत्कालीन नेकपाले पाएको थियो, मतका आधारले त झन्डै 52% पपुलर मत पाएको, अहिले राष्ट्रपतिले पाएको 47% भनेपछि त्यत्रो पपुलर मत पाएको थियो 2074। तर पछि बिस्तारै पार्टीभित्रै विपक्षी जस्तो स्थिति आयो, अनि तपाईँले पनि भन्नुभयो सदनमा पनि केही प्रकटहरू भए, अब त्यसलाई कसरी म्यानेज गर्न सक्छ राष्ट्रपा पार्टीले, त्यो गर्न सकेन भनेपछि विपक्षहरूले आफ्नो गर्ने काम त त्यो एउटा दायराभित्र हुन्छ नै, त्यो त स्वाभाविक हो। विपक्षले चुपचाप लागेर सबैमा समर्थन जनाओस् भन्ने कसैले कल्पना गर्छ भने लोकतान्त्रिक परिपाटीभित्रको त्यो कुरा पर्दैन। विपक्षले खबरदारी नै गर्ने हो त्यहाँ गलत कुरा, अब सही कुराको विरोध नगर्ने कुरा ठिकै हो, तर चाहिँ कमी कमजोरी कहीँ भाषण भने जनताको आवाज विपक्षले बोल्ने हो। तर अब सत्ता पक्षलाई कसरी उनीहरूले अगाडि बढाउँछन्, त्यो एक त्यत्रो ठुलो सङ्ख्यालाई कसरी अब एउटा सिस्टममा उनीहरूले आफ्नो पार्टीको नीति कार्यक्रमभित्र चाहिँ आबद्ध गराएर एकताबद्ध बनाएर लग्छन् भन्ने कुराले नै आगामी संसदको स्वरूप निर्धारण।
1: अब प्रमुख प्रतिपक्षी दलमा पनि एक प्रकारको परिवर्तन जस्तो देखिन गयो होइन, पूर्व सभापतिबाट एक खेमा र विशेष महाधिवेशनबाट अर्को खेमा गरेर काङ्ग्रेस अगाडि बढ्यो र पहिलेको नेतृत्व र एमालेको नेतृत्वको बिचमा त्यो सम्बन्ध आत्मीय नै थियो भन्ने पछिल्लो अवस्थासम्म अध्यक्ष ओलीले भन्दै आउनुभएको थियो होइन। संसदमा कस्तो छ अहिले प्रतिपक्षीहरूको अथवा मित्र पुराना मित्रहरूसँगको सहकार्य, त्यो संवाद अहिले बाक्लिँदै गइराखेको छ कि कस्तो देखिराख्नु भएको छ तपाईँले?
0: अब अहिले बिस्तारै बिस्तारै छलफल, सुरुमा त के हो भने यो अब फागुन 21 रिजल्ट सबै पार्टीको लागि अप्रत्याशित आएपछि सबै केही समय चाहिँ के भन्छ नि त्यो
1: सन्नाटा जस्तो
0: भयो सबैलाई, यो किन नसचेको कुरा भएको हो। तर अब बिस्तारै बिस्तारै प्रतिपक्षी दलहरू हाम्रो सङ्ख्या कम भए तापनि अब हामीले अलग ढङ्गले हिजोको जस्तो एउटा पक्ष विपक्षको मनोविज्ञान बनाउँदाखेरि त प्रतिपक्ष अझ कमजोर हुन्छ, त्यसै त सङ्ख्यामा कमजोर स्थिति छ। त्यसमा पनि अलग अलग ढङ्गले आफ्नो आफ्नो किसिमले हिँड्यो भने झन् त्यो प्रतिपक्ष कमजोर हुन्छ, कमजोर प्रतिपक्ष भएपछि त्यो देशमा लोकतन्त्रमा समस्या उत्पन्न हुन्छ, विभिन्न सिस्टममा समस्या उत्पन्न हुन्छ। यस कारणले प्रतिपक्षी दलहरूले आफ्ना छुट्टै राजनीतिक विचारधारा भए तापनि न्यूनतम कुराहरूमा मिलेर जानुपर्छ भन्ने मान्यता विकसित हुँदै छलफल चलिरहेको छ। मलाई लाग्छ अबको संसदमा 28 गतेबाट हुने संसदमा प्रतिपक्षी दलहरूको न्यूनतम एकता देखिनेछ।
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद।
0: धन्यवाद।
1: यो सँगै संवाद श्रृङ्खला हेलो सांसदको आजको समय सकिएको छ, आजको अङ्कबाट विदा माग्ने बेला भएको छ। आज हामीले दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग कुराकानी गर्यौँ। विशेष त संसद र सांसदले जनताको लागि के गर्न सक्छ, के कस्तो योजना सांसदहरूले बनाएका छन्, सांसद सरकार र पार्टीको विषयमा पनि हामीले उहाँसँग कुराकानी गर्यौँ। अर्को संवाद श्रृङ्खला हेलो सांसदमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पामा।
5: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
6: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
5: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथ रोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागुठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे,
5: रगत सम्बन्धी जाँच,
7: दिसाब पिसाब सम्बन्धी जाँच
5: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
7: सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
5: थप जानकारीका लागि मोबाइल नम्बर 98511883987।